शुभ प्रभात अनि सप्रेम नमस्ते तमाम श्रोता वृन्दमा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौ एफएम 103.5 मेगाहर्जमा साथै दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआई आरमा पनि हामीलाई श्रोताहरूले सुनिरहनु भएको छ। आज हो सोमबार विक्रम सम्वत 2083 को वैशाख 28 गते शक सम्वत 1948 को वैशाख 23 गते तदनुसार सन् 2026

मई 11 तारीख समय अहिले ठीक बिहानी को 6:26 भइरहेछ। त्यसको साथै म उद्घोषिका अनुपमा उपस्थित छु आजको बिहानी अधिवेशनको साथमा। आकाशवाणी खरसाङ सुनिरहनु भएका तमाम श्रोताहरूमा हार्दिक न्यानो अभिवादन।

आध्यात्मिकताले मानिसहरूको मनमा शान्ति प्रदान गर्दछ। आदरणीय श्रोताहरू नमस्ते, आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट शुभ प्रभात अनि न्यानो न्यानो अभिवादन।

0: आजको कार्यक्रम अर्चनामा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ लाटपञ्चार निवासी गणेश गुरुङ ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ समाज परिवर्तनको आयाम आध्यात्मिकता। त श्रोता सुन्नुहोस् उहाँको प्रस्तुति।
1: नमस्कार, शुभ प्रभात। म गणेश गुरुङ, लाटपञ्चार सिङ्गना बगान, आकाशवाणी खरसाङ अन्तर्गतका सञ्चालित कार्यक्रम अर्चनालाई अति एकाग्र चित्तले एवं अभिरुचिको साथ श्रवण गरिरहनुभएका मेरा अति आदरणीय श्रोतावृन्द लगायत कार्यक्रम सञ्चालन गर्नुहुने अति सम्माननीय तथा वरिष्ठ कार्यकर्ताग्रणप्रति करबद्ध नमस्कार। यहाँहरू समक्ष म मेरो लेख समाज परिवर्तनको आयाम आध्यात्मिकता प्रति आफ्नो पठन सुरुवात गर्न लागिरहेछु। परस्पर सहयोग अनि सद्भावना एवं रीतले सबल एकताको उदाहरण स्वरूप एउटा बलियो रूप हो समाज, जसले विकट समस्याको विराट पर्खालहरू सहजै भत्काएर एउटा समाधानको सुगम बाटो निर्माण गर्दछ। जुन समाजभित्र विविध रङका विचारहरू बोकेर रङ्गीन मान्छेहरू आआफ्ना ढङ्गका जीवनशैली बाँचिरहेका हुन्छन्, जति मान्छेहरूको प्रकार हुन्छन् त्यति नै प्रकारका विचारहरू हुन्छ। तर समाजमा रहेर नकारात्मक सोचको अर्थात् मानसिकताको बीज बोकेर ध्वंसात्मक बिरुवाहरू उमारेर कोपिलामा नै किरा लाग्ने प्रकारको फुलहरू फुल्नु हुँदैन। यदि यस प्रकारका बिरुवाहरू निमिट्यान्न पारेर समाजलाई परिवर्तनको दिशाबोध गराउन हो भने समाजमा आध्यात्मिकताको बीज छर्नै पर्दछ। सृजनात्मक रचनात्मक फुल फुल्ने हरियो र झरिलो बिरुवा तथा पौधाहरू उम्रनलाई आध्यात्मिकताका पाइलाका डोपहरूले समाजको पृष्ठभूमि टेकिएको हुन अति आवश्यक ठहर्दछ। यही डोपहरूमा टेक्दै हिँडेर देशको कर्णधार मानिने समाजका युवा वर्गले एउटा बलियो उन्नत अनि शिक्षित र सभ्य समाजको स्थापना गर्दछ। यसरी सक्षम सफल र शिक्षित

अनुचित आहारले जसरी पेट खराब हुन्छ त्यसरी नै अभद्र असभ्य बानीले समाजमा अशान्ति सिर्जना गर्दछ। अभद्रता बानी अशान्तिको एउटा कारक हो। बानीमा माधुर्यता हुन आवश्यक छ मात्र नभएर समाज परिवर्तनको निम्ति आवश्यक कारकहरू निम्न प्रकारका छन्। प्रथम, धर्मको पालन। दोस्रो, दान प्रति उत्साह। तेस्रो, मित्र प्रति निष्कपट व्यवहार। चौथो, गुरुजन अनि आफूभन्दा ठुला बडा प्रति आदर अनि श्रद्धा। पाँचौं, माता पिता प्रति सेवाको भाव। छैटौं, आचरणमा पवित्रता। सातौं, चित्तमा गम्भीरता। आठौं, स्वाध्याय अनि दुखी प्रति करुणा र सेवाको भाव। नवौं, ईश्वर प्रति अटुट आस्था। उक्त कारकहरूको बीजारोपण तथा संस्कार 80% अध्यात्मले नै प्रदान गर्दछ। जसरी आलस्यले दिन खराब हुन्छ, कटु वचनले सम्बन्ध बिग्रन्छ, त्यसरी नै विसङ्गतिको कारणले समाज विकृतितर्फ जान्छ। विसङ्गतिदेखि समाजलाई सुरक्षित राख्न हो भने असल सङ्गत, सत्सङ्ग प्रवचन, साधु सन्तको सान्निध्यता, सेवाको भावना जागृत हुन अति आवश्यक ठहर्दछ, जो अध्यात्ममा मात्र सम्भव छ। समाजको व्यवस्थापन, समाजले बोकेको सभ्यता, समाजले देखाउने शिष्टाचार व्यवहार अर्थात् बोल्ने ढङ्ग रङ्ग, भाकाको माधुर्यता, त्यो समाजको अग्रजहरू अर्थात् ठुला बडाहरूको मानसिकतामाथि निर्भर हुन्छ अनि त्यो मानसिकता केवल अध्यात्मले मात्र प्रभावित पार्दछ। आध्यात्मिकताले प्रभावित अभिभावक वर्गको कोखबाट जन्मिएका सन्तान नै संस्कारित बन्छ, जो भविष्यमा समाजको असल नागरिक बन्न सक्षम बन्छ अनि उनैले समाजको मेरुदण्ड बनेर एउटा असल सुगठित समाज उभ्याउन सफल बन्छ। यसैको आधारमा समाज परिवर्तनको आयाम अध्यात्म हो भन्नमा द्विमत हुने छैन। वर्तमान सभ्य र शिक्षित समाजले विविध क्षेत्रहरूमा अनेकौं प्रयास हिँड्दै सफलताका आकाश चुमिरहेका छन् भने अर्कोतर्फ हाम्रा युवा पिँढीहरू नशालु पदार्थ ग्रहण गरी पदभ्रष्ट भइरहेको तथ्य हाम्रो आँखा अघि लुक्न सकेको छैन। यसको कारण हाम्रो सोच कार्यप्रणाली असन्तुलित छ। हाम्रो सोच चाहना इच्छा केवल भौतिक प्रगतिको पछाडि कुदिरहेको छ, जबकि एउटा इच्छा पूरा हुने साथ अर्को इच्छा जाग्दछ क्रमशः। हाम्रो मनको संसारमा इच्छा चाहनाका अभिलाषाका साना ठुला टाकुराहरू अनगन्ती छन्, जो कहिले विलुप्त हुँदैन, बरु अग्लिएर आकाश छुन्छन्। यस प्रकार इच्छा चाहना अभिलाषाका चुचुराहरू अग्लिन नदिनलाई सर्वप्रथम मनलाई नियन्त्रणमा राख्नु सक्नु पर्दछ, किनभने मन सबैभन्दा शक्तिशाली छ।

श्रोताहरूले अहिले सुनिरहनु भएको छ लाटपञ्चार निवासी गणेश गुरुङ ज्यूद्वारा एक आध्यात्मिक चिन्तन, जसको विषय रहेको छ समाज परिवर्तनको आयाम आध्यात्मिकता। त श्रोता, यस चिन्तनलाई फेरि अगाडि बढाउँ।

आज विश्वमा शक्तिशाली देशहरू परस्पर युद्ध लडिरहेका छन्, नरसंहार भइरहेका छन्। यस प्रकारको युद्ध हुनभन्दा अघि मान्छेको मनको मैदानमा योजनाबद्ध युद्ध पहिलाबाटै भइसकेका हुन्छन्, अनि मात्र बाहिर युद्धको सुरुवात हुन्छन्। त्यसैले मन महाबलवान छ। आकाशमा उड्ने चरालाई हेरेर वैज्ञानिकले हवाई जहाजको आविष्कार गरे, त्यसको उडानलाई रोकेर जमिनमा झार्ने ब्रेक बनाए, जमिनमा पशु प्राणीको शारीरिक संरचनालाई हेरेर वैज्ञानिकले गाडी बनाए, अनि त्यसलाई पनि नियन्त्रण गर्न ब्रेक बनाए, पानीमा अर्थात् समुद्रमा पौडिने माछालाई हेरेर वैज्ञानिकहरूले सबमेरिन जहाज बनाए, त्यसलाई पनि नियन्त्रण गर्न ब्रेक बनाए। तर मान्छेको मनलाई नियन्त्रण गर्ने ब्रेक कसैले बनाउन सकेन। यसै मनलाई नियन्त्रण गर्न अथवा ब्रेक लगाउन नसक्दा दाजुभाइमा झगडा, पति पत्नीमा अविश्वास विश्वासघात, परस्पर काटाकाट झैझगडा, तेरो र मेरो उच निचको भेदभाव जस्तो कलुषित भावनाले समाज ग्रसित छ। उक्त कुराहरूबाट समाजलाई सुरक्षित अथवा टाढा राख्नु हो भने यो अदृश्य वा शक्तिशाली मनलाई नियन्त्रण राख्न सक्नु अति आवश्यक ठहर्दछ। अनि यसलाई नियन्त्रणमा राख्ने कसी अथवा चाबी केवल अध्यात्ममा मात्र प्राप्त हुँदछ। त्यस्तै अनियन्त्रित मनको कारण समाज विकृतिको बाटोतर्फ जान्छ। त्यो विकृतिदेखि सुरक्षित राख्न अध्यात्म मात्र सफल रहन्छ भन्नमा अत्युक्ति नहोला। मन अति सूक्ष्म छ, जसलाई नियन्त्रण गर्न अति सूक्ष्म शक्ति नै चाहिन्छ। एउटा चिनीको दानालाई टिप्न भीमका

या हात्तीले पटक्क सक्दैन, जबकि एउटा कमिलालाई यही कार्य निरन्तर गर्न गाह्रो पर्दैन। समाज परिवर्तन भनेको नै यो समाजमा जिउने मान्छेहरूको जीवनचर्या अथवा जीवनशैली हो। यदि समाजमा पदभ्रष्ट मान्छेहरू छ भने उनीहरूलाई असल संगतको आवश्यक हुन्छ। भनिन्छ, संगत से गुना जाए, संगत से गुना आए, बाँस काठ मिश्री एकै भाउ बिक जाए।

अध्यात्ममा प्रभावित व्यक्तिहरूले साधु सन्तको बानीलाई गहिरो रूपमा आत्मसात गरेका हुन्छन् अनि समाजमा असल कर्म गरेर समाजलाई विकसितको गोरेटोतर्फ अग्रसर गराउन सक्छ। किनभने उसले बुझेको हुन्छ कि कर्म प्रधान विश्व रचिराख, जो जस करही तस फल चाख। अध्यात्ममा डुबेका साधु सन्तहरूले समाजलाई जोगाउन कष्ट सहन्छ, तर दुष्टले समाजलाई दुःख दिन कष्ट सहन्छ। अध्यात्ममा व्यक्तिले शाश्वत ज्ञान प्राप्त गर्दछ अनि त्यो व्यक्ति ज्ञानी भए पश्चात कसैमाथि शङ्का गर्दैन, बरु आफैले शङ्का गर्दछ। तर अज्ञानीले आफ्नो अवगुण नहेरेर अरूको अवगुण हेर्दछ, त्यस्ता व्यक्तिहरूले समाजमा ज्ञानवर्धक सन्देश दिन सक्दैन। त्यसैले सकारात्मक प्रेरणादायक सन्देश प्रदान गर्न भौतिक र आध्यात्मिक दुवै क्षेत्रलाई अङ्गालेर सन्तुलित जीवन बाँच्न सके त्यो व्यक्ति नै प्रेरणा स्वरूप बन्दछ अनि यस प्रकारका व्यक्ति समूहले नै समाज परिवर्तन गर्दछ। यस उन्नतशील प्रकारका व्यक्तिहरूलाई प्राय जसो साधु सन्तको सान्निध्य भएको हुन्छ अनि आध्यात्मिक ज्ञान हासिल गरेका हुन्छन्, आत्मिक शान्ति सन्तुष्टि प्राप्त गरेका हुन्छन्। त्यसैले समाज परिवर्तनको आयाम आध्यात्मिकता हो भन्दै मेरो लेखको पठनलाई पूर्ण विराम लिँदै अर्चना कार्यक्रमका सम्पूर्ण वरिष्ठ दिग्गज बुद्धिजीवी वर्ग प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै म ओझल हुन चाहन्छु। धन्यवाद।

आजको बिहानीको यस आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूले सुन्नुभयो समाज परिवर्तनको आयाम आध्यात्मिकता विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो लाठपञ्चा निवासी गणेश गुरुङ ज्यूले, र साथमा सुन्नुभयो केही भक्तिमय संगीतहरू। हवस् त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबै सबैको आजको दिन मङ्गलमय अनि सुखमय बितोस भन्ने कामना ईश्वर अघि राख्दै प्रस्तोता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। नमस्ते।

र अबको केही क्षणमै समप्रसारण गरी सुनाइरहेछौँ आकाशवाणी दिल्ली केन्द्रको पहिले संस्कृत अनि त्यसपछि हिन्दीमा समाचार।

Arko Satma ma Sabina Giri. प्रधानमन्त्री नरेन्द्र मोदी आज 12 ज्योतिर्लिङ्गहरूमध्ये पहिलो सोमनाथ महादेव मन्दिरको पुननिर्माणको अवसरमा सोमनाथ अमृत पर्व 2026 मा भाग लिनुहुनेछ। उहाँले भगवान सोमनाथलाई प्रार्थना गर्नुहुनेछ र कुम्भ अभिषेक अनुष्ठान गर्नुहुनेछ। त्यसपछि उहाँले सार्वजनिक सभालाई सम्बोधन गर्नुहुनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्य सचिवालय नवन्नामा मन्त्री परिषदको बैठकको अध्यक्षता गर्नुहुनेछ। शनिबार ब्रिगेड परेड ग्राउण्डमा मुख्यमन्त्रीसँगै पद तथा गोपनीयता को शपथ लिएका पाँच मन्त्रीहरूमा विभागको बाँडफाँड यस बैठकको क्रममा हुने अपेक्षा गरिएको छ। आसामका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले भारतीय जनता पार्टीका हिमन्त विश्व शर्मालाई राज्यमा नयाँ सरकार गठन गर्न आमन्त्रित गर्नुभएको छ। एनडीए विधायक दलको नेताको रूपमा सर्वसम्मतिले निर्वाचित भएपछि श्री हिमन्तले गठबन्धनका अन्य नेताहरूसँगै लोकभवनमा राज्यपाललाई भेटेर सरकार गठनको लागि आफ्नो दावी प्रस्तुत गर्नुभयो। स्थापित नवीकरणीय ऊर्जा क्षमताको हिसाबले भारत विश्वव्यापी रूपमा तेस्रो स्थानमा छ। मोर्गन स्टेनलीको नयाँ प्रतिवेदन अनुसार भारतको नवीकरणीय ऊर्जा संक्रमणले बाह्य निर्भरता कम गर्न मदत गर्नेछ। यद्यपि यसको सफलता सूर्यकोष वेफर र पोलिसी लिकन जस्ता महत्वपूर्ण घटकहरू घरेलु रूपमा उत्पादन हुने गतिमा निर्भर गर्नेछ। उत्तराखण्ड प्रशासनले राज्यमा रहेको प्रतिकूल मौसमको बीचमा चार धाम यात्रा गर्ने भक्तजन र पर्यटकहरूलाई सावधानी अपनाउन र सुरक्षा प्रोटोकल पालन गर्न अपील गरेको छ। मौसम विभागले भोलि र बुधबार उत्तराखण्डका विभिन्न भागहरूमा विशेष गरी पहाड़ी क्षेत्रहरूमा प्रतिकूल मौसम र वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। आईपीएल क्रिकेटमा हिज राति रायपुरमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इण्डियन्सलाई दुई विकेटले पराजित गर्यो। यसअघि अर्को म्याचमा चेन्नई सुपर किङ्सले लखनऊ सुपर जॉयन्ट्सलाई पाँच विकेटले पराजित गरेको छ। 7:05 प्रमुख समाचार पूरा भयो। अहिले 7:25 समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

अहिले हामीलाई सुनिरहनु भएको छ आकाशवाणी खरसाङ केन्द्रबाट र अबको क्रममा कार्यक्रम शुभ प्रभातको साथमा उपस्थित छौं जसमा आधुनिक गीतहरूको प्रस्तुति साथै खेतीपाती बारे जानकारी साझा गर्नेछौ र प्रथममा स्वीकार्नुहोस् श्रोता किरण वाइबाको स्वरमा रहेको यो आधुनिक गीतको प्रस्तुति।

र श्रोता अब सुन्नुहोस् खेतीपाती बारे सल्लाह। आज हामी यहाँहरूलाई मेवाको खेती सम्बन्धी जानकारी दिइरहेछौँ। समुद्रदेखि 4,000 फिटदेखि 7,000 फिटको उचाइमा मेवाको खेती खुबै राम्रो सप्रन्छ। मेवाको निम्ति सुक्खा वा बलौटे जमिन हुन नितान्त आवश्यक छ। यस्तै मार्च महिनादेखि जुन महिनासम्म बियाडमा राख्नपर्छ र बियाड 2-2.5 फिटको भएपछि 10-10 फिटको फरकमा 2 फिट लामो, 2 फिट चौडा र 2 फिट गहिरो खाडलमा खनेर 2-3 हप्तासम्म त्यस खाडललाई त्यसै छाडिदिन्छ पर्छ, जसमा कि त्यस खाडलमा सूर्यको ताप र हावा पस्न सकोस्। त्यसपछि त्यस खाडलमा 1 किलो हड्डीमल, 1 किलो एमोनिया फस्फेट, 500 ग्राम सुपर फस्फेट, 250 ग्राम क्याल्सियम अमोनिया नाइट्रेट, 250 ग्राम पोटास र 35 किलो गाईको मल वा पछेको मल फिटेर त्यस खाडललाई पुरिदिन पर्छ। जब बोट 2.5 फिटदेखि 3 फिटको अग्लो हुन्छ तब त्यस खाडलमा बिरुवा सारिदिन पर्छ। बिरुवा सार्दा 2 वा 2 वा 3 वटा गरेर सार्न पर्छ। जब बोट 4-5 फिटको अग्लो हुन्छ त्यस बोटमा कोपिला लाग्न सुरु हुन्छ। भाले मेवा जति उखालेर फ्याँकिदिनुपर्छ। 20-25 वटा पोथी मेवाको बीचमा एउटा भाले मेवा राख्नुपर्छ, किनकि कोही बिरुवाका फुलहरूमा दुवै योनी हुन्छ र मेवाका फुलहरूमा राजयोग गराउनु 20-25 वटा पोथी मेवामा एउटा भाले मेवा राख्न जरुरी हुन्छ। मेवा जति बुढो हुँदैन उति त्यस्तै सानो र कम्ती फुल दिन थाल्छ। त्यसरी 3 वा 4 वर्षभन्दा ज्यादा भएको बोटलाई उखेलेर फ्याँकिदिन पर्छ। उखेलेको ठाउँमा नयाँ बिरुवा अघि भने झैँ मल हालेर रोप्नपर्छ। अरू फलहरूलाई झैँ यसलाई पनि विशेष वर्षा महिनामा राम्ररी हेरचाह गर्नपर्छ। यसको वरिपरि झार जङ्गलहरू उम्रन दिनु हुँदैन। उखेलेको ठाउँमा नयाँ बिरुवा अघि भने झैँ मल हालेर रोप्नुपर्छ। अरू फलहरूलाई झैँ यसलाई पनि विशेष वर्षा महिनामा राम्ररी हेरचाह गर्नपर्छ। बोटको फेदमा 1 फिटको अग्लो माटो उठाइदिन पर्छ। पहेँलिएको काम नलाग्ने बुढो पातहरू चुडाएर फालिदिन पर्छ। र श्रोताहरूले अहिले हामीलाई सुनिरहनु भएको थियो आकाशवाणी खरसाङ केन्द्रबाट FM 103.5 MHz मा। र अहिले सुन्नुभयो खेतीपातीबारे सल्लाह।

हामी बोलिरहेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट र यहाँहरूको साथमा छु म उद्घोषिका अनुपमा. तमाम श्रोताहरूमा पुनः हार्दिक अभिवादन टक्राउँदै सुरु गरिरहेछौँ यस प्रसारण अन्तर्गत कार्यक्रमहरूको श्रृङ्खलालाई. त प्रथममा स्वीकार्नुहोस् केही भजनहरू राकेश लामा अनि सृजना देवनको युगल स्वरमा.

0: अब सुनो श्रोता आकाशवाणी को समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आज ज्योतिर्लिङ्गहरूमध्ये पहिलो सोमनाथ महादेव मन्दिरको पुननिर्माणको अवसरमा सोमनाथ अमृत वर्ष 2026 भाग लिनुहुनेछ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्य सचिवालय नवान्नमा मन्त्री परिषदको बैठकको अध्यक्षता गर्नुहुनेछ। आसामका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले भारतीय जनता पार्टीका हेमन्त विश्व शर्मालाई राज्यमा नयाँ सरकार गठन गर्न आमन्त्रित गर्नुभएको छ। स्थापित नवीकरणीय ऊर्जा क्षमताको हिसाबले भारत विश्वव्यापी रूपमा तेस्रो स्थानमा छ र आइपिएल क्रिकेटमा हिजो भएको म्याचमा रोयल च्यालेन्जर्स बेङ्गलोर र चेन्नई सुपर किङ्सले आफ्नो म्याच जितेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ज्योतिर्लिङ्गहरूमध्ये पहिलो सोमनाथ महादेव मन्दिरको पुननिर्माणको अवसरमा सोमनाथ अमृत पर्व 2026 भाग लिनुहुनेछ। उहाँले भगवान् सोमनाथलाई प्रार्थना गर्नुहुनेछ र कुम्भ अभिषेक अनुष्ठान गर्नुहुनेछ। त्यसपछि उहाँले सार्वजनिक सभालाई सम्बोधन गर्नुहुनेछ। यस अवसरमा प्रधानमन्त्री मोदीले रोड सो पनि गर्नुहुनेछ। यस अवसरमा मुख्यमन्त्री भूपेन्द्र पटेल र उपमुख्यमन्त्री हर्ष साङ्वे पनि उपस्थित हुनेछन्।
2: प्रधानमंत्री नरेंद्र मोदी हवाई मार्ग से जामनगर से सोमनाथ पहुंचेंगे। हेलीपैड पर उतरने के बाद वे वीर हमीर जी गोहिल सर्कल तक रोड शो के दौरान जनता का अभिवादन स्वीकार करेंगे। इसके बाद प्रधानमंत्री सरदार वल्लभ भाई पटेल की प्रतिमा पर पुष्पांजलि अर्पित करेंगे, जिन्होंने सोमनाथ मंदिर के पुनर्निर्माण का सपना देखा था। श्री मोदी मंदिर में विशेष पूजा अर्चना करेंगे तथा मंदिर के शिखर पर कुंभाभिषेक और ध्वजारोहण भी करेंगे। इस अवसर पर भारतीय वायुसेना की सूर्य किरण एरोबेटिक टीम सोमनाथ के आकाश में रोमांचक एयर शो प्रस्तुत करेंगी। पूजा अर्चना के बाद प्रधानमंत्री जनसभा को भी संबोधित करेंगे। वे एक विशेष स्मारक डाक टिकट और 75 रुपए का विशेष स्मारक सिक्का भी जारी करेंगे। मयूर सोलंकी, आकाशवाणी समाचार।
1: प्रधानमन्त्री बडोदरा पनि जानुहुनेछ, जहाँ उहाँले साँझ 6 बजे सरदार धाम छात्रावासको उद्घाटन गर्नुहुनेछ। छात्रावासमा 1000 छात्र र 1000 छात्राका लागि छात्रावासको सुविधा साथै केन्द्रीय भोजन कक्ष, पुस्तकालय, अडिटोरियम जस्ता सुविधा पनि छन्। श्री मोदीले सरदार धाम परिसरमा स्वागत कक्ष, नागरिक सुविधाहरू, डाइनिङ हल र ई लाइब्रेरी सहित विभिन्न सुविधाहरूको पनि भ्रमण गर्नुहुनेछ। सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो हैदराबादको परेड मैदानमा विशाल जनसभालाई सम्बोधन गर्नुभयो। यो कार्यक्रमलाई तेलङ्गानामा भारतीय जनता पार्टीको लागि एक प्रमुख राजनैतिक अभियानको रूपमा हेरिएको छ। राज्यभरबाट आएका हजारौँ समर्थकहरूलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले तेलुगुमा आफ्नो भाषण सुरु गर्नुहुँदै तेलङ्गानाका जनतालाई अभिवादन गर्नुभयो। प्रधानमन्त्रीले देशभरका मानिसहरूले भाजपाको विकास र सुशासनको मोडेलमा निरन्तर विश्वास गरिरहेको बताउनुभयो। उहाँले आसाम र पुदुचेरी जस्ता राज्यहरूमा पार्टीको प्रदर्शनलाई उद्घृत गर्दै पश्चिम बङ्गालमा भाजपाको उदयलाई एक महत्त्वपूर्ण लोकतान्त्रिक परिवर्तनको रूपमा वर्णन गर्नुभयो। श्री मोदीले जोड दिनुभयो, आसाम, बङ्गाल र ओडिसादेखि अन्य राज्यहरूमा देखिने राजनैतिक परिवर्तनले जनतालाई वंशवादी सरकारहरूलाई अस्वीकार गरिरहेको स्पष्ट संकेत हो। तेलङ्गानाको भविष्यको बारेमा बोल्नुहुँदै प्रधानमन्त्रीले घोषणा गर्नुभयो, राज्यको अर्को सरकार भाजपाको नेतृत्वमा गठन हुनेछ। उहाँले जोड दिनुभयो, जनता विद्यमान राजनैतिक विकल्पहरूबाट मोहभङ्ग र निराश भएका छन्। श्री मोदीले जनतालाई आयातित इन्धनमा निर्भरता घटाएर र सार्वजनिक यातायात र कारपुलिङको प्रयोगलाई प्रोत्साहन गरेर आर्थिक आत्मनिर्भरतालाई बलियो बनाउन आग्रह गर्नुभयो।
3: जो एनर्जी प्रोडक्ट हम विदेशों से मंगाते हैं, हमें प्रयास करना है कि जितनी जरूरत है उतना ही उपयोग करें। इससे विदेशी मुद्रा की भी बचत होगी और युद्ध के संकट से होने वाले दुष्प्रभाव को भी कम किया जा सकेगा।
1: पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्य सचिवालय नवान्नमा मन्त्री परिषदको बैठकको अध्यक्षता गर्नुहुनेछ। शनिबार ब्रिगेड परेड ग्राउन्डमा मुख्यमन्त्रीसँगै पद तथा गोपनीयताको शपथ लिएका 5 मन्त्रीहरूमा विभागको बाँडफाँड यसै बैठकको क्रममा हुने अपेक्षा गरिएको छ। नयाँ मन्त्री परिषदको बैठकमा भारतीय जनता पार्टीको चुनावी बाचाहरूको बारेमा पनि छलफल हुने आशा छ। बैठकमा आयुष्मान भारत, अन्नपूर्ण भण्डारको कार्यान्वयन र राज्य सरकारी कर्मचारीहरूको लागि 7 वेतन आयोग जस्ता मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ। जिल्लाधिकारी, पुलिस अधीक्षक र विभिन्न विभागका सचिवहरूको उपस्थितिमा प्रशासनिक र कानुन व्यवस्थाको स्थितिको समीक्षा पनि गरिनेछ। नवनिर्वाचित विधायकहरू पनि यस बैठकमा उपस्थित हुने अपेक्षा गरिएको छ। मुख्यमन्त्रीलाई लगभग 11 बजे गार्ड अफ अनर प्रदान गरिनेछ। त्यसपछि मन्त्री परिषदको बैठक सुरु हुनेछ। पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित सदस्यहरूलाई आगामी बुधबार, बिहिबार र शुक्रबार पदको शपथ ग्रहण गराइनेछ। वरिष्ठ भाजपा नेता तापस राईले कार्यवाहक विधानसभा अध्यक्षको रूपमा विधायकहरूलाई शपथ ग्रहण गराउनु हुनेछ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsGarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले भारतीय जनता पार्टीका हेमन्त विश्व शर्मालाई राज्यमा नयाँ सरकार गठन गर्न आमन्त्रित गर्नुभएको छ। यो असममा एनडिएको लगातार तेस्रो सरकार हुनेछ। एनडिए विधायक दलको नेताको रूपमा सर्वसम्मतिले निर्वाचित भएपछि श्री शर्माले गठबन्धनका अन्य नेताहरूसँगै लोकभवनमा राज्यपाललाई भेटेर सरकार गठनको लागि आफ्नो दावी पेश गर्नुभएको थियो। श्री आचार्यले भोलि श्री शर्मा र मन्त्री परिषदका नयाँ सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुहुनेछ। शपथ ग्रहण समारोह खानपारास्थित पशु चिकित्सा कलेजको खेल मैदानमा आयोजना हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह र भाजपा अध्यक्ष नितिन नवीन लगायत अन्य व्यक्तिहरू समारोहमा उपस्थित हुने अपेक्षा गरिएको छ। स्थापित नवीकरणीय ऊर्जा क्षमताको हिसाबले भारत विश्वव्यापी रूपमा तेस्रो स्थानमा छ। मोर्गन स्ट्यानलीको नयाँ प्रतिवेदन अनुसार भारतको नवीकरणीय ऊर्जा संक्रमणले बाह्य निर्भरता कम गर्न मद्दत गर्नेछ। यद्यपि यसको सफलता सौर्य कोष, वेलफेयर र पोली सिलिकन जस्ता महत्त्वपूर्ण घटकहरू घरेलु रूपमा उत्पादन हुने गतिमा निर्भर छ। नवीन र नवीकरणीय ऊर्जा मन्त्रालयले तथ्याङ्क अनुसार घरेलु सौर्य मोडल क्षमता मार्च 2024 38 गिगावटबाट बढेर मार्च 2025 74 गिगावट पुगेको छ। सौर्य कोष क्षमता पनि 9 गिगावटबाट बढेर 25 गिगावट पुगेको छ। उत्तराखण्ड प्रशासनले राज्यमा रहेको प्रतिकूल मौसमबीच चारधाम यात्रा गर्ने भक्तजन र पर्यटकहरूलाई सावधानी अप्नाउन र सुरक्षा प्रोटोकल पालन गर्न अपिल गरेको छ। मौसम विभागले भोलि र बुधबार उत्तराखण्डका विभिन्न भागहरूमा विशेष गरी पहाडी क्षेत्रमा प्रतिकूल मौसम र वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवले आज कुनो नेसनल पार्कमा 2 चितुवा छोड्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले 7 सेप्टेम्बर 2022 नामिबियाबाट ल्याइएको 8 चितुवालाई कुनो नेसनल पार्कमा छोडेर प्रोजेक्ट चितुवा सुरु गर्नुभएको थियो। यो विश्वको पहिलो अन्तर महाद्वीपिक क्याट रिलोकेसन प्रोजेक्ट थियो। त्यसपछि 2023 दक्षिण अफ्रिकाबाट थप 12 चितुवा ल्याइयो। यस वर्ष फरवरीमा 9 चितुवा पनि बोत्सवानाबाट कुनो नेसनल पार्क आइपुगे। त्यसबेलादेखि कुनो नेसनल पार्कको परिदृश्य पूर्ण रूपमा परिवर्तन भएको छ। स्पेनको माड्रिडस्थित भारतीय दूतावासले हन्ता भाइरसबाट प्रभावित क्रुज जहाजमा सवार 2 भारतीय नागरिक सुरक्षित रहेको र सङ्क्रमणको कुनै लक्षण नदेखिएको बताएको छ। डच झण्डा भएको जहाज एमभी हेडसिन हिजो स्पेन आइपुगेको छ, जसमा 2 भारतीयहरूसहित लगभग 150 सवार छन्। आइपिएल क्रिकेटमा हिजो राति रायपुरमा रोयल च्यालेन्जर्स बेङ्गलोरले मुम्बई इन्डियन्सलाई 2 पराजित गर्यो। पहिलो ब्याटिङ गर्दै मुम्बई इन्डियन्सले निर्धारित 20 ओभरमा 7 गुमाएर 166 बनाएको थियो। तिलक वर्माले 42 बलमा 57 बनाए। बेङ्गलोरका लागि भुवनेश्वर कुमारले 4 लिए। जवाफमा रोयल च्यालेन्जर्स बेङ्गलोरले 8 गुमाउँदै लक्ष्य सफलतापूर्वक हासिल गरेको थियो। भुवनेश्वर कुमारलाई म्याच उत्कृष्ट खेलाडी घोषित गरियो। यसअघि अर्को म्याचमा चेन्नई सुपर किङ्सले लखनऊ सुपर जायन्ट्सलाई 5 पराजित गर्दै। आइपिएलमा आज पन्जाब किङ्सले दिल्ली क्यापिटल्ससित खेल्नेछ र म्याच धर्मशालामा साँझ 7:30 सुरु हुनेछ। यो समाचार युट्युबमा @AIRGarsing मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज लिङ्गहरूमध्ये पहिलो सोमनाथ महादेव मन्दिरको पुनर्निर्माणको अवसरमा सोमनाथ अमृत वर्ष 2026 भाग लिनुहुनेछ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्य सचिवालय नवन्नमा मन्त्री परिषदको बैठकको अध्यक्षता गर्नुहुनेछ। आसामका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले भारतीय जनता पार्टीका हेमन्त विश्व शर्मालाई राज्यमा नयाँ सरकार गठन गर्न आमन्त्रित गर्नुभएको छ। स्थापित नवीकरणीय ऊर्जा क्षमताको हिसाबले भारत विश्वव्यापी रूपमा तेस्रो स्थानमा छ। र आइपिएल क्रिकेटमा हिजो भएको म्याचमा रोयल च्यालेन्जर्स बेङ्गलोर र चेन्नई सुपर किङ्सले आफ्नो म्याच जितेको छ। समाचार अहिलेलाई पुरा भयो। अघिल्लो समाचार लिएर 9 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: समय अहिले ठिक बिहानीको 7:35 भइरहेछ। श्रोता, हामी बोलिरहेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट र अबको क्रममा कार्यक्रम स्पन्दन लिएर उपस्थित भएका छौँ।

हुन्छ अनि भावनाको प्रत्येक स्पन्दनमा एउटै संगीत। नमस्ते अनि स्वागत कार्यक्रममा म उद्घोषिका अनुपमा उपस्थित भइसकेकी छु तपाईँहरूको प्रतीक्षाको अन्त गर्दै कार्यक्रम स्पन्दन लिएर। कार्यक्रमको पहिलो गीत स्वीकार्नुहोस् श्रोता, बिरेन खातीको स्वर अनि संगीतमा शब्द रहेको छ गोकुल रसाइलीको, कार्यक्रमको पहिलो प्रस्तुति।

संगीत केवल मनोरञ्जन मात्र होइन, यो त मनको थकाई मेट्ने एउटा सहारा पनि हो। कति कुराहरू हामी आफ्नो मनभित्रै दबाएर राख्छौँ, तर संगीतका शब्दहरूले त्यो भावनालाई खुलेर बही जानमा मद्दत गर्दछ। त श्रोता, कार्यक्रमको अर्को गीत सुनौ। दीप वाइबाको संगीतमा शब्द रहेको छ पुरनगिरीको, थुप्दिन भुटियाको स्वरमा।

आकाशवाणीको नेपाली प्रसारण सेवाबाट श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ र कार्यक्रम सुनाइरहेछौँ स्पन्दन, जसमा विविध कलाकारहरूको स्वरमा आधुनिक गीतहरूको प्रस्तुति सुनाइरहेछौँ। र अबको क्रममा यो अर्को गीत रहेको छ श्रोता, लाक्पा छिरिङ तामाङको स्वरमा शब्द रहेको छ, दिलकश विद्याभूषण तामाङको, अनि सङ्गीत छ रविन्द्र सुन्दासको। त स्वीकार्नु श्रोता यस गीतलाई।

श्रोता, कहिलेकाहीँ हामी यात्रा गर्दा गर्दै यस्तो मोडमा पुग्छौँ जहाँ प्रकृति र मनको भावना एकै ठाउँमा मिसिन्छन्। कहीँ थुम्का थुम्कीहरू छन्, कहीँ शीतल बतास, अनि कहीँ कसैको मिठो मुस्कानको हेराई। मनमा गजल त आफै नै उत्पन्न भइहाल्छ। त यस्तै भावहरूमा लिएर अर्को गीत यहाँहरूलाई राखिरहेछु। स्वरूप राज आचार्य, माफ गर्नुहोला, गायक हुनुहुन्छ जगदीश समालको स्वरमा, शब्द रहेको छ केशव आचार्यको, अनि सङ्गीत रहेको छ जीवन अधिकारीको। त स्वीकार्नुहोस् श्रोता कार्यक्रममा यस गीतलाई।

र श्रोता, कार्यक्रम स्पन्दनको यो अन्तिम प्रस्तुति सुनौ। पुष्कर पराजुलीको शब्दमा, बिरेन खातीको स्वर अनि सङ्गीतमा।

पुनः स्वागत श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवामा साथ 103.5 मेगाहर्जमा रबको क्रममा प्रस्तुत छ कार्यक्रम कथा सफलताको।

नमस्ते प्रिय श्रोता, आजको यस रमाइलो श्रृङ्खला कथा सफलताको कार्यक्रममा म कार्यक्रम सहयात्री अनुपमा हार्दिक स्वागत जनाउँदछु प्रस्तुता लेखनाथ राईको साथमा। आजको यस विशेष श्रृङ्खलामा कुरा गर्नेछौँ एक यस्ती अद्भुत व्यक्तित्वको विषयमा जसले विज्ञान र प्रविधिको क्षेत्रमा महिलाहरूको पहिचान निर्माण गरिन्। हामी कुरा गर्दैछौँ वेल्सकी पाइलट वैज्ञानिक र लेखक उर्सुला मार्टिन।

उर्सुला मार्टिनको जन्म 3 अगस्त 1953 लन्डन बेलायतमा भएको थियो। सानै उमेरदेखि उनको गणितप्रति गहिरो रुचि रहेको थियो। अरू बाल बालिकाहरू खेल्दै गर्दा उनी गणितका सूत्रहरू हल गर्थिन्, किताबभित्र संसार खोज्थिन्। कसैले उनलाई सोद्धा भन्थिन्, म गणितबाट संसार बुझ्न चाहन्छु किनभने संसार गणनात्मक छ। उनले केम्ब्रिज विश्वविद्यालयबाट गणितमा स्नातक गरिन् र वारविक विश्वविद्यालयबाट पीएचडी पूरा गरिन्। त्यहीबाट सुरु भयो उनको अविश्वसनीय यात्रा, एक वैज्ञानिक, एक नेतृत्वको र एक परिवर्तनकर्ताको नायिकाको। उनी सुरुमा गणितीय सिद्धान्तमा काम गर्थिन्, पछि उनी कम्प्युटर वैज्ञानिक बनिन्। उनी कम्प्युटिङ अनि गणित क्षेत्रमा महिलाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले आफ्नो गतिविधिहरूको निम्ति पनि जानिन्छिन्। मार्टिनको शानदार करियर 2014 सुरु भयो, जब उनले अक्सफोर्ड विश्वविद्यालयमा कम्प्युटर विज्ञानमा प्राध्यापकको रूपमा काम गरिन्, जहाँ 2021 इपिएसआर स्थापित करियर फेलोसिप अथवा अध्येतावृत्ति पनि गरी उनी अक्सफोर्डको गणितीय संस्थानको सदस्य र अक्सफोर्ड वादम कलेजमा वरिष्ठ अनुसन्धान फेलो पनि भइन्। उनी ब्रिटिस साम्राज्यकी अर्डर अफ कमान्डर, रोयल एकाडेमी अफ इन्जिनियरिङ फेलो, एडिनबर्गको रोयल सोसाइटी फेलो हुन् र ब्रिटिस कम्प्युटर सोसाइटी र गणित तथा यसका अनुप्रयोग संस्थानका फेलोसिप पनि राख्छिन्। उनी एडा लभलेसको गणितमा एउटा परियोजनाको नेतृत्व गर्छिन्, जसमा डिजिटलाइजेसन अनुसन्धान पत्रहरू एउटा लोकप्रिय पुस्तक रहे, फेस्टिभल र एडिनबर्ग बुक फेस्टिभल सहित विभिन्न आउटरिच कार्यक्रमहरू पनि समावेश छन्। उर्सुला मार्टिन एउटा यस्तो यथार्थसित राम्रोसित परिचित भइन् जो विज्ञानको क्षेत्रमा महिलाहरूको उपस्थिति एकदमै कम रहेको छ। त्यसैले उनले वुमन एट द रेट अफ सिएल एउटा यस्तो परियोजनाको थालनी गरिन्, जसले बालिका, छात्रा र महिलाहरूलाई कम्प्युटर विज्ञानतर्फ प्रेरित गर्यो। उनले मात्र पढाइनन्, प्रेरणा पनि दिइन्, विशेष गरी ती महिलाहरूका लागि जसले विज्ञान र प्रविधिमा आफूलाई थोरै सम्झन्छन्।

विज्ञान क्षेत्रमा मात्र नभएर विद्यालय पूरा गर्दा उर्सुलाले यात्रा डायरी लेख्न थालेकी थिइन्, जसमा उनले आफ्नो शहर गाउँका मानिसहरू र उनीहरूको रहनसहन टिप्थिन्। सानैदेखि उनलाई लेखनमा पनि विशेष रुचि रहेको थियो। एक सशक्त व्यक्तिलाई दैवले परीक्षा लिन्छ भने सरह 2014 अक्टोबरमा उर्सुला मार्टिनलाई डिम्बाशयमा क्यान्सर भएको पुष्टि भयो। त्यसबेला उर्सुलाले दरिलो मानसिकताको उदाहरण दिइन्। मरेकी त होइन, फेरि जीवन सुरु गर्न बाँकी नै छ भनिन्। सर्जरी र केमोथेरापीको चक्र अन्तर्गत 3 महिनाको लामो अवस्थामा अस्पतालमा बसाइभरि उनको आत्मसंवाद थियो, यो मेरो युद्ध हो, कमजोर हुला तर अविचलित हुँदिन। योग अभ्यास मेडिटेसन गरिन्, कुनै पनि कठिनाईलाई आफ्नो बलियो आत्मबल र विश्वासद्वारा जित्न सकिन्छ भन्ने उनको दृढताले उनी क्यान्सर रोगबाट अन्तमा निदान पाउन सफल पनि भइन्। क्यान्सर जस्तो गम्भीर रोगसँग जुधेपछि उर्सुला मार्टिनले आफूभित्रको आवाज लेखन मार्फत व्यक्त गर्न थालिन्। अस्पतालको दैनिक उपचार क्रममा उनले

दैनिक डायरी लेख्न थालिन्। यस डायरीमा केवल शारीरिक अवस्थाको वर्णन मात्र होइन, मनभित्र चलिरहेको मनको द्वन्द, आशा, डर र आत्मबल समेटिएको हुन्थ्यो। क्यान्सरको निदानपछि वेल्सको

दैनिक डायरीमा लेख्न जारी राखिन्। यस्तै अनुभवहरूलाई समेट्दै लेखिएको उनको किताब वन वुमन वॉक्स वेल्स रहेको छ, जुन एक प्रेरणाको स्रोत पनि बनेको छ। समग्र यात्राले मात्र उनको साहस प्रमाणित गरेन, साथमा क्यान्सर पीडित र अन्य स्वास्थ्य चुनौतीसँग जुझिरहेका मानिसहरूलाई पनि ठूलो प्रेरणा दियो। उनले यात्रामा संकलित दान 50,000 पाउन्ड भन्दा बढी धनराशि उठाइन् र क्यान्सर अनुसन्धान समर्थन र मानसिक स्वास्थ्य च्यारिटीहरूमा हस्तान्तरण पनि गरिन्।

श्रोता मित्रहरू, उर्सुला मार्टिनको जीवन कथाले हामीलाई यही बुझाउँदछ कि यो संसार असमान हुन सक्छ, तर अवसर सधैँ बनाउन सकिन्छ। हिम्मत, लगन र उद्देश्यले हरेक पर्खाल ढाल्न सकिन्छ। आजको कथा सफलताको आजको अङ्कबाट म कार्यक्रम सहयात्री अनुपमालाई यस कार्यक्रमलाई टुङ्ग्याउने आज्ञा दिनुहोस्। हवस् त, नमस्ते। हामी बोलिरहेछौँ श्रोता आकाशवाणी खरसाङ केन्द्रबाट, साथै आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। र अबको क्रममा लोकप्रस्तुति सुनाइरहेछौँ राधिका प्रधानको स्वरमा।

0: ग्रेटर लाइन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: अहिले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्समा, साथै मोबाइल एप न्यूज अन एआईआर अनि दार्जिलिङ एफएम 100.2 मेगाहर्समा पनि हामीलाई सुनिरहनु भएको छ। समय अहिले ठिक 8:45 भइरहेछ श्रोता, र अब कार्यक्रम सन्दर्भ लिएर उपस्थित छौँ, जसमा विविध जानकारी साथै विविध हिन्दी चलचित्रका गीतहरू सुनाउने गर्दछौँ। त प्रथममा स्वीकार्नुहोस् यस गीतलाई, जुरुम चलचित्रबाट कुमार सानु अनि साधना सरगमको युगल स्वरमा, इन्डिभरको शब्द अनि राजेश रोशनको सङ्गीतमा।

श्रोता, कार्यक्रम सन्दर्भमा अबको क्रममा यहाँहरूलाई जानकारी दिइरहेछौँ संयुक्त राष्ट्र संघीय विश्व सडक सुरक्षा हप्ताबारे, साथै युएन ग्लोबल रोड सेफ्टी विक। हामी सबैले यात्रा गर्छौँ, तर के हाम्रो यात्रा सधैँ सुरक्षित छ त? यसै विषयमा हामीले अहिले पालन गरिरहेछौँ 11 तारिक मईदेखि 17 तारिक मईसम्म संयुक्त राष्ट्र संघीय विश्व सडक सुरक्षा सप्ताह। विश्व सत्ता संगठन अथवा डब्ल्युएचओको तथ्याङ्क अनुसार सडक दुर्घटना जीवनको जोखिममा पर्ने एउटा ठूलो कारण बनेको छ। त्यही भएर युएनओले यो हप्ताभरि रोड सेफ्टी बारे विभिन्न अभियानहरू सञ्चालन गर्दछ। हामीले ध्यान दिनुपर्ने सानो कुरा, जस्तै बाइक चलाउँदा हेलमेट लगाउने, सिट बेल्ट बाँध्ने, अन्यथा बाटो काट्दा जेब्रा क्रसिङको प्रयोग गर्ने। हाम्रो यही स्वभावले हामीले आफ्नो जीवनलाई सुरक्षित राख्न सक्छौँ। यस दिनलाई मनाउने उद्देश्य सडक दुर्घटनाबाट हुने मृत्यु र घटनालाई कम गर्नु, सुरक्षित सडक, सुरक्षित साधन अनि सचेत चालकको बारेमा प्रचार प्रसार गर्नु हो।

0: यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जमा। रबको क्रममा सुनाइरहेछौ आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् समाचार।

प्रधानमन्त्री नरेन्द्र मोदीले आज ज्योतिर्लिङ्गहरूमध्ये पहिलो सोमनाथ महादेव मन्दिरको पुनर्निर्माणको अवसरमा सोमनाथ अमृत पर्व 2026मा भाग लिनुहुनेछ। उहाँले भगवान् सोमनाथलाई प्रार्थना गर्नुहुनेछ र कुम्भ अभिषेक अनुष्ठान गर्नुहुनेछ। त्यसपछि उहाँले सार्वजनिक सभालाई सम्बोधन गर्नुहुनेछ। यस अवसरमा प्रधानमन्त्रीले रोड सो पनि गर्नुहुनेछ। यस अवसरमा मुख्यमन्त्री भूपेन्द्र पटेल र उपमुख्यमन्त्री हर्ष साङ्वी पनि उपस्थित हुनेछन्। प्रधानमन्त्री बडोदरा पनि जानुहुनेछ, जहाँ उहाँले साँझ 6 बजे सरदार धाम छात्रावासको उद्घाटन गर्नुहुनेछ। छात्रावासमा 1000 छात्र र 1000 छात्राहरूका लागि छात्रावासको सुविधा का साथै केन्द्रीय भोजन कक्ष, पुस्तकालय, अडिटोरियम जस्ता सुविधा पनि छन्। श्री मोदीले सरदार धाम परिसरमा स्वागत कक्ष, नागरिक सुविधाहरू, डाइनिङ हल र ई लाइब्रेरी सहित विभिन्न सुविधाहरूको पनि भ्रमण गर्नुहुनेछ। सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्य सचिवालय नवान्नमा मन्त्री परिषदको बैठकको अध्यक्षता गर्नुहुनेछ। शनिबार ब्रिगेड परेड ग्राउन्डमा मुख्यमन्त्रीसँगै पद तथा गोपनीयताको शपथ लिएका 5 मन्त्रीहरूमा विभागको बाँडफाँड यस बैठकको क्रममा हुने अपेक्षा गरिएको छ। नयाँ मन्त्री परिषद

0: को बैठक में भारतीय जनता पार्टी को चुनावी वाचार को बारे में छलफल होने आशा कर बैठक में आयुष्मान भारत अन्नपूर्ण भंडार को कार्यान्वयन र राज्य सरकारी कर्मचारी को लगी सातों वेतन आयोग जस्ता मुद्दा में छलफल होने अपेक्षा कर जिलाधिकारी पुलिस अधीक्षक र विभिन्न विभाग का सचिव को उपस्थिति में प्रशासनिक र कानूनी व्यवस्था को स्थिति को समीक्षा नवनिर्वाचित विधायक इस बैठक में उपस्थित होने अपेक्षा कर मुख्यमंत्री लगभग 11 बजे गार्ड अफ अनर प्रदान मंत्रिपरिषद को बैठक शुरू होने पश्चिम बंगाल में कंग्रेस र वामपंथी दलहरूले भारतीय जनता पार्टी विरुद्ध संयुक्त विपक्षी मोर्चा गठन करने ममता बनर्जी को प्रस्ताव अस्वीकार गरेका छन्। एक सन्देश में ममता बनर्जी ने कंग्रेस भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी र कट्टरपंथी वामपंथी समूहहरू सहित सब विपक्षी दलहरूलाई भाजपा विरुद्ध एकबद्ध हुन आह्वान गर्नुभएको थियो। ममता बनर्जी को अपीललाई अस्वीकार गर्दै कंग्रेस प्रवक्ता सौम्य आचार्यले प्रश्न गर्नुभयो, उहाँ किन कट्टरपन्थी वामपन्थी समूहको कुरा गरिरहेका छिन्? उहाँले 2013 कंग्रेस कार्यकर्ताहरू विरुद्ध निर्देशित माओवादी हिंसालाई पनि उद्घृत गर्नुभयो। उहाँले तृणमूल कंग्रेसले अघिल्लो चुनावहरूमा कंग्रेसलाई बदनाम गरेको र भाजपाको उदयलाई सहज बनाएको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, ममता ब्यानर्जी आफैले भाजपालाई बंगालमा पाइला राख्ने अवसर दिएकी थिइन्। सीपीआईएम का राज्य सचिव मोहम्मद सलीमले पनि ममता ब्यानर्जीलाई भ्रष्ट र साम्प्रदायिकद्रोही भनेर वर्णन गर्दै प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभयो। सीपीआईएमएल लिबरेसनका अभिजित मजुमदारले तृणमूल कंग्रेसलाई दक्षिणपन्थी तानाशाही पार्टीको रूपमा चित्रण गर्नुभयो भने एसयुसीआई कम्युनिस्टका पोलिट ब्युरो सदस्य अमिताभ च्याटर्जीले ममता ब्यानर्जीले हारको सामना गर्नु परेको कारण मात्र यस्तो अपिल गरिरहेको टिप्पणी गर्नुभयो। नवनिर्वाचित तमिलनाडु विधानसभाको पहिलो सत्र आजबाट सुरु हुँदैछ। कार्यवाहक अध्यक्ष एमभी कारुपियाहाले नयाँ सदस्यहरूलाई शपथ गराउनुहुनेछ। तमिलका वेद्री कडगमका मुख्य सी जोसेफ विजयको नेतृत्वमा रहेको नयाँ सरकारले 13 मई अघि सदनमा आफ्नो बहुमत प्रमाणित गर्नुपर्नेछ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडू आज नयाँ दिल्ली पुग्नुहुनेछ र आन्ध्र प्रदेशसँग सम्बन्धित प्रमुख मुद्दाहरूमा केन्द्रीय मन्त्रीहरू र वरिष्ठ अधिकारीहरूसँग बैठक गर्नुहुनेछ। यस भ्रमणको क्रममा श्री नायडूले केन्द्रीय मन्त्रीहरू अमित शाह र सीआर पाटिलसँग राज्यको पूर्वाधार परियोजना केन्द्रीय सहयोग र कोषको बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ। विश्व ब्याङ्कका प्रतिनिधिहरूले पनि मुख्यमन्त्रीसँग भेट्न सक्नेछन्। पछि उहाँले राजधानीमा भारतीय उद्योग परिसंघका द्वारा आयोजित व्यापार बैठकमा भाग लिनुहुनेछ। भारतीय रिजर्व ब्याङ्क आरबिआई र युरोपेली केन्द्रीय ब्याङ्क इसिबीले केन्द्रीय ब्याङ्किङको क्षेत्रमा सहयोग बढाउने उद्देश्यले एक सम्झौतामा हस्ताक्षर गरेका छन्। आरबिआई गभर्नर सञ्जल मल्होत्रा र इसिबी अध्यक्ष क्रिस्टिन लागार्डले बसेलमा ब्याङ्क फर इन्टरनेसनल सेटलमेन्टको बैठकमा यो सम्झौतामा हस्ताक्षर गर्नुभयो। यो सम्झौता 2015 स्थापित अघिल्लो सम्झौताको संस्करणको रूपमा काम गर्दछ। यस रूपरेखा अन्तर्गत केन्द्रीय ब्याङ्कहरूबीच नियमित सूचना आदान प्रदान, नीतिगत संवाद र प्राविधिक सहयोगलाई बढावा दिइनेछ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।
1: हामी बोलिरहेछौँ आकाशवाणी खरसाङ केन्द्रबाट। समय अहिले ठिक बिहानीको 9:05 भइरहेछ श्रोता, र समाचारको प्रसारण पश्चात पुनः यहाँहरूलाई हिन्दी चलचित्रका गीतहरू सुनाएर मनोरञ्जन गराइरहेछौँ। त स्वीकार्नु श्रोता यस गीतलाई, यस बस चलचित्रबाट अल्का याग्निक अनि कुमार सानुको युगल स्वरमा शब्द छ जावेद अख्तरको अनि सङ्गीत रहेको छ जतिन ललितको।

0: यस अवसरमा मुख्यमन्त्री भूपेन्द्र पटेल र उपमुख्यमन्त्री हर्ष संघवी पनि उपस्थित हुनेछन्। प्रधानमन्त्री पछि बडोदरा जानुहुनेछ, जहाँ उहाँले साँझ 6 बजे सरदार धाम छात्रावासको उद्घाटन गर्नुहुनेछ। छात्रावासमा 1000 छात्र र 1000 छात्राका लागि छात्रावासको सुविधाका साथै केन्द्रीय भोजन कक्ष, पुस्तकालय, अडिटोरियम जस्ता सुविधा पनि छन्। श्री मोदीले सरदार धाम परिसरमा स्वागत कक्ष, नागरिक सुविधाहरू, डाइनिङ हल र ई लाइब्रेरी सहित विभिन्न सुविधाहरूको पनि भ्रमण गर्नुहुनेछ। सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्य सचिवालय नवन्नमा मन्त्री परिषदको बैठकको अध्यक्षता गर्नुहुनेछ। शनिबार ब्रिगेड परेड ग्राउण्डमा मुख्यमन्त्रीसँगै पद तथा गोपनीयताको शपथ लिएका 5 मन्त्रीहरूमा विभागको बाँडफाँड यस बैठकको क्रममा हुने अपेक्षा गरिएको छ। नयाँ मन्त्री परिषदको बैठकमा भारतीय जनता पार्टीको चुनावी वाचाहरूको बारेमा पनि छलफल हुने सम्भावना छ। बैठकमा आयुष्मान भारत, अन्नपूर्ण भण्डारको कार्यान्वयन र राज्य सरकारी कर्मचारीहरूको लागि 7 वेतन आयोग जस्ता मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ। जिल्ला अधिकारी, पुलिस अधीक्षक र विभिन्न विभागका सचिवहरूको उपस्थितिमा प्रशासनिक र कानून व्यवस्थाको स्थितिको समीक्षा पनि गरिनेछ। नवनिर्वाचित विधायकहरू पनि यस बैठकमा उपस्थित हुने अपेक्षा गरिएको छ। मुख्यमन्त्रीलाई लगभग 11 बजे गार्ड अफ अनर प्रदान गरिनेछ। त्यसपछि मन्त्री परिषदको बैठक शुरू हुनेछ। पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित सदस्यहरूलाई आगामी बुधबार, बिहिबार र शुक्रबार पदको शपथ ग्रहण गराइनेछ। वरिष्ठ भाजपा नेता तापस रायले कार्यवाहक विधानसभा अध्यक्षको रूपमा विधायकहरूलाई शपथ ग्रहण गराउनुहुनेछ। पश्चिम बंगालमा कांग्रेस र वामपन्थी दलहरूले भारतीय जनता पार्टी विरूद्ध संयुक्त विपक्षी मोर्चा गठन गर्ने ममता ब्यानर्जीको प्रस्तावलाई अस्वीकार गरेको छ। हाम्रो संवाददाताबाट यो एक रिपोर्ट।
1: एक सन्देशमा ममता ब्यानर्जीले कंग्रेस, भारतीय कम्युनिष्ट पार्टी, मार्क्सवादी र कट्टरपन्थी वामपन्थी समूहहरूसहित सबै विपक्षी दलहरूलाई भाजपा विरुद्ध एकबद्ध हुन आह्वान गर्नुभएको थियो। ममता ब्यानर्जीको अपिललाई स्वीकार गर्दै कंग्रेस प्रवक्ता सौम्य आज रोयले प्रश्न गर्नुभयो, उहाँ किन कट्टरपन्थी वामपन्थी समूहहरूको कुरा गरिरहेकी छिन्। उहाँले 2013 कंग्रेस कार्यकर्ताहरू विरुद्ध निर्देशित माओवादी हिंसालाई पनि उद्धृत गर्नुभयो। उहाँले तृणमूल कंग्रेसले अघिल्ला चुनावहरूमा कंग्रेसलाई बदनाम गरेको र भाजपाको उदयलाई सहज बनाएको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, ममता ब्यानर्जी आफैले भाजपालाई बंगालमा पाइला राख्ने अवसर दिएकी थिइन्। सिपिआइएमका राज्य सचिव मोहम्मद सलीमले पनि ममता ब्यानर्जीलाई भ्रष्ट र साम्प्रदायिक द्वेष भनेर वर्णन गर्दै प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभयो। सिपिआईका राज्य सचिव स्वपन ब्यानर्जीले भन्नुभयो, ममता ब्यानर्जीसँग गठबन्धन गर्ने कुनै प्रश्न नै छैन। सिपिआइएमएल लिबरेसनका अभिजित मजुमदारले तृणमूल कंग्रेसलाई दक्षिणपन्थी तानाशाही पार्टीको रूपमा चित्रण गर्नुभयो भने एसयुसिआई कम्युनिस्टका पोलिट ब्युरो सदस्य अमिताभ च्याटर्जीले ममता ब्यानर्जीलाई हारको सामना गर्नु परेको कारणले मात्र यस्तो अपिल गरिरहेको टिप्पणी गर्नुभयो। आकाशवाणी खरसाङको लागि भूपेन्द्र शर्माको यो रिपोर्ट।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। स्वतन्त्रतापछि पहिलो पटक पश्चिम बंगालमा भारतीय जनता पार्टीले राज्यमा सरकार बनाएको छ। यस पृष्ठभूमिमा कांग्रेस नेता अधीर रञ्जन चौधरीले तृणमूल कांग्रेस र ममता ब्यानर्जीमाथि कडा आक्रमण गर्नुभएको छ। हिज श्री अधीर रञ्जन चौधरीले भन्नुभयो, ममता ब्यानर्जीले आफ्नो कार्यकालमा बंगालमा भएका सबै हिंसाको परिणाम भोग्नुपर्नेछ। उहाँले कांग्रेस पार्टी र बंगालको धर्मनिरपेक्ष वातावरणलाई ध्वस्त पार्न उहाँले हर सम्भव प्रयास गरेको आरोप लगाउनुभयो। अब उनको राजनीतिक शक्ति घट्दै गएकोले उनी समर्थन खोजिरहेकी छिन्। उहाँले अब ती कार्यहरूको परिणाम भोग्नु परिरहेको छ। उहाँले पहिले राहुल गान्धीलाई भारत गठबन्धनको नेताको रूपमा स्वीकार गर्नुपर्छ, त्यसपछि मात्र हामी थप कदम चाल्ने बारेमा विचार गर्नेछौँ भनी बताएका छन्। वर्ष 2026 बंगाल विधानसभा चुनावमा ठूलो हार भएपछि तृणमूल कंग्रेसभित्र अब असन्तोष खुलेर बाहिरिरहेको छ। पार्टीको तल्लो स्तरका नेताहरूले लगातार नेतृत्व विरूद्ध आवाज उठाइरहेका छन्। अहिले घरी बेरुद्री स्वरहरू तीव्र भएका छन्। हिज पनि यो सिलसिला जारी

0: कोलकाता नगर निगम को 24 नंबर वार्ड की पार्षद इलोरा साहले रुष्ट हुँदै बताउनुभयो 40 वर्ष को राजनीतिक परम्परा भए पनि चुनावमा उनको क्षेत्रलाई कुनै महत्व दिएन। उहाँले आरोप लगाउनुभयो बारम्बार पार्टी नेतृत्वलाई स्थिति बारे अवगत गराएको भए पनि कुनै फाइदा भएन। यसरी नै 48 नम्बर वार्डका पार्षद विश्वरूप डेले चुनावी हारको लागि नगर निगमको कमजोर सेवा तथा खराब आधारभूत ढाँचालाई जिम्मेवार ठहराए। उहाँको भनाइ छ निगमको ढाँचा कमजोर भएको कारणले जल निकासी सहित केही आवश्यक सेवाहरू मानिसहरूलाई सम्म सही ढङ्गमा पुग्न सकेन, जसको प्रभाव सोझै चुनाव परिणाममा पर्यो। सेपरेट स्टेट कोअर्डिनेशन कमिटी र गोर्खा युथ एक्टिभिस्ट नेटवर्कले नवनिर्वाचित विधायकहरूलाई बधाई दिँदै उनीहरूलाई जनमुद्दा नबिर्सिने सुझाव दिएका छन्। सिलगढीमा हिज आयोजित एक बैठकमा सेपरेट स्टेट कोअर्डिनेशन कमिटीका संयोजक सञ्जय थुलुङ लगायत सदस्यहरू अनि गोर्खा युथ एक्टिभिस्ट नेटवर्कका संयोजक वीरेन्द्र रसाइली लगायत 30 सदस्यीय कमिटीले विधायकहरूलाई बधाई र मुद्दाहरूप्रति ध्यान आकर्षण गराएका छन्। उक्त संस्थाको पक्षमा बोल्दै मनोज बोगटीले कालेबुङका विधायक भरत छेत्री, दार्जीलिङका विधायक नोमन राई, खरसाङका विधायक सोनाम लामा, कालचिनीका विधायक विशाल लामा अनि मदरीहाटका विधायक लक्ष्मण लिम्बुलाई बधाई पत्र एवं जन अपेक्षा अनुरूपका मुद्दाहरूबारे ध्यान आकर्षण गराउनु भएको छ। उहाँले दार्जीलिङ पहाड, तराई र डुवर्सका जनताहरूले यसपटकको विधानसभा चुनावमा उनीहरूलाई जनताले जुन अपार जनमत दिएर विजयी गराएका छन् त्यो विजय केवल एक राजनीतिक दलको मात्र नभई वर्षौंदेखि बंगालबाट मुक्तिको संघर्ष गरिरहेका सम्पूर्ण गोर्खाहरूको आशा र भरोसाको जीत रहेको बताउनुभयो। उहाँले विगत 10 वर्षदेखि गोर्खाहरूले केन्द्रमा भाजपालाई साथ दिँदै आएको तर यसपटक राज्य र पहाड दुवैतर्फ भाजपा र यसका सहयोगी दलहरूको विजयले गोर्खा मुद्दा सम्बोधनका लागि अब कुनै पनि संवैधानिक वा राजनीतिक बाधा बाँकी नरहेको आफूहरूले अनुभव गरेको बताउनु भएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले हिज सिलगढीमा एक निजी अस्पतालको उद्घाटन गर्नुभएको छ। उक्त अस्पताल डाक्टर विशाल गोलेको पहलमा स्थापित एक स्वास्थ्य सेवा संस्था हो। मुख्यमन्त्री श्री तामाङले अस्पतालले गुणस्तरीय उपचार र आधुनिक स्वास्थ्य सेवा प्रदान गरेर सिलगढीका जनता मात्र नभई सिक्किमका बासिन्दाहरूको पनि सेवा गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले अस्पतालको स्थापनाले समाजको कल्याणमा अर्थपूर्ण योगदान पुर्याउने र छिमेकी क्षेत्रका बिरामीहरूको लागि उन्नत चिकित्सा सेवाहरूमा पहुँच सुधार गर्न मदत गर्ने उल्लेख गर्नुभएको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी आज ज्योतिर्लिङ्गहरूमध्ये पहिलो सोमनाथ महादेव मन्दिरको पुननिर्माणको अवसरमा सोमनाथ अमृत पर्व 2026 भाग लिनुहुनेछ। पश्चिम बङ्गालका मुख्यमन्त्री सुवेन्दु अधिकारीले आज राज्य सचिवालय नवन्नमा मन्त्री परिषदको बैठकको अध्यक्षता गर्नुहुनेछ। पश्चिम बङ्गालमा कांग्रेस र वामपन्थी दलहरूले भारतीय जनता पार्टी विरूद्ध संयुक्त विपक्षी मोर्चा गठन गर्ने ममता ब्यानर्जीको प्रस्तावलाई अस्वीकार गरेको छ। अनि सेपरेट स्टेट कोअर्डिनेशन कमिटी र गोर्खा युथ एक्टिभिस्ट नेटवर्कले नवनिर्वाचित विधायकहरूलाई बधाई दिँदै उनीहरूलाई जनमुद्दा नबिर्सिने सुझाव दिएका छन्। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अहिले 10 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: आकाशवाणी खरसाङ सुन्दै बसिरहनु हुने सम्पूर्ण मेरा आदरणीय श्रोताहरूलाई आजको मार्गदर्शनको अङ्कमा म कार्यक्रम सञ्चालक निगम हार्दिक स्वागत जनाउँदछु। श्रोताहरू, मार्गदर्शनको कार्यक्रममा हामी तपाईँहरू समक्षमा सधैँ नै नयाँ नयाँ विषयहरूमाथि तपाईँहरूलाई मार्गदर्शन गर्ने प्रयास गर्ने गर्दछौँ र यसै क्रममा हामी विभिन्न क्षेत्रमा सक्रिय रहनुहुने शिक्षक, शिक्षिका, प्रोफेसर र समाजका मार्गदर्शकहरूलाई तपाईँहरूको समक्षमा निम्ति आएर तपाईँहरूलाई मार्गदर्शन गर्ने प्रयास गर्ने गर्दछौँ। र आज यसै क्रममा आकाशवाणी खरसाङको स्टुडियोमा फेरि एकचोटि हामी समक्ष यस्तै एक विज्ञ व्यक्ति उपस्थित हुनुहुन्छ र उहाँको परिचय तपाईँहरू लाई साट्नु पर्दाखेरि उहाँको नाम दिपेश लामाज्यू। उहाँ असिस्टेन्ट प्रोफेसर नेपाली विषयमा गभर्मेन्ट जेनरल डिग्री कलेज पेदोङमा उहाँ पढाउनुहुन्छ। र सर्वप्रथम त दिपेश लामाज्यूलाई आज आकाशवाणी खरसाङको स्टुडियोमा आए स्वागत गर्न चाहन्छु।
2: धन्यवाद। अनि मार्गदर्शन कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई म यहाँबाट सबैलाई नमस्कार अभिवादन गर्न चाहन्छु।
1: सर, यो नेपाली विषयमा पढाउनु भएको, सक्रिय रहनुभएको के कति वर्ष

0: सकिँदैन, नेपालीमा त्यस्तो स्कोप छैन भन्ने एउटा यहाँनिर एउटा जनसाधारणमा त्यो एउटा सोच छ जो कि गलत हो, र त्यसलाई आज यहाँ आकाशवाणी खरसाङको स्टुडियोबाट कसरी ध्वस्त पार्नुहुन्छ?
1: ध्वस्त भन्दा पनि यस्तो हुन्छ, जुन भाषा पढिन्छ है, कुनै पनि भाषा, आफ्नो भाषा नेपाली होस्, कुनै पनि आफ्नो
0: अङ्ग्रेजी
1: होस्, हिन्दी होस्, बङ्गला होस्, कुनै पनि भाषा होस्, भाषाले नै चाहिँ नोकरी पाउँछ, भाषै पढेर नोकरी पाउँछ भन्न चाहिँ सोच्नु हुँदैन। तर त्यो भाषाको माध्यमबाट अरू धेरै कुरा गर्न सकिन्छ। जस्तै अब जस्तै यो होइन कि म नेपाली पढेँ अब नेपाली पढेर म के पाउँछु भन्ने होइन, त्यो त एउटा डिग्री मात्रै हो, तर त्यो भाषा सँगसँगै त्यो भाषालाई काममा लगाएर अरू के गर्न सकिन्छ भन्यो भने चाहिँ ठाउँ प्रशस्तै छ, जे पनि गर्न सकिन्छ, जे पनि बन्न सकिन्छ। उदाहरणको निम्ति जस्तै तपाईँले भाषा राम्रो बुझ्नुहोस्, भाषा राम्रो जान्नुहोस्, जुन चाहिँ तपाईँको नेपाली विषयको सिलेबसहरूमा छ, विषय पाठ्यक्रममा जुन प्रकारको भाषा बारेमा सिकाइन्छ, यस्ता लिङ्ग्विस्टिक्सदेखि लिएर तपाईँको व्याकरणहरूदेखि लिएर भाषालाई कसरी शुद्ध गरी लेख्नु कसरी, त्यो त भाषाबारे त आफूले जानेको छ, अनि अब त्यसमा सीमित छ, त्यसमा कामै पाउँछु त्यही त्यसमा गर्छु भनेर, तर त्यसलाई लिएर आफूले सिकेर अन्य अरू जग्गामा, जस्तै अहिले त के भन्नु अब जहीँ त्यही ठाउँ, म त ठाउँ ठाउँ देख्छु, मान्छेले त्यो कुनै कस्तो प्रकारले हेर्छ, त्यो घोडामा त्यो भन्छ नि यस्तो आँखामा पट्टी लगाएर अगाडि मात्रै देख्ने भन्ने, त त्यो पट्टी लगायो भने ठाउँ प्रशस्तै छ। जस्तै अब यहीँ हेर्नुहोस् न, अब रेडियो स्टेसनमै पनि कति कति काम होला, भाषा बोल्नु जान्ने है, तर राम्रोसँगले यसलाई प्रस्तुत गर्न नसक्ने, हामी खालि बोलचालमा मात्रै राखेका छौँ यो भाषालाई, तर यसलाई हामीले त प्रोफेसनली यसलाई यो भाषालाई हामीले प्रयोगमा ल्याएकै छैनौँ। व्यापारमा अहिले चाहिँ एआईको जमाना छ होइन, इन्टरनेटहरूको जमानामा, ट्रान्सलेसनमा, मिडियामा होइन, सिनेमामा है, कति हो कति ठाउँ प्रशस्तै छ, तर हामीले त्यसलाई ठिकसँगले प्रयोग चाहिँ गर्न सकेको छैन। हामीसँग छ एउटा राम्रो चिज छ, तर त्यसको त्यसलाई अब अहिले हुँदैछ, बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै त्यसलाई हुँदैछ।
0: के कारणहरूले गर्दाखेरि हामीले ट्याप गर्न नसकेको जस्तो लाग्छ सर?
1: एउटा त भन्नाले पनि हामीलाई कसले डोर्याउँदैछ पहिला के, जस्तै समाजलाई हेर्नु पर्यो है, शिक्षित समाज, समाज थुप्रै किसिमको हुन्छ नि त, अनि हामीले हाम्रो अहिले जुन पपुलेसन अथवा समुदायलाई हेऱ्यौँ भने एउटा गाउँबाट अथवा खरसाङबाट अथवा दार्जिलिङबाट है अथवा पहाडैबाट पनि हेऱ्यौँ भने हामीले गन्युने भने त्यस्तो व्यक्तिहरू हामीले थोरै पाउँछौँ, जस्तो चाहिँ शिक्षित छ, जसले समाजलाई शिक्षित बनाउन सक्छ होइन, अनि जो हाम्रो आउँदै गरेका नानीहरू छ, जसलाई चाहिँ मार्गदर्शन गराउनु पऱ्यो, उनीहरूले हेरेर देखेर गर्छ, हामीले के हुनुपर्ने कसो हुनुपर्ने उनीहरूलाई राम्रोसँगले बुझाइदिने र यो करियर काउन्सिलिङ है राम्रो खालको दिने मान्छे नै अहिलेसम्म हामीले पाएको छैनौँ हाम्रो समुदायमा, हामीले निर्माण गरेको छैनौँ होइन, हामीसँग भएको व्यक्तिहरू पनि अहिले आफ्नो आफ्नो काम कुरोमा व्यस्त छ, अनि त्यसो नगरेर उहाँहरूले एउटा राम्रो एउटा समाजलाई दिने, विशेष नानीहरूलाई दिशा दिने काम गऱ्यो भने राम्रो हुन्छ। र हामी चाहिँ के गर्छौँ भने नानीहरूलाई धेर जस्तो नानीहरूलाई अब हाम्रै गाउँमा पनि हेऱ्यो भने पढेर के हुन्छ, यो पढेर जसले चाहिँ केही जानेकै छैन पढेर के हुन्छ भन्ने, जसले चाहिँ धेरसँगले बुझेकै छैन, हाम्रो समाजमा ती व्यक्तिहरू नै धेर छन्, अनि उहाँहरूकै कुरा नै प्राय समाजमा चलिरहेको छ, कस्तो प्रकारले त्यो फ्लो भइरहेको छ भने जस्तै एउटा नानी भयो है, पढ्दैछ, ए के पढ्दैछस्, म यो यो विषय पढ्दैछु, कुनै पनि विषय पढ्दैछु है, कुनै पनि पढेर के हुन्छस्, केही त छैन यहाँ
0: स्कोपै,
1: अनि हाम्रो त्यो त्यसो भन्ने मान्छे नै धेर छ, अपि तिमी त्यसो पढ्दैछौ, हामीले पढ्दाखेरि त यस्तो थियो, अहिले कस्तो छ होला पढ्दाखेरि, हामीले पढेको कुराहरू छ भनेर सोध्ने, अब
0: अर्कै हजुर
1: दिशा दिशा बेग्लै भइसक्यो, हामीले देख्यौँ, हामीले के बुझ्यौँ भन्दाखेरि पढ्नुपर्छ, पढेपछि चाहिँ नोकरी पाउनै पर्छ भन्ने बुझ्यौँ नि त, पढ्नुपर्छ पढेपछि नोकरी पाउनै पर्छ, अनि नोकरी पाउनु नै चाहिँ त्यो रोजगार भन्ने बुझ्यौँ त है, गुजारा गर्नुपर्छ पढेपछि, तर पढेर शिक्षित हुनुपर्छ भन्नेपट्टि हामीले ध्यानै दिउनु हो क्या,
0: शिक्षित हुनु रोजगार हुनु अलग अलग
1: बेग्लै बेग्लै कुरा हो, बेग्ला बेग्लै कुरा हो, तर हामीले चाहिँ खालि त्यो पढेपछि चाहिँ हामीले चाहिँ लगेर चाहिँ त्यसको इन्डिङ चाहिँ कहाँ कहाँ लगेर टुङ्ग्याउँछौँ भने रोजगारमा टुङ्ग्याउँछौँ है, त्यसो हुँदाखेरि चाहिँ अलिकति त्यो हाम्रो राम्रोसँगले मेसेज नपुगेको हो कि नानीहरूमा, त्यो राम्रो खालको सन्देश नपुगेको हो कि भन्ने, अनि यस्तो छैन कि नेपाली पढेपछि केही हुँदैन है भन्ने चाहिँ होइन, म त के भन्छु भने तपाईँले जे पढ्नुहोस् जेसुकै पढ्नुहोस् है, तर त्यसलाई राम्रोसँगले आफूले जानेको ज्ञानलाई प्रयोग गर्यो भने ठाउँ प्रशस्त छ।
0: र सरले त्यस्ता त्यति बेला नेपाली विषयलाई चुनेर अघि बढ्नुभयो, रोजगार पनि पाउनुभयो, अहिले पढाउनु हुँदैछ, भाषाको सेवा गर्नुहुँदैछ है, र सरले त्यति बेला नेपाली विषय छान्दाखेरि के के दिमागमा तपाईँको मस्तिष्कमा थियो कि म नेपालीपट्टि जान्छु र मेरो अगाडि यो यो च्यालेन्जेसहरू आउन सक्छ भन्दाखेरि?
1: हजुर त्यसरी भन्नै

0: सोद्धाखेरि त मैले त केही नसोची पढेको
1: साँच्चै,
0: यो म यहाँ यो हुन्छु, कलेज पढाउने हुन्छु, के हुन्छु भने नसोची पढेको. म गाउँबाट पढेको, गाउँको प्राइमेरी स्कुलबाट है, गाउँ सरकारी हाई स्कुलै पढेको है. त्यति बेला हामीले पढ्ने टेक्स्ट बुकहरू सबै नेपालीमा थियो नि त, माध्यमिक नेपालीमा दिनु पर्थ्यो. एचएसमा अप्सन थियो नेपालीबाट दिने कि अङ्ग्रेजीबाट दिने है, त्यसमा अप्सन थियो है. अनि मैले एचएस मात्रै अङ्ग्रेजीमा लेखेँ होला. त्यसपछि कलेज जोइन गरेँ, किनभने टेनसम्म त नेपाली पढेर आएको, नेपालीको भाषा सबै पढेर आएको, लेख्नु भन्नु यसमा एक्सपर्ट. अन्तखेरि यसो हुँदाखेरि कलेज पनि गर्छु भन्ने भयो. कलेज पढेपछि ए युनिभर्सिटी एमए हुँदो रहेछ, एमए पनि गर्छु भन्ने भयो. एमए पढ्दै जाँदाखेरि ए नेट एक्जामहरू हुँदो रहेछ, अरू अरू कुरा हुँदो रहेछ. त्यसरी पढ्दै जाँदाखेरि आफूले एउटा आफ्नो लगनसँग पढेकोले गर्दाखेरि भयो, पुग्यो है. तर मलाई लाग्छ कि अहिले त्यो नभएको भए पनि, जस्तै अब म अहिले यता काम नपाएको भए, यो कलेज पढाउने प्राध्यापन क्षेत्रमा नलागेको भए, म बेकारी बस्थेँ जस्तो चाहिँ लाग्दैन. यो भाषाले, भाषा पढेर यो भाषाबाट मैले जति सिकेको छु यसलाई म अर्को काममा लगाउँथेँ होइन, त्यो व्यापारमा, ट्रान्सलेसनको कामहरूमा. अहिले कति कति राम्रो राम्रो किताबहरू छ हामीसँग आइपुगेको छैन, किनभने हामीसँग नेपाली पढ्न जान्ने मान्छे छ, थुप्रै छ, तर नेपालीमा लेखिएको कुरो पो छैन त. त्यो भएको हो नि त, नेपाली पढ्न नजान्ने मान्छे छैन, नेपाली पढ्न जान्ने छ नि, तर नेपालीमा लेखिएको कुरो पो छैन त है. जस्तै अब एउटा सिम्पल इक्जाम्पल हेरौँ न, साधारण के भन्छ भने, पहिलेको जमानामा पढ्नको लागि किताबै चाहिन्थ्यो होइन, कुनै ज्ञानको कुराको लागि, अथवा रेडियो सुन्नु पर्थ्यो, अथवा टिभी हेर्नु पर्थ्यो होइन, कसैको कुरा सुन्नु पर्थ्यो, एउटा ज्ञान आर्जन गर्नको लागि किताब पढ्नुपर्ने हुन्थ्यो, कि त कसैको कुरा सुन्नुपर्ने हुन्थ्यो प्रवचनहरू है ध्यान लगाएर, कि त टेलिभिजन हेर्नुपर्ने हुन्थ्यो, समाचारहरू हेर्नुपर्ने हुन्थ्यो, न्युज पेपर पढ्नुपर्ने हुन्थ्यो. अनि त्यति बेला जसले पढ्नु जान्दछ उसको लागि मात्रै. अब अहिले त सबैको हात हातमा मोबाइल छ, हेर्न सक्छ, जसले जहाँ बसेर पनि हेर्न सक्छ कुनै पनि विषयमा है. यो एआईले त झन् विथ भिडियो होइन
1: ठुलो क्रान्ति नै,
0: एकदम क्रान्ति नै ल्याएको छ. अन्त त्यसो हुँदाखेरि त ती कन्टेन्ट जुन क्रिएटरहरू छ, कन्टेन्ट क्रिएटरहरू छ होइन, यता अदुवा पनि बोलिरहेको हुन्छ, यता निम्बु पनि बोलिरहेको हुन्छ होइन, फेरि सबै भाषा बोलिरहेको हुन्छ. यो समयमा यी भाषालाई यसरी प्रयोग गर्यो भने त, अहिले हामी हेर्छौँ नि गाउँमा कस्तो छ भने, एउटा बाख्राको भिडियो, कुखुराको भिडियो देखाएर मात्रै पनि मान्छेले आर्जन गरिरहेको छ सोसियल मिडियाबाट होइन. किन भन्दाखेरि हेरिदिने मान्छे छ. अन्त त्यस्तै ज्ञान गुणका कुराहरूलाई, आफूले सिकेको कुराहरूलाई आफ्नो भाषाको माध्यमद्वारा यसरी इन्टरभ्यूहरूबाट, पोडकास्टहरूबाट होइन, अनि यसरी गर्यो भने त यो त राम्रो हो, ज्ञान गुणको कुरा सबैमा पुग्छ पनि. अन्त यसो हुँदाखेरि यो भन्न सकिँदैन कि नेपाली पढेर नेपाली हो, यसको क्षेत्र सीमित थियो, नेपाली पढेर यसले काम पाउने त्यो एउटा जमानामा, आजभन्दा 10 वर्ष अगाडि समयको कुरा गरौँ है, एउटा सीमित क्षेत्र थियो. तर अब पनि नेपाली पढेर कामै पाउँदैन भन्नु चाहिँ एउटा अलिकति त्यो सोचले चाहिँ हटाउनु पर्छ, किनभने अहिले जहीँ सुकै जे सुकै पनि गर्न सकिन्छ. हजुर, भाषालाई बाधाको रूपमा राख्नु हुँदैन नेपाली भाषालाई, नेपाली भाषा चाहिँ एउटा अवसर छ अहिले चाहिँ. तर अब यता उसमै शैक्षिक क्षेत्रमा हेर्नु हो भने, हामी अहिले नेपाली भाषामा उच्च शिक्षा हामी प्राप्त गर्नको लागि विभिन्न युनिभर्सिटीहरूमा अहिले पिएचडीसम्मको है पढाइहरू भइरहेको छ, स्कुल लेभलमा त भइरहेको छ, प्राइमेरी सेक्सनदेखिको, त्यो त धेरै पहिलादेखिको. त्यसपछि विभिन्न युनिभर्सिटीहरूबाट है, बनारस, सिक्किम युनिभर्सिटीहरूबाट, यता नर्थ बेङ्गल युनिभर्सिटीबाट, अनि यहाँ थुप्रै यता आसामतिरबाट पनि है कतिवटा त्यसरी पिएचडीहरूसम्मको हामी डिग्री लिन सक्छौँ.
1: यस्तो पनि हुन्छ नि सर कि अब अहिले त जस्तो तपाईँले भन्नुभयो, असीमित क्षेत्रहरू खोलिएको छ नानीहरूको निम्ति है. पहिला आजभन्दा 10-20 वर्ष अघि पो एउटा सीमित क्षेत्र थियो, इन्टरनेटको त्यस्तो क्रान्ति आएको थिएन है. तर अब अहिले त अब जस्तै इङ्ग्लिस अङ्ग्रेजीमा हेरौँ भने अब अहिले त कन्टेन्ट राइटिङहरूदेखि लिएर है भ्लगिङहरूदेखि लिएर थुप्रो थुप्रो क्षेत्रहरू छ जहाँनिर नानीहरूले करियर बनाउन सक्छन्. तर नेपाली क्षेत्र यो ट्याप नभएको जस्तो छ नि, नेपालीमा ब्लगिङ है कन्टेन्ट राइटिङहरू अलिकति अनट्याप क्षेत्र, अलिकति यसलाई हामीले नछुको जस्तो पनि छ.
0: यस्तो हुन्छ नि, अब मेन त मान्छेको एउटा व्यक्तिको पनि होइन क्वालिटी माथि निर्भर हुन्छ, जस्तै रुचि माथि निर्भर हुन्छ. जस्तै म अलिअलि फुटबल खेल्छु अरे है, म फुटबल खेल्छु अरे, अनि अलिअलि खेलेर एक दुईवटा गाउँको सानातिनो फुटबल खेलेर मैले त ठाउँै पाइनँ है, म त रोनाल्डो जस्तो हुनै सकिनँ, हाम्रो त यहाँ स्कोपै छैन, त्यो भनेर एक्लै गनगनिनु त भएन नि होइन. मैले भन्नु खोजेको चाहिँ कस्तो भने, भाषाको सम्बन्धमा चाहिँ यदि हामी नेपाली भाषा भएन, केही भएन.

0: केही जानेनौ भन्छ नि, भनौँ भने नेपाली भाषामा काम गर्ने मान्छे नै छैन भन्ने मैले भन्नु खोजेको चाहिँ, राम्ररी जान्ने मान्छे, राम्ररी लेख्न र राम्ररी बोल्न जान्ने मान्छे धेरै कम्ती छ है। अनि जसले राम्रोसँगले नेपाली बोल्न जान्दछ र लेख्न जान्दछ नि, भाषामा राम्रो पकड्छ, उसले दुःख पाउँदैन। जुन अघि रोजगारको कुरा गर्दाखेरि हुन्छ नि, रोजगारको जस्तै हेर्नुहोस् है, राम्रो राम्रो मुभीहरू हामी राम्रो राम्रो पिक्चरहरू हेर्छौँ नि है, अङ्ग्रेजीको पिक्चरहरू हेर्छौँ, सबैले त अङ्ग्रेजी बुझ्दैन नि त है, हामी त्यसले हिन्दीमा सक्छौँ, सब टाइटल भेट्छौँ, ड्रप गरेको भेट्छौँ हिन्दीमा, हामी अरू अरू बङ्गलामा त्यो मुभी भेट्छौँ ड्रप गरेको होइन, अब तमिलको कतिवटा साउथ इन्डियन मुभीहरू, कतिवटा मुभीहरू हामी हिन्दीमै हेरिरहेको हुन्छौँ है, अन्त हामी नै हेर्छौँ धेर हेर्ने, हाम्रो नेपाली भाषीहरू धेर छ। तर यदि राम्रो भाषा जान्ने र त्यो टेक्निकल कुराहरू जान्नेले त्यस्तो मुभीहरूलाई पनि नेपालीमा अनुवाद गरिदिए अरे होइन, त्यो कुराहरूलाई नेपालीमा अनुवाद गरिदिए अरे, अनि त्यो मुभी हेर्छ नि, चल्छ नि होइन, त्यसमा भाषाले गर्दा चलेको हो नि त नेपाली समाजमा, अनि त्यसमा छ रोजगार। अब रोजगार भनेको चाहिँ त्यो होइन, अफिसमा बसेर बिहान 8 बजी पुगेर बेलुका 5 बजी फर्किने, त्यो मात्रै रोजगार चाहिँ होइन, त्यो मात्रै रोजगार चाहिँ होइन नि, ठाउँ प्रशस्तै छ त्यसरी, मैले त्यसरी हेर्दै, अक्सिजन छ नि बाहिर, हावामा अक्सिजन, हावामा अक्सिजन छ अरे भन्छ नि, अक्सिजन अब के गर्नु छ अरे, हामी देख्दैनौँ त, देख्दैनौँ त, अन्त मेरो लागि भने म अब खालि म सास फेर्नु मात्रै भइरहेको छ मलाई क्या अक्सिजन, अन्त त्यो अक्सिजनमा को को बाँचेको छ भनेको चराचुरुङ्गी रुखपात अनेक किसिम होइन,
1: जीवजन्तु सब सब
0: सब सब बाँचिरहेको छ नि त है, अनि तर हामीले त्यसलाई त्यति युवास्ता गर्दैनौँ क्या, अनि त्यो रोजगार भने जुनै पनि रोजगार चाहे अब अफिसमा होस्, कलेजमा होस्, अब यता हाम्रो वकालतीतिर होस्, कोर्टमा होस्, व्यापारमा होस् होइन, पढाइमा जुनसुकै क्षेत्रमा पनि भाषा त चाहिन्छ नि त हौ। मैले भन्नु खोजेको कुरा चाहिँ के हो भने, हामी जब अहिले होइन हाम्रो जब अब मेरो नानीले नेपाली बोल्नु सक्दैन, त्यति लेख्नु सक्दैन, जुन गर्वसाथ भन्नु सक्छ, गर्व किन त्यति साह्रो गर्वसाथ भन्नु सक्छ भन्दाखेरि, अहिले हामीले हाम्रो चिजलाई नचिनेर हो नि त, मैले अघिदेखि भन्नु खोजेको त्यो भाषा बाँच्ने भनेको प्रयोगमा हो, तपाईँ र मैले यहाँ बसेर भाषाको ठुल्ठुलो कुरा मात्रै गरेर भरे बाहिर गएर फेरि हामी आफ्नै आफ्नै त्यो गरेर हुँदैन, भाषा भनेको प्रयोगमा बाँच्ने हो भन्दा कसरी भन्दाखेरि, बोलचालमा है, लेखपढमा होइन, सोसियल मिडियातिर लेख्दाखेरि, अहिले त अब भाषा प्रयोग गर्ने ठाउँै भनेको सोसियल मिडिया भएको छ, सजिलो सजिलोको लागि होइन, भाषा प्रयोग त जाइसुकै हुन्छ, तर मान्छेलाई यसो सोसियल मिडियाबाट है, इन्टरनेटबाट सजिलो भइहाल्छ। अब यसमा अहिले नेपाली पहिलेको हेरी मान्छेको धेरै भाषा सुध्रिएको छ, सायद त्यो मलाई थाहा छैन, त्यो एआईले सुध्रिएको, ऊ एआईले सुधारेको हो कि यो साँच्ची नै आफै सुध्रिएको हो है, तर जब पहिले जब एआई थिएन त्यति बेला पनि मान्छेले पोस्टहरू त लेख्थे नि त होइन, एआई आएको त धेरै 2-3 साल त भयो होला है, अन्त यो मेसिन ट्रान्सलेसनको भन्नेहरू त धेरै पछि मात्रै डेभलप भयो राम्रोसँगले है, पहिला त्यति राम्रो डेभलप भएको थिएन, त्यसो हुँदाखेरि त्यति बेलाको पोस्टहरू हेर्दाखेरि पढ्दाखेरि प्रयोग मान्छेले कहाँ लेखेको छ भने, किताब त थोरैले लेख्छ होइन, किताब त थोरैले लेख्छ, किताबमा पनि एकदम भाषा सम्पादन गर्ने मान्छे बेग्लै हुन्छ, उहाँहरूले गरिदिएको ओरेको त्यो बेग्लै हो, अन्त अहिले मान्छेले लेख्नु थाल्यो भनेको सोसियल मिडियामा हो होइन, देख्नु थालेको, लेखेको देख्नु थालेको, अन्त सुरु सुरुमा हेर्दाखेरि भाषाहरू त्यति ठिकठाक छैन है, ठिकठाक छैन, कसैले अब लेख्नेले लेखे राम्रो, तर सबैले लेखेको पनि छैन, धेरैले त अङ्ग्रेजी नै प्रयोग गर्थे, तर अहिले आएर भने, अहिले आएर यसो हेर्दाखेरि चाहिँ सबैको पोस्टहरू तपाईँले पनि याद गर्नुभएको छैन,
1: अलिकति परिवर्तन,
0: धेरैले नेपालीमा लेख्न थालेको छ, मलाई त्यहाँ डाउट चाहिँ के लाग्दछ भने, त्यो आफै लेखेको कि या त एआईले गरिदिएको, कि अहिले एआईले गरिदिइहाल्छ है, तर जे भए पनि प्रयोग त हुँदैछ नि त, प्रयोग हुँदैछ नि त, अनि भाषा बाँच्ने भनेको चाहिँ प्रयोगमा हो है, अनि हामीले मैले भन्न खोजेको कुरा के हो भने, हामीले प्रयोगै गरेको छैनौँ नि त यो कुरालाई, प्रयोगै गरेको छैन, अन्त कतिको चम्किने छ यो, कतिको राम्रो छ, कतिको नराम्रो छ थाहै छैन, हामीले नराम्रो मात्रै छ भन्दैछौँ, यसबाट केही हुँदैन, केही भएको छैन भन्दैछ, जब प्रयोग गर्न थाल्छ नि, यसबाट रोजगारको अवसरहरू निस्किन थाल्छ नि यो भाषामा, यो भाषामा जब हामी अन्य जातिसँग पनि कम्युनिकेसन गर्न थाल्छौँ, अन्य भाषाले भाषीले पनि जब हामीसँग व्यापार गर्नको लागि, हाम्रो संस्कार संस्कृति सिक्नको लागि यो भाषालाई सिकेर बोल्न थाल्छ नि, त्यसपछि यो भाषा अटोमेटिक आफै यो भाषामा अनुवाद हुन्छ, यो भाषामा फिल्म बनिन्छ, यो भाषाको फिल्महरू अरू भाषामा अनुवाद हुन्छ, हाम्रोमा
1: यो भाषाको परिधि बढेर जान्छ,
0: बढेर जान्छ, हामीले हामीले चलाएकै छैनौँ यसलाई, जति प्रयोग गर्न सक्छौँ नि प्रयोग गरेकै छैनौँ, त्यो भएर चाहिँ हामी आफै के भन्दैछौँ, गाडी पनि त के भन्दा बिग्रिन्छ नि चलाएन भने त

0: तिनै राम्रो गाडी किन न होस्, चलाएन भने त बिग्रिन्छ नि, जति चलायो त्यो गाडी अलिक चल्छ, लामो चल्छ, तर ग्यारेजमै राख्यो भने त तपाईँको 2 वर्षमा त एक वर्षपछि त इन्जिन बस्छ, त्यसको टायर कुन्छ, कुदिरह्यो भने टायर कुद्दैन है, चरचरै लाग्छ, त्यस्तो हुन्छ नि। अन्त त्यही हो, हामीले भाषालाई जति हामीले चलाउनु पर्ने हो त्यति चलाएको छैन।
1: सर, भाषाको एउटा प्रमुख अङ्ग हो व्याकरण,
0: हजुर
1: है। व्याकरण अलिक कठिन पनि हुन्छ है, यसमा अब धेरै नियमहरू हुन्छ। अब हामी बोलचाल गर्दाखेरि त हामी त्यति व्याकरणहरू प्रयोग गर्ने गर्दैनौँ र त्यति फरक पनि पर्दैन, तर पनि लेखनमा व्याकरणको धेरै नै महत्त्वता रहेको हुन्छ भनौँ न। र नानीहरूले अब इक्जाम दिँदाखेरि या पढ्दाखेरि त व्याकरणलाई म पढ्दिनँ भन्नु त मिल्दैन, व्याकरण त भाषा सायद पढ्नु नै पर्छ है। र व्याकरणको के कस्तो प्रकारले पढ्नुपर्ने हो है व्याकरणलाई, र व्याकरणलाई कस्तो प्रकारले सहज प्रकारले हामी पढेर व्याकरणमा पनि हामी पोख्त हुन सक्छौँ?
0: हजुर, व्याकरण भनेको भाषाको नियम है, भाषालाई शुद्ध गरी लेख्न अनि पढ्न सिकाउने कुरा चाहिँ व्याकरण हो भनेर हामीले बुझेका छौँ है। अनि वास्तवमा भाषाको एउटा आफ्नो व्यवस्था हुन्छ क्या, सिस्टम हुन्छ क्या, त्यो भित्र हाम्रो व्याकरण लुकेको हुन्छ है। यो व्याकरण बनिएर भाषा बनिएको भन्ने चाहिँ होइन, भाषाभित्र आफै व्याकरण छ, बुझ्यो। जब अब हामी अहिले आएर के भन्छ भने भाषाको 2 माध्यम छन्, एउटा लेखेर एउटा बोलेर है। अनि हामी बोल्दाखेरि भाषा विशेष वर्ण कुरा गर्दाखेरि हामी उच्चारण अनुसार हाम्रो जिब्रोको सुविधा अनुसार है एउटा भनिरहेका हुन्छौँ, तर लेख्दाखेरि त्यसो गर्नु हुँदैन। हाम्रो जिब्रोले यस्तो भन्छ भन्दा पनि त्यो लेख्नु हुँदैन है, त्यसको एउटा मानक रूप छ, मानक रूप, किनभने तपाईँले एउटा शब्दको उच्चारण अर्कै प्रकारले गर्नुहुन्छ, म अर्कै प्रकारले गर्छु त्यसलाई उच्चारण गर्दा होइन। अन्त तपाईँले म यस्तै उच्चारण गर्छु यस्तै लेख्छु भनेर हुँदैन, तपाईँले उच्चार बोल्नु पायो, म पनि बोल्नु पायो
1: है लेखनमा चाहिँ,
0: तर लेखनमा चाहिँ एउटा एकरूपता हुनु पऱ्यो नि त, एउटै हुनु पऱ्यो नि त। त्यसलाई चाहिँ व्याकरणले यसरी लेख्नु है भन्ने एउटा व्याकरणको एउटा नियम छ, छटाइकर कहाँ हुनुपर्ने, बढाइकर कहाँ हुनुपर्ने भन्ने कुरा छ है। तर यो व्याकरण भन्ने चाहिँ भाषासँग यस्तो प्रकारले गाँसिएको हुन्छ, बसिरहेको हुन्छ कि हामीले चाहिँ अहिले बिस्तारी आएर हामी पढ्नेहरूले है यसलाई हाम्रो सुविधाअनुसार भाषा बोल्यौँ। तर जब हामीले हाम्रो घरमा बाजे बोजूहरू व्याकरण के हो के अब थाहै छैन उहाँलाई, लिङ्ग भनेको के हो, वचन भनेको के हो, कारक भनेको के हो, विभक्ति भनेको के हो, केही थाहा छैन उहाँहरूलाई है। तर उहाँहरूको भाषा शुद्ध छ त, याद गर्नु भएको छ। अनि मैले भने नि भाषाभित्र आफै व्याकरण हुन्छ नि त, व्यवस्था हुन्छ नि त भाषाको, बुझ्यो। अनि हामी लेखपढ गर्नेले घोट्नु थालेपछि चाहिँ बिर्सिन थालेको,
1: यो त्यसलाई सहज बनाउनु पर्यो,
0: एकदम एकदम। भाषाको व्याकरण पढाउने कुरै होइन, भाषाको व्याकरण पढाउने कुरै होइन। जस्तै मेरो बोजू त स्कुल पढ्नु भएन नि त, लेख्नु पो जान्नुहुन्न त, बोल्नु त जान्नुहुन्छ नि त है। तर बोल्दाखेरि त्यसमा उहाँको भाषामा गलत छैन, मिस्टेक छैन, उल्टा म पढ्ने मान्छेको गलत भइरहेको छ, याद गर्नु भएको छ। तपाईँको घरमा पनि हेर्नुहोस् न, बाजे बराजुहरू बोजूहरू पुरानो पुरानो मान्छेहरू बोल्दाखेरि उहाँहरूकोमा नि मिस्टेक छैन है, वचनमा छन् लाउनु पर्नेमा, कहाँनिर छोरी आउँदैछ, छोरा जाँदैछ, उसको लिङ्गमा, वचनमा उहाँहरूको हामीले भुल छैन। हामी आएर यहाँ रट्नेहरूको पो भुल भइरहेको छ, बुझ्यो। त्यो चाहिँ कसरी भन्दाखेरि हामी आफ्नो कुरालाई ध्यान दिन छोड्यौँ, आफ्नो भाषालाई है। अन्त अघिको कुरा नि क्या त, मेरो नानीले त नेपाली जान्दैन भन्दाखेरि जुन गर्व गर्ने आमा बाउहरू छ नि, जो के अरे छटाइकर लेख्न जान्दैन, बढाइकर लेख्न जान्दैन भन्ने है। अनि यो हामी त्यो त्यसमा चाहिँ हामी खुसी हुन्छौँ नि त, त्यसरी त्यो चाहिँ एकदमै चिन्ता गर्नुपर्ने, चिन्तन गर्नुपर्ने, हजुर मनन गर्नुपर्ने सबै कुरा आउँछ यसमा सबै। हजुर
1: श्रोताहरू, तपाईँले सुन्दै हुनुहुन्छ अहिले मार्गदर्शन कार्यक्रम, जसमा हामी नेपाली विषय पढाउनु हुने दिपेश लामाज्यू, जो असिस्टेन्ट प्रोफेसर हुनुहुन्छ नेपाली विभागमा गभर्मेन्ट जेनरल डिग्री कलेज पेदोङमा, र उहाँसँग हामी चर्चा गर्दैछौँ कि नेपाली विषयमा हामी कसरी करियर बनाउन सक्छौँ र के कस्तो सम्भावनाहरू हाम्रो अघि रहेको हुन्छ नेपाली विषयलाई पढेर। र सरले हामीलाई त्यस विषयमा धेरै सहज प्रकारले बताउनु हुँदैछ र भाषालाई कसरी अँगालेर हामी अघि बढ्नुपर्ने हो, रोजगार मात्र नभएर भाषाको सेवाको भावना पनि हाम्रो मनमा रहनुपर्ने सरले आफ्नो कुरामा उल्लेख गर्नुभयो। दिपेश सर, अब हामी कार्यक्रमको अन्ततिर पनि आइसकिसक्यौँ है, कुरै कुरामा धेरै आनन्द आउँदैछ है, नयाँ नयाँ कुराहरू पनि हामी सिक्दै जाँदैछौँ। हामी आशा गर्दछौँ हाम्रो श्रोताहरूलाई पनि आजको कार्यक्रम धेरै अर्थपूर्ण अनि जानकारीपूर्ण लाग्यो होला। र आज आकाशवाणी खरसाङको स्टुडियोबाट मार्गदर्शनको कार्यक्रम मार्फत है विद्यार्थी भाइ बहिनीहरूलाई नेपाली विषयलाई लिएर कस्तो प्रकारको सन्देश दिन चाहन्छु

0: हुन्छ कि जो इच्छुक विद्यार्थीहरू छन् है, जसले नेपालीलाई एउटा विषय सोचिरहेका छन् कि अगाडि गएर म पढ्छु भन्दा के कुरामा ध्यान राख्नुपर्ने हो र कस्तो प्रकारको नानीहरूलाई गाइडेन्स दिन चाहनुहुन्छ अन्तिममा?
1: हजुर, नानीहरूलाई के भन्न चाहन्छु भने, तपाईँ नेपाली विषय पढ्न चाहनुहुन्छ, नेपाली तपाईँलाई सजिलो लाग्छ, तपाईँको रुचिको विषय हो भने तपाईँ यसमा आफ्नो रुचि अनुसार पढ्नुहोस् है। तर पढ्ने भनेको तपाईँले त्यो डिग्रीलाई नसोचेर चाहिँ नपढ्नुहोस्। भाषा सिक्ने, किनभने मैले अघि भने नि हामीले भाषा जान्ने मान्छे है, भाषामाथि काम गर्ने मान्छे धेरै कम्ती छ। अनि यो जानेको छ भने यसले यसलाई अर्को जुनै ठाउँमा पनि लगाएर काम गर्न सकिन्छ, प्रयोग गर्न सकिन्छ। जस्तै कोही एकजना मेडिकल फिल्डमा छ अरे होइन, मेडिकल फिल्डमा छ अरे, अथवा चलचित्र बनाउने छ अरे, अथवा अरू कुनै पनि फिल्डमा छ अरे, या त व्यापारको फिल्डमा छ अरे है। अनि सबै मान्छेले सबै कुरो जान्दैन, सबै मान्छेले सबै कुरो जान्दैन, तर तपाईँले भाषा जानिरहेको छ भने तपाईँ जोसँग पनि जोडिएर काम गर्न सक्नुहुन्छ। अनि सबै विद्यार्थी सबै नेपाली लिएर नपढ्ला, जसले जे पढे पनि, जसले जे पढे पनि, जसले जे जाने पनि आफ्नो ज्ञानको कुरालाई नेपाली भाषामा तपाईँहरूले बाँडिदिन सक्यो भने त्योभन्दा ठुलो सेवा, त्योभन्दा ठुलो धर्म अर्को हुँदैन जस्तो लाग्छ आफ्नो जातिप्रति।
0: सर, यही नोटमा आज हामी हाम्रो मार्गदर्शनको कार्यक्रमको अन्त गर्न चाहन्छौँ है। तपाईँ यति आफ्नो व्यस्ततापूर्ण रहेको कार्यक्षेत्रबाट है समय निकालेर आइदिनु भयो। हामी तपाईँको भविष्यको निम्ति तपाईँलाई धेरै धेरै धेरै शुभकामना दिँदछौँ है। यसरी नै भाषाको सेवा गरिरहनुहोस्, नानीहरूलाई पढाइरहनुहोस्, जनचेतनाको कार्यक्रम है गरिरहनुहोस्। हामी आकाशवाणी खरसाङ परिवार तपाईँलाई यही शुभकामना टक्राउँदछौँ र आज आफ्नो व्यस्ततापूर्ण रहेको कार्यक्षेत्रबाट यसरी समय निकालेर आइदिनु भयो है। तपाईँलाई हृदयको अनन्त कोटीबाट धेरै धेरै धेरै धेरै धन्यवाद।
1: हुन्छ, धन्यवाद तपाईँलाई पनि धेरै धेरै धन्यवाद। अनि आज जुन यो कार्यक्रम आकाशवाणी खरसाङले कार्यक्रम मार्गदर्शन मार्फत है बोल्ने तपाईँले अवसर दिनुभयो, यसका लागि पनि तपाईँहरू सबैलाई धेरै धेरै धेरै धन्यवाद।

0: श्रोताहरूले हामीलाई सुनिरहनु भएको छ 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ केन्द्रबाट र समय अहिले भएको छ समाचारको त सुनौ आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 10 बजेको समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसिया संकटबीच एक वर्षसम्म सुन खरिद नगर्न, इन्धनको खपत घटाएर एक वर्षका लागि विदेशी मुद्रा बचत गर्न आग्रह गर्नुभएको छ। हिज हैदराबादमा आयोजित एक समारोहमा बोल्दै श्री मोदीले घरबाटै काम गर्ने प्रणाली पुनः शुरू गर्न आह्वान गर्नुभएको छ। पश्चिम एसियामा बढ्दो तनाव र स्टेट अफ हर्मुज वरिपरिको अवरोधका कारण विश्वव्यापी काँचो तेलको मूल्य लगभग $70 प्रति ब्यारेलबाट बढेर $126 प्रति ब्यारेल पुगेको समयमा प्रधानमन्त्रीको अपील आएको हो। विश्वव्यापी ऊर्जा लागतका कारण देश आर्थिक दबावको सामना गरिरहेको भन्दै प्रधानमन्त्री श्री मोदीले स्वविवेकीय खर्चमा पुनर्विचार गर्न नागरिकलाई अपील गर्नुभएको छ। प्रधानमन्त्री श्री मोदीले नागरिकलाई खाने तेलको खपत कम गर्न र विदेशबाट आयात हुने रासायनिक मलमाथिको निर्भरता कम गर्न किसानहरूलाई आह्वान गर्नुभएको छ। गृहमन्त्री अमित शाहले आज राष्ट्रिय प्रौद्योगिकी दिवसको अवसरमा तकनिकी विशेषज्ञ र तकनिक प्रेमी युवाहरूलाई बधाई दिनुभएको छ। श्री शाहले सोसियल मिडिया पोस्टमा भन्नुभयो, सरकारले धेरै परिवर्तनकारी पहलहरूको माध्यमबाट नवीनता क्षमताको उपयोग गरेर भारतको विकासलाई गति दिइरहेको छ। उहाँले यस दिनले देशको महानता यात्रालाई अगाडि बढाउन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। रक्षा मन्त्री श्री राजनाथ सिंहले राष्ट्रिय प्रौद्योगिकी दिवसको अवसरमा देशका वैज्ञानिकहरू, इन्जिनियरहरू र शोधकर्ताहरूको समर्पण, नवीनता र लगनशीलतालाई नमन गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले सन् 1998 पोखरण परमाणु परीक्षण सफल बनाउन वैज्ञानिकहरूको प्रयासका लागि धन्यवाद दिनुभएको छ। उहाँले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको दूरदर्शी नेतृत्व, राजनीतिक साहस र चतुर नेतृत्वको पनि स्मरण गर्नुभयो। रक्षा मन्त्रीले भन्नुभयो, पोखरणदेखि अन्तरिक्ष, डिजिटल नवीनता, रक्षा र उदयमान प्रविधिहरूमा अभूतपूर्व प्रगतिको लागि भारतको यात्राले ज्ञान र आत्मनिर्भरताको शक्तिलाई प्रतिबिम्बित गर्दछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीका निजी सहायक चन्द्रनाथ रथको हत्यामा संलग्न भएको आरोपमा विशेष अनुसन्धान दल एसआईटीले उत्तर प्रदेशका 3 जनालाई पक्राउ गरेको छ। पक्राउ परेका 3 जना कुख्यात सुटर हुन्। हत्याको षड्यन्त्रमा संलग्न व्यक्तिहरूको खोजी गर्ने प्रयास भइरहेको छ। मध्यप्रदेश सरकारले 30 अप्रेलमा जबलपुरको बर्गी बाँधमा भएको क्रूज दुर्घटनाको जाँच गर्न उच्च अदालतका सेवानिवृत्त न्यायाधीश संजय द्विवेदीको नेतृत्वमा एक सदस्यीय जाँच आयोग गठन गरेको छ। सामान्य प्रशासन विभागले यस सम्बन्धमा एक आधिकारिक सूचना जारी गरेको छ। आयोगले आगामी 3 महिनाभित्र परिपोर्ट सरकारलाई बुझाउने बताएको छ। मध्य प्रदेश पर्यटन विभागको एक क्रूज 30 अप्रेलमा आएको आँधीका कारण वर्गी बाँधको जलाशयमा डुबेको थियो। दुर्घटनामा 13 जनाको मृत्यु भएको थियो अनि 28 जनाको उद्धार गरिएको थियो। जर्मनीका लागि रूसका राजदूत सर्गेई निचायेभले रूसले नेटो र जर्मनीसँग युद्ध नचाहेको बताउनु भएको छ। यद्यपि उहाँले चेतावनी दिनुभएको छ, युरोपमा संयुक्त परमाणु कवच सम्बन्धी छलफलको महादेशको रणनीतिक सन्तुलनलाई परिवर्तन गर्न सक्छ। बर्लिनमा भएको छलफलको क्रममा नेचायेभले टिप्पणी गर्नुभयो, यदि युरोपबाट उत्पन्न हुने परमाणु खतरा तीव्र भयो भने रूसले आफ्नो परमाणु नीतिमा पुनर्विचार गर्न सक्छ। चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 13 मईदेखि 15 मईसम्म चीनको औपचारिक भ्रमणमा जानुहुनेछ। विगत 9 वर्षमा कुनै पनि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हुन लागेको छ। अमेरिका इजरायल इरान द्वन्द्व जारी रहेका बेला यो भ्रमण हुन लागेको छ। अमेरिकी प्रशासनकी प्रमुख उप प्रेस सचिव अन्ना केलीले राष्ट्रपति ट्रम्प बुधबार साँझ बेजिङ आइपुग्ने जानकारी दिनुभएको छ। उहाँले यो भ्रमण महत्वपूर्ण भ्रमण भएको बताउनु भएको छ। मौसम विभागले आज गुजरात र राजस्थानमा गर्मीको लहर आउने पूर्वानुमान गरेको छ। कोंकण र गोवाका केही भागमा तातो र आर्द्र मौसम रहने सम्भावना छ। विभागले आसाम, मेघालय, केरला, माहे, तमिलनाडु, पुडुचेरी र कराईकलका केही भागहरूमा मुसलधारे वर्षा हुने पनि पूर्वानुमान गरेको छ। आज जम्मू कश्मीर, लद्दाख, दिल्ली, हरियाणा, चण्डीगढ र पञ्जाबमा चट्याङ पर्ने सम्भावना रहेको छ। बिहार, पश्चिम बंगाल, ओडिसा, आन्ध्र प्रदेश, कर्नाटक, छत्तीसगढ़, हिमाचल प्रदेश र उत्तर पूर्वी राज्यहरूका केही भागहरूमा पनि यस्तै मौसमको अवस्था रहेको अपेक्षा गरिएको छ। आकाशवाणीबाट 10 बजेको समाचार पूरा भयो। अहिले 11:05 समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
0: समय अहिले ठीक बिहानीको 10 बजेर 5 मिनट भइरहेछ श्रोता। त्यसको साथै हामी उपस्थित छौँ आजको हेलो खरसाङको प्रस्तुति लिएर। तमाम श्रोताहरूमा हार्दिक स्वागत जनाउँदै सुरु गरिरहेछौँ आजको यस कार्यक्रमलाई।

सनफ सरदारबाट भर्खरै श्रोताहरूले सुन्नुभयो यस गीतलाई, जानीको स्वर अनि सङ्गीतमा, साथै विजाल तदलानीको स्वरमा सुन्नुभयो। श्रोता, खुसी रहनु मानिसको जन्मजात स्वभाव हो। एउटा सानो बालक कसरी सधैँ खुसी रहन सक्छ त हामी भन्छौँ कि बाल्यकालको समय सबैभन्दा असल समय हो, किनभने हाम्रो जन्मजात स्वभाव खुसी रहनु हो। तर जति जति हामी बढ्दै जान्छौँ, हाम्रो वरिपरिको वातावरण रहनसहनले हाम्रो भित्र एक प्रकारको विषाक्तता ल्याउँदछ, जसको स्तर यति बढ्दै जान्छ कि हामी खुसी के हो त्यसको प्राकृतिक अनुभव नै बिर्सन्छौँ। तर जसले प्रतिकूल परिस्थितिमा पनि आफ्नो भित्रको खुसीलाई बचाइ राख्न सक्छ, त्यो व्यक्ति सधैँ हँसिलो खुसाल जीवन बिताइरहेका हुन्छन्। त उनीहरू खुसी रहन सक्छ त हामी किन नसक्नु? त हामी सधैँ सकारात्मक सोच साथ खुसी रहने प्रयास गरिरहनुपर्छ। त यसै सोचको साथ अब यो अर्को गीत यहाँहरूलाई सुनाइरहेछु। सात खुन माफ चलचित्रबाट

कार्यक्रम हेलो खरसाङको अबको अङ्कमा सुन्नुहोस् श्रोता, आजको दिनको विशेषताबारे जानकारी। आज हामी पालन गरिरहेछौँ युएन ग्लोबल रोड सेफ्टी विक अर्थात् संयुक्त राष्ट्रसङ्घीय विश्व सडक सुरक्षा सप्ताह। हामी सबैले यात्रा गर्छौँ, तर के हाम्रो यात्रा सधैँ सुरक्षित छ त? विश्व स्वास्थ्य संगठन WHO तथ्याङ्क अनुसार सडक दुर्घटना जीवन जोखिममा पर्ने एउटा ठूलो कारण बनेको छ। त्यही भएर युएनओले यो हप्ताहभरि रोड सेफ्टी बारे अभियान सुरु गरेको छ, जसमा हामीले ध्यान दिनुपर्ने कुरा जस्तै बाइक चलाउँदा हेलमेट लगाउने, सिट बेल्ट लगाउने, बाटो काट्दा सधैँ जेब्रा क्रसिङ प्रयोग गर्ने। यो प्रत्येक दुई दुई वर्षमा मनाइन्छ श्रोता, साधारणत यो मे महिनामा पर्दछ। यसको उद्देश्य सडक दुर्घटनाबाट हुने मृत्यु र घातकतालाई संरक्षण गर्नु, सुरक्षित सडक, सुरक्षित साधन अनि सचेत चालकको बारेमा प्रचार प्रसार गर्नु हो।

हामी बोलिरहेछौ आकाशवाणी खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा। र कार्यक्रम हेलो खरसाङको अबको क्रममा मौसमी हाल खबरबारे जानकारी दिइरहेछौ। आज खरसाङको मौसमबारे भन्न पर्दा दिन घमाइलो देखा परिरहेको छ। हाल तापमान 16 डिग्री सेल्सियस, उच्चतम तापमान 20 डिग्री सेल्सियस अनि न्यूनतम 12 डिग्री सेल्सियस रहने सम्भावना रहेको छ। त्यसैगरी दार्जिलिङको मौसमबारे भन्न पर्दा हाल 17 डिग्री सेल्सियस तापक्रम रहेको छ। उच्चतम तापमान 19 डिग्री सेल्सियस अनि न्यूनतम 12 डिग्री सेल्सियस रहने सम्भावनाको साथ हाल हल्का वर्षा देखा परिरहेको छ। त्यसै गरी सिलगढीको तापमानबारे भन्न पर्दा हाल 28 डिग्री सेल्सियस रहेको छ। घमाइलो दिन रहेको छ। उच्चतम तापमान 31 डिग्री सेल्सियस अनि न्यूनतम 22 डिग्री सेल्सियस रहेको छ।

विशाल दद्लानीको स्वरलाई सुन्नुभयो भर्खरै। यस गीतमा आई हेट लभ स्टोरी चलचित्रबाट सङ्गीत रहेको थियो विशाल अनि शेखरको, साथै शब्द थियो कुमारको। हामीलाई सुन्दै हुनुहुन्छ 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङ केन्द्रबाट र कार्यक्रम सुन्दै हुनुहुन्छ हेलो खरसाङ। कार्यक्रमको अन्त अन्ततिर अब हामी आइसकेका छौँ श्रोता, र कार्यक्रमको यो अन्तिम गीत सुनाइरहेछौँ।

एफएम 103.5 मेगाहर्जमा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र समय यस बेला बिहानको 10:31 भइरहेछ। सम्पूर्ण श्रोताहरूलाई स्वागत तथा अभिवादन। म प्रेमिकाको साथै साथमा हुनुहुन्छ प्रसारण सहयोगी गजला अनि प्राविधिक मित्रहरू। त कार्यक्रमलाई अघि बढाउँदै अब प्रस्तुत गर्न लागिरहेछौँ कार्यक्रम हाम्रो सरोकार।

ताजा कार्यक्रम हाम्रो सरोकार अन्तर्गत विषय रहेको छ वृद्ध विधाको एक्लो संसार। आजको आधुनिक समाजमा वृद्ध विधाको एक्लो संसार एक गम्भीर सामाजिक समस्या बन्दै गइरहेको छ। पहिले संयुक्त परिवारको चलन धेरै थियो। घरमा हजुरबा हजुरआमा बाबु आमा छोराछोरी सबै एकै घरमा एकजुट भएर बस्थे। वृद्ध व्यक्तिहरूलाई परिवारको केन्द्र मानिन्थ्यो। उनीहरूको अनुभव ज्ञान र सुझावलाई सम्मान गरिन्थ्यो। तर अहिले समय परिवर्तनसँगै मानिसहरूको जीवनशैली पनि बदलिरहेको छ। रोजगारी शिक्षा व्यापार र अन्य कारणहरूले गर्दा आज मानिसहरू सहर तथा विदेशतिर बसाइ सर्न थालेका छन्। जसले गर्दा वृद्ध विधाहरू गाउँघर सहरका घरहरूमा एक्लै बस्न बाध्य भएका छन् र यही अवस्थालाई नै हामी वृद्ध विधाको एक्लो संसार भनेर भन्छौँ। वृद्ध अवस्था मानिसको जीवनको अन्तिम चरण हो र यस समयमा मानिसहरूलाई बढी माया साथ हेरचाह र सम्मानको आवश्यकता हुन्छ। तर दुर्भाग्यवश धेरै वृद्ध विधाहरूले आज एक्लोपन र मानसिक पीडाहरूको सामना गरिरहेका छन्। छोराछोरी विदेश वा टाढा सहरमा बस्ने हुँदा उनीहरू आफ्नो आमा बाबुसँग समय बिताउन सक्दैनन् र कतिपय वृद्ध विधाहरू आफ्नै घरमा भए तापनि आफूलाई एक्लो महसुस गर्छन्। परिवारको सदस्यहरू मोबाइल टेलिफोन वा टेलिभिजन वा आफ्नो काममा व्यस्त हुँदा वृद्ध विधासँग कुरा गर्ने समय कम हुन्छ, जसले गर्दा उनीहरूको मन दुख्छ वा उनीहरूलाई निराश बन्न सक्छ। र यस विषयमा श्रोताहरू समक्ष हामी जानकारी अवश्य गर्नेछौँ र यसअघि सुनौ यो गीत।

कार्यक्रमको प्रथम गीत स्वीकार्नुहोस्. फिल्म बचना ए हसिनाबाट लक्की अली अनि श्रेया घोषालको युगल शर्मा. शब्दकार अन्विता दत्त गुप्त अनि सङ्गीतकार विशाल शेखर.

अब जानकारी गरौँ यस विषय। एक्लोपनले वृद्ध भिदाको मानसिक तथा शारीरिक स्वास्थ्यमा नकारात्मक असर पार्छ। एक्लो बस्ने वृद्ध व्यक्तिहरू धेरै चिन्ता, तनाव र डिप्रेसनको शिकार हुन सक्छ। कसैसँग कुरा गर्न नपाउँदा उनीहरूलाई जीवन निरर्थक जस्तो लाग्न सक्छ र स्वास्थ्य कमजोर हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने जस्ता समस्याहरू देखिन्छन्। र आजको समाजमा प्रविधिको विकासले मानिसहरूलाई नजिक ल्याएको भए तापनि भावनात्मक दूरी बढाएको छ। छोराछोरीहरू फोन वा भिडियो कल मार्फत कुरा गरे तापनि त्यो प्रत्यक्ष रूपमा साथको बराबर हुन सक्दैन। वृद्ध विधाहरूलाई आफ्नो सन्तानको साथमा बसेर कुरा गर्न, हाँस्न र समय बिताउन मन लाग्छ। उनीहरूलाई माया र आफ्नोपन चाहिन्छ। पैसा वा सुविधा मात्र भएर पनि मानिसहरू खुसी रहन सक्दैन। वृद्ध अवस्थाको सबैभन्दा ठुलो आवश्यकता भनेको नै परिवारको साथ वा सम्मान हो। कतिपय वृद्ध विधाहरू वृद्धाश्रममा बस्न बाध्य भएका छन्। त्यहाँ जति नै राम्रो सेवा दिए तापनि आफ्नो घर र परिवारको मायाको कमी कहिले पनि पुरा हुन सक्दैन। वृद्धाश्रममा रहेको कतिपय वृद्धहरूले आफ्नो छोराछोरी सम्झेर रुने गर्छन्। उनीहरूलाई आफू बोझ भएको जस्तो महसुस हुन सक्छ। यसले उनीहरूको आत्मसम्मानमा पनि असर पार्छ। समाजले वृद्ध व्यक्तिलाई बोझ होइन, अनुभवको भण्डारको रूपमा हेर्नुपर्छ।

र भर्खरै श्रोताले सुन्नुभयो प्यार तो हुनाई था फिल्मबाट कुमार सानुको शर्मा, शब्द थियो विनोद महेन्द्रको अनि सङ्गीत जतिन ललितको। र वृद्ध विधाहरूले समाज र परिवारको लागि जीवनभर मेहनत गरिरहेका हुन्छन्। आफ्ना सन्तानलाई राम्रो शिक्षा, खाना, कपडा र भविष्य दिन उनीहरूले धेरै दुःख सहेका हुन्छन्। तर बुढेसकालमा जब उनीहरूले त्यही माया र सम्मान नपाउनु दुःखद कुरा हो। हामीहरूले सधैँ सम्झनुपर्छ कि आजको युवा भोलिको वृद्ध हुन्छन्। यदि आज हामीले वृद्ध विधाहरूलाई सम्मान गरेनौँ भने भविष्यमा हामीले पनि यही व्यवहार भोग्नुपर्ने हुन्छ। र वृद्ध विधाको एक्लोपन कम गर्न परिवार, समाज र सरकार दुवैको महत्त्वपूर्ण भूमिका हुन्छ। परिवारका सदस्यहरूले आफ्नो व्यस्त समयबाट केही समय उनीहरूसँग बिताउनुपर्छ। उनीहरूसँग बात गर्न, सँगै खाना खाने, घुम्न लैजाने र उनीहरूको भावना बुझ्ने प्रयास गर्नुपर्छ। सानो माया र ध्यानले पनि वृद्ध विधाहरूलाई धेरै खुसी दिन सक्छ। समाजले वृद्ध विधाको सम्मान गर्ने वातावरण बनाउनुपर्छ। विभिन्न सामाजिक कार्यक्रमहरू, स्वास्थ्य शिविर, भेटघाट कार्यक्रम तथा मनोरञ्जनको गतिविधिहरू सञ्चालन गर्न सकिन्छ, जसले उनीहरूलाई नयाँ साथी बनाउन र खुसी महसुस गर्न मद्दत गर्छ। सरकारले वृद्ध विधाको लागि स्वास्थ्य सेवा, भत्ता, सुरक्षा तथा सार्वजनिक स्थानहरूमा सहज सुविधा उपलब्ध गराउनुपर्छ। साथै एक्लो बस्ने वृद्धहरूको नियमित स्वास्थ्य जाँच तथा सुरक्षा व्यवस्थामा पनि ध्यान दिनुपर्छ। र अन्त्यमा भन्नुपर्दा वृद्ध विधाको एक्लो संसार हाम्रो समाजको ठुलो चुनौती हो। उनीहरूलाई माया, सम्मान र साथ दिनु हाम्रो कर्तव्य हो। वृद्ध व्यक्तिहरू परिवार र समाजको अमूल्य सम्पत्ति हुन्। उनीहरूको अनुभव र आशीर्वादले समाजलाई सही मार्ग देखाउनुपर्छ। यसैले हामी सबैले वृद्ध विधालाई कहिले एक्लो महसुस हुन नदी उनीहरूको जीवनलाई सुख, सुरक्षित र सम्मानित बनाउन प्रयास गर्नुपर्छ। र यही सभ्य र मानवतापूर्ण समाजको पहिचान हो। आमा बाबु हाम्रो जीवनको पहिलो गुरु र मार्गदर्शन हुन्। उनीहरूको माया, त्याग र सङ्घर्षको मूल्य कुनै पनि कुरोले तिर्न सक्दैनौँ। र यसैले हामीले सधैँ आफ्नो आमा बाबुको सम्मान गर्नुपर्छ र उनीहरूको सेवा गर्नुपर्छ। आमा बाबुलाई खुसी राख्नु नै सन्तानको सबैभन्दा ठुलो सफलता हो।

शब्द समीरको अनि सङ्गीत हिमेश रेशमियाको अनि फिल्म क्युकीबाट श्रोताहरूले अहिले सुन्नुभयो यो गीत। त श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र अन्तिम साङ्गीतिक कोशीले यहाँहरू समक्ष सुनाइरहेछौँ फिल्म माई नेम इज खानबाट अदनान सामी, शङ्कर महादेवन अनि श्रेया घोषालको शर्मा, शब्दकार निरञ्जन ल्याङ्गर अनि सङ्गीतकार शङ्कर एसान लय।

हस्त श्रोता, हाम्रो सरोकार कार्यक्रम आजलाई यतिमा नै। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज र अबको क्रममा समप्रसारण गरी सुनिरहेछौँ आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार।

रावको क्रममा समप्रसारण गरी सुनाइरहेछौँ सोमनाथ अमृत पर्वको अवसरमा माननीय प्रधानमन्त्री नरेन्द्र मोदीजीको सम्बोधनको प्रसारण।

Oh,

我们这边都是不给，嗯，告诉我这边，那我。

समय दिउँसोको 2:30 भइरहेछ र श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवालाई। र अब आउनुहोस् सुनौ केही लोक तथा आधुनिक गीतहरू।

र भर्खरै श्रोताले सुन्नुभयो समूह शर्मा लोकगीत, सङ्गीत नरेन्द्र गुरुङको। त अघिल्लो आधुनिक गीत स्वीकार्नुहोस् शकुनको शर्मा, शब्दकार पुरन गिरी अनि सङ्गीतकार अजनीश राई।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं पर्यावरण सम्बन्धी समस्याहरू एवं समाधानहरू बारे। यसरी यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब हाम्रो कार्यक्रमको निर्धारित समय पनि हिँडे पुरा हुन्छ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त,

0: सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारत आज आत्मविश्वासको साथ अघि बढ़िरहेको छ अनि यो प्रगतिमा सांस्कृतिक विरासतले महत्वपूर्ण भूमिका निभाएको छ। केन्द्र सरकारले विकसित भारत जी रामजी ग्यारेन्टी फर रोजगार अनि आजीविका मिशन अधिनियम 2025 कार्यान्वयनको अधिसूचना जारी गरेको छ। केन्द्रीय मत्स्यपालन पशुपालन दुग्ध उत्पादन अनि पञ्चायती राज मन्त्री राजीव रञ्जन सिंहले आज देशको औषधि अनि जैव प्रौद्योगिकी क्षेत्रहरूलाई मजबुत गर्नमा अनुसन्धान अनि नवाचारको महत्वमाथि प्रकाश पार्नुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा 13-15 मईसम्म चीनको आधिकारिक यात्रा गर्नुहुनेछ र मौसम विभागले बिहिबारसम्म देशको उत्तर पश्चिमी भागमा हल्का गर्जन, बिजुली चम्किने अनि तेज हावा चल्ने अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारत आज आत्मविश्वासको साथ अघि बढ़िरहेको छ अनि यो प्रगतिमा सांस्कृतिक विरासतले महत्वपूर्ण भूमिका निभाएको छ। उहाँले भन्नुभयो, सांस्कृतिक स्थल युगदेखि देशको पहिचानको प्रतीक हो। प्रधानमन्त्रीले भन्नुभयो, सरदार वल्लभ भाई पटेलले सोमनाथ मन्दिरको पुनर्निर्माणको माध्यमले यो देखाएको छ कि भारत सम्मानको साथ आफ्नो विरासतको संरक्षण गर्दछ। प्रधानमन्त्री मोदीले यस अवसरमा 1998 गरिएको परमाणु परीक्षणको पनि स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, पोखरणमा परमाणु परीक्षणको माध्यमले भारतीय वैज्ञानिकहरूले देशको क्षमतालाई पूरा विश्वलाई देखाएको थियो।
1: दुनियाभर की शक्तियां भारत को दबोचने के लिए मैदान में उतरी, अनेक प्रकार के बंधन लग गए। उस समय पूरी दुनिया का दबाव भारत पर था, लेकिन अटल जी

0: बीजेपी सरकार ने दिखाया था कि हमारे लिए राष्ट्र प्रथम है। दुनिया की कोई ताकत भारत को झुका नहीं सकती।
1: श्री मोदीले यस अवसरमा हमीरजी गोहिल अनि अहिल्या बाई होलकरलाई पनि स्मरण गर्नुभयो, जसले सोमनाथको सेवामा आफ्नो जीवन समर्पण गरेका थिए। प्रधानमन्त्रीले भन्नुभयो, अतीतमा राजनैतिक विरोधको सामना बीच पनि भारतको संस्कृति अनि सांस्कृतिक चेतना लगातार अघि बढेको छ। प्रधानमन्त्रीले यस अवधि सोमनाथ अमृत पर्वमा एक विशेष डाक टिकट अनि 75 रुपियाँको विशेष सिक्का पनि जारी गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ अमृत पर्वको अवसरमा पहिलो ज्योतिर्लिङ्ग सोमनाथ महादेव मन्दिरमा विशेष महापूजा गर्नुभयो। उहाँले सोमनाथ मन्दिरको शिखरमा कुम्भ अभिषेक पनि गर्नुभयो। मन्दिरको इतिहासमा पहिलोपल्ट मन्दिरको शिखरमा 11 तीर्थस्थलहरूबाट ल्याइएका पवित्र जलले जलाभिषेक गर्नुभयो। श्री मोदी ध्वजारोहण समारोहमा पनि सामेल हुनुभयो। यसैबीच वायुसेनाले एयर सो गर्यो, जसमा सूर्य किरण एरोबेटिक्स टिमले सोमनाथमा मनमोहक प्रस्तुति दिए। हेलिकप्टरको माध्यमबाट पुष्प वर्षा गरियो। त्यसपछि श्री मोदीले विशेष प्रदर्शनीको अवलोकन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसिया संकटबीच राष्ट्रलाई सशक्त बनाउनमा देशवासीलाई साझेदार बन्न आह्वान गर्नुभयो। हैदराबादमा हिजो एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रलाई साथ अपील गर्नुभयो। उहाँले नागरिकहरूलाई सार्वजनिक परिवहनको उपयोग गर्ने अनि कार पुलिङको माध्यमले आयातित इन्धनको उपभोगलाई कम गरी विदेशी मुद्रा भण्डारलाई संरक्षित गर्नमा सहयोग गर्ने आग्रह गर्नुभयो। प्रधानमन्त्रीको यो अपील यस्तो समयमा आएको हो, जब पश्चिम एसिया संकट अनि होर्मुज जलडमरू मध्यमा गतिरोध जारी रहेको कारण प्रति ब्यारल काँचो तेलको मूल्य $100 भन्दा अधिक रहेको छ। काँचो तेलको मूल्य पछिल्लो महिनाको समाप्तिमा 52 सप्ताहको सबैभन्दा उच्चतम स्तर $126 प्रति ब्यारल पुगेको छ। प्रधानमन्त्री मोदीले एक वर्षका लागि विदेश यात्रा गर्ने जस्ता विवेकपूर्ण खर्चमा पुनः सोच्ने आग्रह नागरिकहरूसित गर्नुभयो। उहाँले एक वर्षका लागि विदेशमा विवाह कार्यक्रम आयोजित गर्ने या अत्याधिक सुनको खरिदलाई सीमित गर्नेमा फेरि विचार गर्ने जस्ता विदेशी खर्चमा कटौतीको उपाय खोज्ने आग्रह पनि नागरिकहरूसित गर्नुभयो। श्री मोदीले वर्क फ्रम होम अभ्यासलाई फेरि लागू गर्ने आह्वान गर्नुभयो।
0: एक जमाना था जब संकट आता था तो लोग देश हित में सोना दान दे देते थे। आज दान की जरूरत नहीं है, लेकिन देश हित में हमको ये तय करना पड़ेगा कि साल भर तक हम सोने के गहने नहीं खरीदेंगे। विदेशी मुद्रा बचाने के लिए हमारी देशभक्ति हमें चुनौती दे रही है और हमें इस चुनौती को स्वीकार करते हुए विदेशी मुद्रा को बचाना होगा।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiong अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। आज राष्ट्रिय प्रौद्योगिकी दिवस मनाइँदैछ। 1998 आजको दिन भारतले राजस्थानको पोखरणमा परमाणु बमको सफलतापूर्वक परीक्षण गरेको थियो। यस दिन देशको वैज्ञानिक उपलब्धिहरू, तकनिकी प्रगति र बढ्दो नवाचार तन्त्रको उत्सव मनाउँदछ। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा देशका वैज्ञानिक, इन्जिनियर, नवप्रवर्तक र शोधकर्ताहरूलाई शुभकामना दिनुभएको छ। केन्द्र सरकारले विकसित भारत जी रामजी ग्यारेन्टी फर रोजगार अनि आजीविका मिशन अधिनियम 2025 कार्यान्वयनको अधिसूचना जारी गरेको छ। यो अधिनियम यस वर्ष 1 जुलाईदेखि देशभरि नै लागू हुनेछ। ग्रामीण विकास मन्त्रालयले भनेको छ, प्रत्येक वित्तीय वर्षमा 125 दिनको रोजगार ग्यारेन्टी अधिनियमले ग्रामीण भारतलाई सशक्त बनाउनेछ। देशभरिमा नयाँ ढाँचाको कार्यान्वयनका लागि हालको वित्त वर्षमा 95,692 करोड रुपियाँको प्रावधान गरिएको छ। महिला श्रमिकहरूको दारीलाई प्रोत्साहित गर्न विकसित भारत जी रामजी अधिनियममा कार्यस्थलहरूमा नानीहरूको हेरचाहका लागि एक महत्वपूर्ण प्रावधान रहेको छ। 5 वर्षभन्दा कम उमेरका 5 या अधिक नानीहरूको उपस्थितिमा उनीहरूको हेरचाहका लागि एक महिला श्रमिक नियुक्त गरिनेछ। यो कदमको उद्देश्य कार्यालय निर्वाध जारी राख्नमा महिलाहरूलाई सक्षम बनाउनु हो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभएको छ, राज्य सरकारले बंगलादेशको सीमामा बार लगाउन सीमा सुरक्षा बल बीएसएफलाई जमिन हस्तान्तरित गर्ने निर्णय गरेको छ। चुनावपछि पश्चिम बंगालमा नयाँ सरकार गठन भएपछि आज भएको मन्त्रीमण्डलको पहिलो बैठकमा यो निर्णय लिएको हो। सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरीले आज भन्नुभयो, मल्टी लेन फ्री फ्लो MLFF बैरियर रहित टोल संग्रह प्रणालीको शुभारम्भ सहित भारतले प्रौद्योगिकी आधारित राजमार्ग प्रबन्धनको एक नयाँ युगमा प्रवेश गरेको छ। नयाँ दिल्लीको मुटका बक्करवाला टोल प्लाजामा यस उन्नत टोल प्रणालीको उद्घाटन गर्दै श्री गडकरीले भन्नुभयो, यो पहलले टोल प्लाजामा लाग्ने अधिक समय कम हुनेछ अनि इन्धनको बर्बादी, प्रदूषण अनि यात्राको क्रममा हुने ढिलाइमा उल्लेखनीय कमी आउनेछ। केन्द्रीय मत्स्यपालन, पशुपालन, दुग्ध उत्पादन अनि पञ्चायती राज मन्त्री राजीव रञ्जन सिंहले आज देशको औषधि अनि जैव प्रौद्योगिकी क्षेत्रहरूलाई मजबुत गर्नमा अनुसन्धान अनि नवाचारको महत्वमाथि प्रकाश पार्नुभयो। नयाँ दिल्लीमा आयोजित प्रयोगशाला पशु कल्याण नीतिहरू अनि सर्वोत्तम प्रथाहरू विषयमा राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै श्री सिंहले वैज्ञानिक प्रयोगहरूमा प्रयुक्त पशुहरूसित मानवीय व्यवहार सुनिश्चित गर्ने आवश्यकतामाथि जोड दिनुभयो। श्री सिंहले भन्नुभयो, पशु क्रूरता निवारण अधिनियम अन्तर्गत गठित पशु प्रयोगहरूको नियन्त्रण अनि पर्यवेक्षण समिति CCSEA विश्वविद्यालयहरू, अस्पतालहरू अनि अनुसन्धान संस्थानहरूमा पशु प्रयोग सुविधाहरूको विनियमन अनि निगरानीमा महत्वपूर्ण भूमिका निभाउँदछ। देशको बढ्दो औषधि अनि जैव प्रौद्योगिकी क्षमताहरूमा प्रकाश पार्दै श्री सिंहले भन्नुभयो, देश अनुसन्धान जेनेरिक दवाईहरू अनि टीका उत्पादनका लागि एक प्रमुख वैश्विक केन्द्रको रूपमा उदय भएको छ। COVID-19 महामारी अवधि देशको प्रतिक्रियाको प्रसंगमा उहाँले भन्नुभयो, भारतीय वैज्ञानिकहरू अनि दवाई कम्पनीहरूले सीमित समयमा टीका विकसित गरे अनि 150 भन्दा अधिक देशहरूलाई यसको आपूर्ति गरे। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा 13-15 मईसम्म चीनको आधिकारिक यात्रा गर्नुहुनेछ। पछिल्लो 9 वर्षमा कुनै पनि अमेरिकी राष्ट्रपतिको चीनको यो पहिलो यात्रा हुनेछ। यो यात्रा यस्तो समयमा भइरहेको छ जब अमेरिका इजरायल इरान संघर्ष लगातार जारी छ। मौसम विभागले बिहिबारसम्म देशको उत्तरपश्चिमी भागमा हल्का गर्जन, बिजुली चम्किने अनि तेज हावा चल्ने अनुमान व्यक्त गरेको छ। जम्मू कश्मीर अनि लद्दाखमा आज अनि भोलि छुटपुट असिनासहित वर्षा हुने सम्भावना छ। हिमाचल प्रदेश अनि उत्तराखण्डमा पनि भोलि यस्तै स्थिति रहने सम्भावना छ। आसाम, मेघालय, केरल, माहे, तमिलनाडु, पुडुचेरी अनि कराईकलका केही भागमा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। जम्मू कश्मीर, लद्दाख, दिल्ली, हरियाणा, चण्डीगढ अनि पञ्जाबमा आज गर्जनसहित बिजुली चम्किने सम्भावना छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारत आज आत्मविश्वासको साथ अघि बढ़िरहेको छ अनि यो प्रगतिमा सांस्कृतिक विरासतले महत्वपूर्ण भूमिका निभाएको छ। केन्द्र सरकारले विकसित भारत जी रामजी ग्यारेन्टी फर रोजगार अनि आजीविका मिशन अधिनियम 2025 कार्यान्वयनको अधिसूचना जारी गरिएको छ। केन्द्रीय मत्स्यपालन, पशुपालन, दुग्ध उत्पादन अनि पञ्चायती राज मन्त्री राजीव रञ्जन सिंहले आज देशको औषधि अनि जैव प्रौद्योगिकी क्षेत्रहरूलाई मजबुत गर्नमा अनुसन्धान अनि नवाचारको महत्वमाथि प्रकाश पार्नुभयो र मौसम विभागले बिहिबारसम्म देशको उत्तरपश्चिमी भागमा हल्का गर्जन, बिजुली चम्किने अनि तेज हावा चल्ने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

यो प्रसारण हो आकाशवाणीको रवको क्रममा श्रोतालाई सुनाइरहेछौँ देशभक्ति गीत, शब्द डाक्टर इक्वालको अनि सङ्गीत पण्डित रवि शङ्करको र गुन्जनी स्वर रहेको छ लता मङ्गेशकरको।

त श्रोता, देशभक्ति गीतको कार्यक्रम आजलाई यतिमा नै सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज। अघिल्लो कार्यक्रम विज्ञान दर्पण।

0: नमस्कार छ सम्पूर्ण विज्ञान दर्पण कार्यक्रम सुनेर बसिरहनुभएका हाम्रा श्रोताहरूमा। श्रोताहरू, मच्छर एउटा हानिकारक किरा हो भन्न सक्छौँ हामी। यो मच्छरले धेरै प्रकारको रोगहरू निम्ताउँछ किनभने यसले धेरै भाइरसहरू प्यारासाइट्सहरू शरीरमा बोकेको हुन्छ। त आज यो मच्छरजन्य रोग भनेको के हो, यो रोग कसरी फैलिन्छ र यसबाट बाँच्नको निम्ति हामीले के उपायहरू अप्नाउन सक्छौँ, यसबारेमा विस्तृत जानकारी लिनको निम्ति हामीले यहाँ स्टुडियोमा निम्ताएका छौँ परिचारिका सुलोचना थापा ठकरीज्यूलाई। र यहाँ अहिले स्टुडियोमा आइसक्नु भएको छ, हामी यहाँलाई स्वागत जनाउँछौँ।
1: नमस्कार।
0: सुलोचनाज्यू, अघि नै मैले भनिहालेँ आजको हाम्रो विषय मच्छरजन्य रोग है, र यो मच्छरजन्य रोग भनेको चाहिँ के हो प्रथममा हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
1: मच्छरजन्य रोग अथवा मच्छरजनित रोग पनि हामी भन्न सक्छौँ है। मच्छरजन्य रोग भन्नाले त्यस्ता रोगहरूलाई जनाइन्छ जुन संक्रमित मच्छरको टोकाइबाट मानिसमा सर्छन्। मच्छर आफै रोगको कारण होइन, तर उसले उसको शरीरमा भाइरस वा परजीवी अथवा प्यारासाइट एक व्यक्तिदेखि अर्को व्यक्तिमा सार्ने माध्यमको रूपमा काम गर्छ। उदाहरणको लागि भनौँ भने कुनै संक्रमित व्यक्तिलाई टोकेको मच्छरले अर्को स्वस्थ व्यक्तिलाई टोकेपछि मच्छरले रोग सार्न सक्छ र त्यसलाई नै मच्छरजनित अथवा मच्छरजन्य रोग भनिन्छ।
0: यो जुन चाहिँ मच्छरजन्य वा या मच्छरजनित रोगहरू छ, यो रोग चाहिँ कसरी फैलिन्छ त?
1: यी रोगहरू मुख्य रूपमा मच्छरको टोकाइबाट नै फैलिन्छ। मच्छरले संक्रमित व्यक्तिको रगत चुस्दा रोगको कारक तत्व जस्तै भाइरस वा परजीवी अथवा प्यारासाइट्स आफ्नो शरीरमा लिन्छ। त्यसपछि त्यही मच्छरले अर्को व्यक्तिलाई टोकेपछि त्यो रोग सरिने गरिन्छ। र विशेष गरी अब त वर्षा काल पनि सुरु हुन लागिरहेको छ र वर्षायाम र गर्मी मौसममा मच्छरको संख्या बढ्ने भएकोले यो रोग फैलिने सम्भावना पनि बेसी बढ्छ। र यो रोगहरूको मुख्य वाहक जस्तै कतिवटा मच्छरहरू एडिस एनोफेलेस क्युलेक्स मच्छरहरू हुन्।
0: श्रोताहरू, अब हामी साधारण मान्छेहरूले त होइन यो अब मच्छरलाई मच्छरै भनेर चिन्छौँ, तर कुन मच्छर चाहिँ अब खतरनाक हुन्छ यो कुरा चाहिँ अहिले यहाँ सुलोचनाज्यूले बताइदिनु भयो कि यो एडिस है एनोफेलेस क्युलेक्स मच्छरहरू चाहिँ एकदमै हानिकारक हुन्छ भन्ने कुरा है। सुलोचनाज्यू, अबको चरणमा हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न कि यो प्रमुख जुन चाहिँ मच्छरजनित रोगहरू छ त्यो चाहिँ के हुन सक्छ।
1: हामीले प्राय देखिने मच्छरजनित रोगहरूमा चाहिँ डेङ्गु एकदमै सुनिरहेको, मलेरिया, चिकनगुनिया, फाइलेरिया जसलाई हात्ती पाइले पनि हामी भन्ने गर्छौँ, जापानिज एन्सेफलाइटिस, जिका भाइरस इत्यादि हुन्। यी मध्ये पछिल्लो वर्षहरूमा डेङ्गु रोग चाहिँ निकै तीव्र रूपमा फैलिरहेको छ र धेरै मानिसहरू पनि प्रभावित भएका छन्।
0: अहिले तपाईँले विशेष गरेर यो मच्छरद्वारा हुने रोगहरू बारे बताइदिनु भयो है। धेरै रोगहरू अब डेङ्गु, मलेरिया, चिकनगुनिया, फाइलेरिया, जापानिज इन्सेफलाइटिस, जिका भाइरस, यी सबै रोगहरू है। र त्यसमा तपाईँले एउटा कुरा थप कुरा पनि गर्नुभयो कि यो डेङ्गु रोग चाहिँ पछिल्लो सालहरूमा चाहिँ धेरै फैलिरहेको छ भन्ने कुरा है। र यो डेङ्गु रोग चाहिँ के हो र यसको लक्षणहरू चाहिँ के हुन सक्छ त?
1: डेङ्गु एक भाइरल रोग हो जुन अघि मैले भनिहाले एडिस जातको मच्छर बाट सर्छ र यसको प्रमुख लक्षणहरूमा हामीले देख्नमा सक्छौँ उच्च ज्वरो अचानक आउँछ, धेरै टाउको दुख्छ, आँखाको पछाडि दुखाइ हुन्छ, हाम्रो जोर्नी र मांसपेशी एकदमै दुख्छ र बिरामीलाई वाकवाकी लाग्छ, बाध्य हुन्छ र शरीरमा रातो रातो दाना देखिन्छ र गम्भीर अवस्थामा पुग्दा त हाम्रो शरीरको जुन चाहिँ हाम्रो रगतमा प्लेटलेट हुन्छ त्यो प्लेटलेट कम भएर जान्छ र रगत समस्याहरू हुन सक्छ जसलाई हामीले डेङ्गु हेमोरेजिक फिभर अथवा ज्वरो भन्छौँ, जसले चाहिँ ज्यान समेत जोखिममा पार्न सक्छ।
0: श्रोता, अहिले तपाईँले जानिहाल्नु भयो कि यो डेङ्गु चाहिँ अब एउटा ज्यान समेत लिन सक्ने मच्छरजनित रोग हो भन्ने कुरा है। र सुलोचनाज्यू, अर्को रोग पहिलादेखि नै हामीले सुनेर आएका छौँ नि यो मलेरिया भन्ने है, यो मलेरिया चाहिँ के हो र यसको लक्षणहरू चाहिँ के हुन् त?
1: मलेरिया एउटा प्यारासाइट जसको नाम हो प्लाज्मोडियमबाट हुने रोग हो अनि जुन रोग मलेरिया एनाफिलेस मच्छरबाट सर्छ। अनि जति पनि हामीले देखिरहेको मच्छरजन्य रोगहरू छन् त्यो चाहिँ मादा मच्छरहरूले सार्ने गर्छ र मलेरिया पनि मादा एनोफिलिस मच्छरबाट नै सर्छ अनि यसका लक्षणहरू हो भने हामीले देखिरहेकोमा ज्वरो आउने र जाने आउँदै जाँदै चिसो लाग्ने अनि काप्ने जसलाई हामीले राइगर भन्छौँ अत्याधिक पसिना आउँछ ज्वरो आएपछि टाउको दुख्छ र बिरामीले एकदमै कमजोरी महसुस गर्छ र समयमा उपचार नगरे मलेरिया पनि गम्भीर हुन सक्छ
0: मलेरिया रोगबारे पनि अहिले तपाईँले बताइदिनु भयो है र यो मलेरियाको चाहिँ कुनै भ्याक्सिन हुन्छ कि हुँदैन
1: मलेरियाको चाहिँ कुनै भ्याक्सिन छैन

0: अर्को रोग छ नि मच्छरजन्य रोग चिकनगुनिया, यसबारे पनि केही बताइदिनुहोस् न।
1: चिकनगुनिया पनि मच्छरबाट सर्ने एउटा भाइरल रोग हो, जस्तै डेङ्गु पनि एउटा भाइरल रोग नै भयो, त्यसरी नै चिकनगुनिया पनि मच्छरबाट सर्ने भाइरल रोग हो। र यसको मुख्य विशेषता भनेको नै बिरामीको अत्याधिक जोर्नी दुखाइ हो। त्यसबाहेक यसका लक्षणहरू उच्च ज्वरो आउँछ, जोर्नी दुख्ने विशेष गरी हात खुट्टाका, अनि थकान महसुस गर्छ, टाउको दुख्छ, र कहिले काहीँ यसको जोर्नी दुखाइ लामो समयसम्म रहन्छ। बिमार जाति भइसक्छ तर जोर्नीको दुखाइ चाहिँ बसी नै रहन्छ।
0: यो अर्को मच्छरजनित रोग जापानिज इन्सेफलाइटिस हामीले 5-6 वर्ष अगाडि धेरै सुन्यौँ है, यो रोगबाट चाहिँ अब धेरैजना प्रभावित पनि बने है। यो जापानिज इन्सेफलाइटिस चाहिँ कस्तो खालको रोग हो, यसबारेमा हाम्रा श्रोताहरूलाई विस्तृत रूपमा बताइदिनुहोस् न।
1: यो मच्छरजन्य अथवा मच्छरजनित रोगहरू मध्ये जापानिज इन्सेफलाइटिस चाहिँ एक गम्भीर भाइरल रोग हो, जसले मुख्यत हाम्रो मस्तिष्क अथवा दिमागलाई असर गर्छ। यो रोग क्युलेक्स प्रजातिको संक्रमित मच्छरको टोकाइबाट मानिसमा सर्छ, र यो रोग विशेष गरी हामीले धान खेती हुने क्षेत्र, पानी जम्मिने ठाउँ, सुँगुर पालिने स्थान नजिक बढी देखिन्छ, किनभने सुँगुर र केही चराहरू यस भाइरसका प्रमुख वाहक मानिन्छन्। र जापानिज एन्सेफलाइटिस रोगको मुख्य लक्षणहरूमा के देख्न सक्छ भन्दामा उच्च ज्वरो अचानक आउँछ, टाउको कडासँगले दुख्छ, बान्ता हुन्छ, घाँटी दुख्छ, घाँटीमा कडा भएको अनुभव हुन्छ, होस हराउँछ बिरामीले, अनि बेहोस हुन्छ र दौरा पर्छ अथवा फिट्स हामीले कन्भल्सन भन्छौँ नि त्यस्तो हुन्छ, र गम्भीर अवस्थामा त बिरामी प्यारालाइसिस पनि हुन सक्छ। किनभने जापानिज एन्सेफलाइटिसले चाहिँ मस्तिष्कमा सुजन अथवा सुन्नाइदिन्छ हाम्रो मस्तिष्कलाई, इन्फ्लामेसन भनिन्छ मेडिकल टर्ममा, र त्यो गराउने भएकोले धेरै खतरनाक हुन्छ, र समयमै उपचार नभएमा चाहिँ ज्यान समेत जान सक्छ, र बाँचेकाहरूमा पनि स्थायी अपङ्गता हुन सक्छ। जो जापानिज एन्सेफलाइटिसबाट बाँच्ने गर्छ उनीहरूमा चाहिँ हामीले देख्ने गरेको छौँ स्थायी अपङ्गता प्रायमा नै देखा पर्छ।
0: यो अर्को मच्छरजनित रोग जिका भाइरस पनि हामीले पछिल्ला वर्षहरूमा धेरै सुन्यौँ है। यो जिका भाइरस भनेको चाहिँ के हो, यो चाहिँ कस्तो खालको रोग हो, यसबारेमा पनि बताइदिनुहोस् न।
1: जिका भाइरस एक प्रकारको मच्छरजन्य भाइरल रोग नै हो, डेङ्गी जस्तै, जुन मुख्यत हामीले देखेकोमा एडिस प्रजातिको मच्छरको टोकाइबाट सर्छ, जुन मच्छरले डेङ्गु पनि गर्ने गर्छ, होइन सार्ने गर्छ। र जिका भाइरसको लक्षणहरू धेरै अवस्थामा चाहिँ हल्का लक्षणहरू देखिन्छ अथवा नदेखिनु पनि सक्छ, तर देखिएको लक्षणहरू चाहिँ हल्का ज्वरो आउँछ, छालामा दाना अथवा ऱ्यास भन्छौँ हामी त्यो देखा पर्छ, आँखा रातो हुन्छ कन्जङ्टिभाइटिस, र जोर्नी र मांसपेशीको दुखाइ हुन्छ, र बिरामीलाई टाउको चाहिँ दुख्छ नै।
0: सुलोचनाज्यू,
1: हजुर,
0: जब चाहिँ यो जिका भाइरसको आक्रमण हुन्छ है,
1: हजुर,
0: तब चाहिँ स्थिति कस्तो हुन्छ, यसबारेमा बताइदिनुहोस् न।
1: यदि गर्भवती महिलालाई जिका भाइरस लाग्यो भने यसले गर्भमा रहेको बच्चामा गम्भीर जन्मजात समस्या गराउन सक्छ, जस्तै माइक्रोसेफाले भन्छौँ हामीले। माइक्रोसेफालेमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब नानीहरू जन्मिँदाखेरि जुन चाहिँ एउटा नर्मल साइजको हाम्रो टाउको आकारको लिएर जन्मिन्छ नि त, होइन, तर जिका भाइरसको कारणले चाहिँ गर्भमा भएको शिशुको त्यो जुन चाहिँ टाउको आकार छ त्यसलाई चाहिँ सानो बनाइदिन्छ एकदमै। त्यो जो महिला जिका भाइरसले ग्रस्त छन् र जब उसले जन्म दिन्छ र उसको नानीमा चाहिँ माइक्रोसेफाले देखा पर्छ, र माइक्रोसेफाले हुँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ जुन चाहिँ नर्मल आकार छ टाउको त्यो आकारभन्दा सानो भएको कारणले गर्दा चाहिँ त्यो नानीको बुद्धिको जुन चाहिँ मस्तिष्कको विकास छ त्यो पनि त्यसलाई असर पर्छ, र हामीले देखेकोमा मस्तिष्कको उसको जुन चाहिँ डेभलपमेन्ट हुन्छ त्यो चाहिँ
0: वृद्धि
1: जुन चाहिँ हुन्छ त्यो चाहिँ ढिलोसँगले भएर जान्छ। त्यही कारणले गर्दा चाहिँ गर्भवती महिलामा चाहिँ जिका भाइरस भयो भने चाहिँ एकदमै गम्भीर अवस्था हुन सक्छ।
0: के यो भारत देश या हाम्रो पहाडमा पनि जिका भाइरसको कुनै यस्तो केसहरू थाहा पाउनु भएको छ तपाईँले?
1: अहिलेसम्म त जिका भाइरसको हामीले हाम्रो पहाडमा चाहिँ सुनेको छैन, तर मधेसहरूमा चाहिँ देखा परेको छ।
0: ज्यू, यो जुन चाहिँ मच्छरजन्य रोगहरूबाट चाहिँ अब हामीले बाँच्नको निम्ति चाहिँ के उपायहरू चाहिँ अप्नाउन सक्छौँ त सुलोचनाज्यू?
1: मच्छरजन्य रोगबाट बस्न सबैभन्दा प्रभावकारी उपाय भनेको नै मच्छरको टोकाइबाट बस्नु है। है, केही मुख्य उपायहरू भन्नु पर्दाखेरि हामी शुद्ध मच्छरदानीको प्रयोग गर्नु पर्यो, लामो बहुला भएको कपडा लाउनु पर्यो। अहिले त अब फेसनले गर्दाखेरि छोटो छोटो हामीले होइन विशेष हाफ प्यान्टहरू लगाउँछौँ, छोटो हाफ स्लिपको लुगाहरू लाउँछ नि त छोटो बहुला भएको, तर जहिले पनि हामीले चाहिँ लामो बहुला भएको कपडा लगाउने गर्यो भने चाहिँ मच्छरको टोकाइबाट बाँच्न सक्छौँ। मच्छर भगाउने क्रिम अथवा स्प्रे जस्तै मस्किटो रेपिलेन्ट क्रिमहरू भन्छौँ नि त्यसको प्रयोग गर्नु पर्यो। झ्याल ढोकामा जाली नेट लाउनु पर्यो र आफ्नो घर वरिपरि चाहिँ सफा राख्नु पर्छ।
0: धेरै राम्रो कुरा अहिले तपाईँले बताइदिनु भयो। र यो कति ठाउँहरूमा चाहिँ अब पानी जमिरहेको देखिरहेको छौँ, जस्तो सडकहरूतिर है, घरतिर पनि अब बाहिर जुन चाहिँ खालिरहेको भाँडाहरू हुन्छ या त टायरहरू हुन्छ है, त्यसमा पनि अब धेरै पानीहरू जमिरहेको देख्छौँ नि हामीले। यो पानी जम्न नदिनु लागि चाहिँ के गर्नु चाहिँ आवश्यक छ?
1: मच्छरले आफ्नो अन्डा चाहिँ प्राय सफा र स्थिर पानीमा नै पार्छ नि त है, जस्तै गमला, टायर, बोतल, पानीको ट्याङ्की इत्यादि हरूमा त्यसले अन्डा पार्छ। यदि पानी लामो समयसम्म जमेर बस्यो भने मच्छरको प्रजनन तीव्र रूपमा बढ्छ है, मच्छर बेसी भएर जान्छ। त्यसैले हप्ताको कम्तीमा पनि एकपटक पानी जम्ने ठाउँहरू चाहिँ सफा गर्नु अत्यन्त आवश्यक देखा पर्दछ।
0: ज्यू, धेरै राम्रो कुरा अहिले तपाईँले बताइदिनु भयो हाम्रा श्रोताहरूलाई। र यदि कसैलाई यो मच्छरजनित रोग लागेको शङ्का लाग्यो भने चाहिँ के गर्नुपर्छ त सुलोचनाज्यू?
1: हजुर, यदि कसैलाई मच्छरजन्य रोग जस्तै डेङ्गु, मलेरिया है, चिकनगुनिया लागेको शङ्का लाग्यो भने चाहिँ ढिलाइ नगरी सचेत र व्यवस्थित रूपमा कदम चाल्नु अत्यन्त आवश्यक हुन्छ र यसको लागि यी उपायहरू अप्नाउनु पर्छ। सबैभन्दा पहिले तुरन्त नजिकको स्वास्थ्य संस्था अथवा हेल्थ पोस्ट, क्लिनिक वा अस्पतालमा जानुपर्ने हुन्छ। मच्छरजन्य रोगका लक्षणहरू जस्तै उच्च ज्वरो, टाउको दुखाइ, शरीर दुखाइ, वाकवाकी, शरीरमा दाना अथवा ऱ्यास देखा परेमा घरमा नै अनुमान गरेर बस्नु चाहिँ खतरनाक हुन सक्छ। चिकित्सकले आवश्यक जाँच जस्तै रगत परीक्षण गरेर रोगको सही पहिचान गर्छ, त्यही कारणले चाहिँ डक्टरकोमा जानु चाहिँ उचित छ। दोस्रो चाहिँ आफू खुसी खुसी भएर आफैले चाहिँ औषधि सेवन गर्नु हुँदैन, विशेष गरी डेङ्गु जस्ता रोगमा केही औषधि जस्तै एस्पिरिन, दुखाइको दबाईले रक्तस्रावको जोखिम अथवा ब्लिडिङ हुने जोखिम चाहिँ बढाउन सक्छ। त्यसैले सधैँ चिकित्सकको सल्लाह अनुसारमा नै औषधि लिनुपर्छ। तेस्रो चाहिँ के हो भन्दा पर्याप्त आराम र तरल पदार्थको सेवन अत्यन्त जरुरी छ बिरामीको लागि। बिरामीले धेरै पानी, झोलिलो खाना, जुस, झोल, सुप आदि लिनुपर्छ ताकि शरीरमा पानीको कमी नहोस् अथवा डिहाइड्रेसन नहोस् भनेर। चौथो लक्षणहरूको चाहिँ निगरानी हामीले गरिरहनु आवश्यक छ। यदि ज्वरो अत्याधिक बढ्दै गयो, बान्ता भइरह्यो, रगत बग्ने संकेत देखियो, अत्याधिक कमजोरी आयो वा होस हरायो बिरामीले भने चाहिँ तुरन्त अस्पताल भर्ना गर्नुपर्छ। यस्ता लक्षणहरू चाहिँ गम्भीर अवस्थाको संकेत हुन्। पञ्चम उपाय चाहिँ के हो भन्दाखेरि मच्छरबाट थप संक्रमण फैलिन नदिन सावधानी अप्नाउन पनि महत्वपूर्ण हुन्छ। बिरामीलाई मच्छरदानीभित्र सुताउने वा मच्छरबाट जोगाउने व्यवस्था गर्नुपर्छ ताकि मच्छरले फेरि अरू व्यक्तिहरूलाई रोग सार्न नसकोस्। छैटौँ उपाय परिवारका सदस्य र वरपरका मानिसहरूलाई सचेत गराउनु पनि जरुरी हुन्छ। वरिपरि सरसफाई राख्ने, पानी जम्न नदिने र मच्छर नियन्त्रण गर्ने उपायहरू अप्नाउन पर्छ। अन्त्यमा समयमा सही उपचार र सावधानी अप्नाएमा धेरै जसो मच्छरजन्य रोगहरू चाहिँ निको पार्न सकिन्छ। त्यसैले लक्षण देख्ने बित्तिकै गम्भीरतापूर्वक लिनु र चिकित्सकलाई सल्लाह लिनु नै सबैभन्दा सुरक्षित उपाय हो।
0: श्रोता, अहिले तपाईँहरूलाई सुलोचना थापा ठकुरीज्यूले मच्छरजन्य रोग लागेको शङ्का लाग्यो भने चाहिँ अब के गर्नुपर्छ भन्ने धेरै राम्रो कुरा अहिले तपाईँहरूलाई बताइदिनु भयो। र सुलोचनाज्यू, के यो मच्छरजन्य रोग मानिसबाट मानिसमा सर्छ?
1: यी रोगहरू सिधै मानिसबाट मानिसमा चाहिँ सर्दैन, मच्छर नै यसको माध्यम हो। तर यदि संक्रमित व्यक्तिलाई मच्छरले टोकेर अर्को व्यक्तिलाई टोक्यो भने चाहिँ यो रोग सर्ने गर्छ।
0: ज्यू, कुन समूहका मानिसहरूमा चाहिँ बढी जोखिमहरू हुन्छन् त सुलोचनाज्यू?
1: मच्छरजन्य रोगले बालबालिका, वृद्ध अवस्थाका मानिसहरू, गर्भवती महिला, जुन मानिसहरूको कमजोर रोग प्रतिरोधात्मक क्षमता छन्, त्यस्तो समूहका मानिसहरूलाई चाहिँ जोखिममा पार्ने गर्छ र उनीहरूलाई चाहिँ विशेष ध्यान दिन आवश्यक पर्दछ।
0: सुलोचनाज्यू, जब चाहिँ अब यो मच्छरले चाहिँ अब मानिसहरूलाई टोक्छ है, जो चाहिँ अब पहिलेबाटै एउटा संक्रमित भएको मच्छर हुन्छ है, र संक्रमित मच्छरले टोकेको खण्डमा चाहिँ हामीले चाहिँ के टेस्टहरू चाहिँ गराउन सक्छौँ त?
1: मच्छरजन्य रोग जस्तै डेङ्गु, मलेरिया, चिकनगुनिया, जापानिज इन्सेफलाइटिसको सही पहिचान गर्न विभिन्न प्रकारका रक्त परीक्षण अथवा ब्लड टेस्ट र केही विशेष परीक्षणहरू गरिन्छन्। समयमा सही परीक्षण गरेमा रोग छिटो पत्ता लगाएर उपचार पनि सुरु गर्न सकिन्छ। मुख्य परीक्षणहरू यस प्रकार छन्, जस्तै रगत परीक्षण है, त्यसमा चाहिँ कम्प्लिट ब्लड काउन्ट भन्छौँ सिबिसी, यसमा रगतमा प्लेटलेट, डब्लुबिसी सेतो रक्त कणिका आदि जाँच गर्छ। डेङ्गुमा प्लेटलेट घट्न सक्छ, त्यसैले यो परीक्षण चाहिँ एकदमै महत्त्वपूर्ण छ। डेङ्गुको लागि चाहिँ विशेष परीक्षणमा चाहिँ हामीले देखेकोमा NS1 एन्टिजेन टेस्ट गरिन्छ। रोगको सुरुवाती चरणमा नै ज्वरो आएको 5 दिनभित्रमा नै डेङ्गु भाइरस पत्ता लगाउनको निम्ति NS1 एन्टिजेन टेस्ट गरिन्छ। त्यस बाहेक IgM र IgG एन्टिबडी टेस्ट गरिन्छ। शरीरले बनाएको एन्टिबडी जाँच गरेर डेङ्गु संक्रमण पुष्टि गरिन्छ। र मलेरियाको परीक्षणको लागि चाहिँ पेरिफेरल ब्लड स्मियर भनिन्छ, यो टेस्ट गरिन्छ। माइक्रोस्कोपबाट रगतमा मलेरियाको परजीवी अथवा प्यारासाइट्सहरू छ कि छैन भनेर जाँच गरिन्छ। अर्को चाहिँ ऱ्यापिड डायग्नोस्टिक टेस्ट, यो अस्पतालहरूमा चाहिँ एकदमै फ्रीमा नै पाइन्छ। यो चाहिँ एकदमै छिटो नतिजा दिने टेस्ट हो, जसले मलेरिया छ कि छैन तुरन्तै थाहा दिन्छ। चिकनगुनियाको टेस्टको लागि चाहिँ IgM एन्टिबडी टेस्ट गरिन्छ। यो टेस्टबाट चाहिँ चिकनगुनियाको भाइरसको संक्रमण पत्ता लगाउन सकिन्छ। र अर्को चिकनगुनियाको लागि चाहिँ PCR टेस्ट गरिन्छ, पोलिमर्फिक चेन रियाक्सन टेस्ट भन्छ। यस टेस्टमा चाहिँ भाइरसको जिन पत्ता लगाउन सकिन्छ र यो चाहिँ एकदमै आधुनिक परीक्षण हो। र जापानिज एन्सेफलाइटिसको लागि चाहिँ CSF सेरिब्रो स्पाइनल फ्लुइड अथवा दिमाग र मेरुदण्डभित्र तरल पदार्थ हुन्छ नि, त्यसलाई चाहिँ निकालेर जाँच गरिन्छन् र जापानिज एन्सेफलाइटिसको संक्रमणको पत्ता लगाइन्छ। यो बाहेक रगतमा IgM एन्टिबडी टेस्ट गरिन्छ। अन्य आधुनिक परीक्षणहरूमा PCR पोलिमेरेज चेन रियाक्सन टेस्ट र ELISA टेस्टहरू गरेर जापानिज एन्सेफलाइटिस पत्ता लगाउन सकिन्छ। ध्यान दिनुपर्ने

0: कुरा चाहिँ लक्षण देखेपछि आफू खुसी, औषधि खानु भएन, डाक्टरको सल्लाह लिनु पर्यो, समयमै परीक्षण गरेमा जटिलता कम हुने गर्छ। यो चाहिँ बार बार हामी भन्ने गर्छौँ, समयमै परीक्षण गरे जटिलता चाहिँ कम हुने गरिन्छ।
1: मच्छरजनित रोगहरू लागिसकेपछि चाहिँ हामीले के टेस्ट वा परीक्षणहरू गरेर चाहिँ हामी पत्तो लगाउन सक्छौँ? अहिले यहाँ परिचारिका सुलोचनाज्यूले राम्ररी बताइदिनु भयो हाम्रा श्रोताहरूलाई। र सुलोचनाज्यू, यो जुन चाहिँ मच्छर नियन्त्रण छ है, यो मच्छर नियन्त्रण गर्नको निम्ति चाहिँ सामूहिक रूपमा चाहिँ कस्ता कस्ता उपायहरू चाहिँ अप्नाउन सकिन्छ त?
0: मच्छरजन्य रोग नियन्त्रणको लागि सामूहिक प्रयासको आवश्यक छ। हाम्रो सबैले नै मिलेर नै मच्छरलाई चाहिँ नियन्त्रण राख्नुपर्ने देखिन्छ। त्यसको लागि चाहिँ सरसफाई अभियान सञ्चालन गर्नु पर्यो गाउँघरमा, जनचेतना फैलाउनु पर्यो मच्छरजनित रोगहरूको बारेमा, नियमित फगिङ, मच्छर नष्ट गर्ने धुवा गराउने काम गराउनु पर्यो म्युनिसिपालिटी, ग्राम पञ्चायतहरूले हेल्थ डिपार्टमेन्टसँग जोगाजोग राखेर, र स्वास्थ्य सेवा सुलभ पनि बनाउनु पर्छ है। मच्छर नियन्त्रण गर्न व्यक्तिगत, घरियासी तथा सामुदायिक तहमा विभिन्न उपायहरू पनि अप्नाउन सकिन्छ। जस्तै पानी जम्न नदिनु है, घर वरिपरि आँगन, छत, गमला, टायर, बोतल, ड्रम आदि ठाउँमा पानी जम्न नदिनु, पानी जम्मा हुने ठाउँ हप्तामा पनि कम्तीमा एकपटक सफा गर्नु, यो मैले अघिबाट पनि भने है। त्यसपछि सरसफाई त हामीले कायम राखि नै रहनु पर्छ, घर तथा वरिपरि सफा राख्नु, फोहोर तथा झाडीहरू भएमा हटाउनु पर्यो, ढल र नालीहरू सफा गर्नुपर्छ है। मच्छरको टोकाइबाट बस्नुको लागि चाहिँ शुद्ध मच्छरदानीको प्रयोग गर्नु पर्यो, लामो बफुला भएको कपडा लाउनु नै पर्छ, मच्छर भगाउने क्रिम, लोसन, स्प्रे इत्यादिको प्रयोग गर्नु पर्यो है। र घरलाई सुरक्षित बनाउनु हो भने चाहिँ झ्याल ढोकामा जाली लगाउनु पर्यो, र साँच पख चाहिँ झ्याल ढोका चाहिँ बन्द राख्नु नै उचित हुन्छ, किनभने हामीले देखेकोमा साँच पख चाहिँ पुरा मात्रामा चाहिँ मच्छरहरू घरभित्र पोस्ने गरिन्छ नि त होइन। र रासायनिक उपायहरूमा चाहिँ आवश्यक परेमा कीटनाशक औषधिहरू प्रयोग गर्नुपर्छ है। स्थानीय तह अथवा सरकारद्वारा गरिने फगिङ कार्यक्रममा आफू पनि सहभागी हुनु पर्यो, पानीको भाँडाहरू ढाकेर राख्नुपर्छ, जनचेतना फैलाउनु पर्यो, परिवार र समुदायमा मच्छरजन्य रोगबारे जानकारी दिनु आदि चाहिँ हामीले गर्दै जानु पर्छ। र फेरि पनि भन्ने गरिन्छ है, मच्छर नियन्त्रण गर्न पानी जम्न नदिनु, सरसफाई कायम राख्नु र व्यक्तिगत सुरक्षा अप्नाउनु सबैभन्दा प्रभावकारी उपाय हुन्। यसबाहेक व्यक्तिगत प्रयाससँग नै सामुदायिक सहयोग पनि अत्यन्त आवश्यक ठहर्दछ।
1: अन्तमा चाहिँ सुलोचनाज्यू, यो मच्छरजन्य रोगबाट बाँच्नको निम्ति चाहिँ केही भन्न चाहनुहुन्छ?
0: मच्छरजन्य रोगबाट बाँच्नको निम्ति रोकथाम नै उपचार भन्दा राम्रो हो, प्रिभेन्सन इज बेटर देन क्योर है भन्ने कुरा सम्झनु पर्छ। आफ्नो घर आँगन र वरिपरि सफा राख्नु, पानी जम्न नदिनु, व्यक्तिगत सुरक्षाको उपाय अप्नाउनु नै सबैभन्दा प्रभावकारी उपाय हो।
1: मच्छरजन्य रोग वा मच्छरजनित रोग, आदरणीय श्रोता, अहिले हामीले यस विषयमाथि धेरै जानकारी लियौँ परिचारिका सुलोचना थापा ठकुरीज्यूबाट। र सुलोचनाज्यू, यसरी स्टुडियोमा आइदिनु भयो र हाम्रा श्रोताहरूलाई यस विषयमाथि धेरै राम्रोसँगले जानकारी प्रदान गर्नुभयो, यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद।

यो गीत सुन्दा सुन्दै आदरणीय श्रोता, आजलाई हाम्रो साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको समय सिद्धिएको हुनाले अबलाई म सञ्चालिका लगायत प्रस्तुता लेखनाथ राई पनि हजुरहरूबाट बिदा चाहन्छौ। नमस्ते।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम विज्ञान दर्पण। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 MHz र कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 MHz साथै न्युज अन एआईआर एपमा पनि।

समय अपराह्न 4:30 हुन लागिरहेछ र आकाशवाणी खरसाङ प्रस्तुत गर्दछ कार्यक्रम शिक्षा ज्योति।

नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नुहुने हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका मनम्रता कार्यक्रम शिक्षा ज्योतिको यो अर्को अङ्क लिएर हजुरहरू समक्ष उपस्थित भइसकेकी छु। र आज हामी अति नै गहन विषयमाथि चर्चा गर्न लागिरहेका छौँ, किनभने अब विद्यार्थी भाइ बहिनीहरू जस्तै पनि बोर्डको परीक्षा दिएर विशेष गरी 12 श्रेणी उत्तीर्ण गर्नुहुने विद्यार्थीहरू हुनुहुन्छ, उहाँहरूको लागि झन् यो विषय आज एकदमै महत्त्वपूर्ण रहेको छ। किनभने अब विद्यार्थीहरू 12 श्रेणी उत्तीर्ण गरे पश्चात कतिजना विद्यार्थीहरू साथै अभिभावक वर्गले आफ्ना छोराछोरीहरूलाई एकाडेमिक क्वालिफिकेसन तर्फ नै अगाडि बढाउने प्रयासमा रहन्छन् भने कतिपय विद्यार्थीहरू साथै उहाँहरूका माता पिताहरू अभिभावक वर्गहरू विद्यार्थी भाइ बहिनीहरूलाई आफ्नो करियर बनाउने भोकेसनल कोर्सहरूतर्फ अगाडि बढ्ने सरसल्लाहहरू पनि दिने गर्छन्। र यसै विषयवस्तुलाई आत्मसात गरेर आज हामीले 12 श्रेणी उत्तीर्ण गरे पश्चात विद्यार्थीहरूले एकाडेमिक क्वालिफिकेसनलाई नलिएर उहाँहरूले आफ्नो करियर बिल्डअप गर्ने, आफ्नो भविष्य निर्माण गर्ने, कुन क्षेत्रमा जाँदाखेरि, कुन क्षेत्रमा प्रवेश गर्दाखेरि उहाँहरूले आफ्नो भविष्य सुनिश्चित गर्न सक्छन्, आज यसै विषयवस्तुलाई कार्यक्रम शिक्षा ज्योतिमा समावेश गरेर ल्याएका छौँ। र आज विशेष गरी हामी हस्पिटालिटी एन्ड होटल म्यानेजमेन्टको बारेमा यहाँलाई जानकारी प्रदान गर्न लागिरहेका छौँ। र आजको यस जानकारीलाई सविस्तार साथ हजुरहरू समक्ष प्रस्तुत गर्नको निमित्त हामी समक्ष अतिथिको रूपमा स्टुडियोमा उपस्थित भइसक्नु भएको छ गगन लामाज्यू। र गगन लामाज्यू हाम्रो खरसाङ क्षेत्रको अति नै चिनिएको परिचित व्यक्तित्व पनि हुनुहुन्छ र उहाँले यस हस्पिटालिटी एन्ड म्यानेजमेन्टको क्षेत्रमा चाहिँ धेरै वर्षदेखि नै कार्य गरेर आइरहनु भएको छ अनि उहाँले सयौँ विद्यार्थीहरूको भविष्य निर्माणमा पनि उहाँले योगदान पुर्याउनु भएको छ। र आज अतिथिको रूपमा हामी माझ गगन लामाज्यू हुनुहुन्छ र

0: म उहाँलाई आजको हाम्रो कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउन गइरहेकी छु र गगनज्यू हजुरलाई हाम्रो कार्यक्रम शिक्षा ज्योतिमा स्वागत छ।
1: हुन्छ, धन्यवाद नम्रताज्यू अनि आकाशवाणी खरसाङलाई पनि।
0: र गगनजीलाई हामीले कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाइहाल्यौँ। र गगनजी, तपाईँ यो होटल म्यानेजमेन्ट एन्ड हस्पिटालिटी जुन रहेको छ है, यो एउटा करियर बनाउने विद्यार्थीहरूको, र यस क्षेत्रमा लाग्नुभएको धेरै वर्ष भइसकेको, र तपाईँको अलिकति अनुभव साझा गरिदिनुहोस् न।
1: सर्वप्रथम चाहिँ हामी भन्छौँ, जब क्लास 12 सकिन्छ विद्यार्थीहरू, तिनीहरू अलिकति कन्फ्युजन हुन्छ होइन, हामीले के गर्दा ठिक हुन्छ है, कसैले फर्दर स्टडिज कलेज एकाडेमिक लाइन जाँदा ठिक हुन्छ कि या प्रोफेसनल जाँदा ठिक हुन्छ भने, नानीहरू अलिक कन्फ्युजनमा हुन्छ। र म यो जति पनि आउने स्टुडेन्ट्सहरूलाई भन्न चाहन्छु कि एकाडेमिक आजकल 4 इयर्स भएको छ होइन, अनि जसलाई अब हायर स्टडिज गर्नु छ, रिसर्च गर्नु छ, उहाँहरूलाई चाहिँ एकाडेमिक इज अ भेरी गुड वे है। तर जसलाई अब अलिकति यता चाहिँ आउँछ प्रोफेसनल स्किल्स, प्रोफेसनलमा पनि तपाईँको डिप्लोमा पनि हुन सकिन्छ, डिग्री पनि पाउन सकिन्छ। र यो प्रोफेसनल लाइनपट्टि पऱ्यो भने तपाईँको हुन्छ होटल म्यानेजमेन्ट भयो, अनि नर्सिङको भयो होइन, आजकल त एआई आर्टिफिसियल इन्टेलिजेन्स भन्नेहरू पनि छ, बिबिए ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन भन्ने छ होइन, यो सबै क्षेत्रमा कुनै पनि क्षेत्रमा जाँदाखेरि आफैले आफ्नो सुन्दर भविष्य बनाउन सकिन्छ है। अनि जहिले पनि आफूले करियर सेलेक्सन गर्दाखेरि चाहिँ कसले कहाँ जाने है, साथीहरू थुप्रो त्यहाँ गयो भने त्यता नजाने होइन, कसैले यहाँ गर्छु भनेर, तर फर्स्टमा चाहिँ करियर सेलेक्सन गर्दा चाहिँ आफ्नो इन्ट्रेस्ट पनि हेर्नु पर्यो है, आफूलाई केही इन्ट्रेस्ट छ त्यसको हिसाबमा चाहिँ आफूले करियर सेलेक्सन गर्नु पर्यो। जसले जहाँ पायो त्यहीँ जम्प गर्नले भविष्यमा आफूलाई के हुन्छ, ओहो म त गलत जग्गामा आएछु भन्ने चाहिँ उहाँलाई त्यो फिल हुन्छ
0: है।
1: र अब होटल म्यानेजमेन्ट या हस्पिटालिटी भन्ने क्षेत्रमा जसलाई आउनु इच्छा छ है, उहाँकोमा चाहिँ के हुनुपर्छ भन्दाखेरि, उहाँकोमा क्वालिटिजहरू चाहिँ उहाँहरूलाई चाहिँ मान्छेहरूसँग, पब्लिकसँग होइन, लाइक गेस्टहरूसँग चाहिँ इन्टरेक्सन गर्ने, बोल्ने, सर्भ गर्ने, त्यस्तो खालके चाहिँ उहाँहरूमा एउटा गुण हुनु पर्यो है। अपार्ट अफ द्याट, यो इन्डस्ट्रीमा जो आउनुहुन्छ उहाँहरूलाई चाहिँ अब अलग अलग नयाँ जग्गामा एक्सप्लोर गर्नु चाहनु जो हुन्छ है, उहाँहरूलाई चाहिँ जस्तै कि कोही बेला यो कन्ट्रीमा गर्ने, अर्को देशमा जाने या त क्रुजमा जाने, यिनीहरूलाई चाहिँ के हुन्छ, हस्पिटालिटी करियरमा आउन सकिन्छ।
0: अति नै राम्रो जानकारी यहाँ राख्नुभयो। र आजको दिनमा हेर्ने हो भने अब यो होटल म्यानेजमेन्ट एन्ड हस्पिटालिटी भन्ने जुन करियर बिल्डअप गर्ने, एउटा नानीहरूको भविष्य निर्माण गर्ने यो विषय चाहिँ एकदमै चर्किएर गइरहेको छ, एकदमै पपुलारिटी पाइरहेको छ हगि, र आजको सन्दर्भमा हेर्ने हो भने, र अब यो पपुलारिटी पाउनुको कारण चाहिँ के होला, यो पनि अलिकति बताइदिनुहुन्छ।
1: पपुलारिटी कारण पाउनु चाहिँ किन जस्तो लाग्छ भन्दा, हस्पिटालिटी भन्दा मैले अघि पनि भनिहाले होइन, नट ओन्ली होटल्स होइन, होटल मात्र नभएर तपाईँको क्रुज इन्डस्ट्री भयो होइन, एयरलाइन इन्डस्ट्री भयो, यो सबै इन्डस्ट्री चाहिँ के भित्र पर्छ, हस्पिटालिटीभित्र पर्छ है। अनि यसको पपुलारिटीको कारण चाहिँ के हुन्छ, म्याक्सिमम् रोजगार चाहिँ यसमा नानीहरूले पाउन सकिन्छ
0: है,
1: कम्पेयर टु अरू इन्डस्ट्री भन्दा फेरि, अरू इन्डस्ट्रीको पनि छ डिमान्ड्सहरू, तर यो इन्डस्ट्रीको डिमान्ड चाहिँ एकदमै ज्यादा मात्रामा, फेरि अहिले तपाईँले हेर्नुहुन्छ टुरिज्म इज अ बुमिङ सेक्टर्स होइन, जति टुरिज्म बढ्छ, राम्रो राम्रो स्पट बनिन्छ, त्यहाँ स्पटमा भिजिट आउनुहुन्छ नि त टुरिस्टहरू, गेस्टहरू होइन, त्यसको लागि चाहिँ मोर होटल्स आर रिक्वायर्ड होइन, ज्यादा मात्रामा होटल रिक्वायर्ड चाहियो, एयरलाइन्स चाहियो, अन्त त्यसले गर्दाखेरि चाहिँ त्यसको पपुलारिटी चाहिँ बढेको कारण चाहिँ यो। अनि अर्को कुरो चाहिँ के छ भन्दाखेरि, तपाईँको एब्रोडमा जब चाहियो है, लाइक दुबई भयो, सिङ्गापुर भयो, या हुनसक्छ बाहिर क्यानाडा हुनसक्छ, या अरू अरू कन्ट्री हुनसक्छ, यो इन्डस्ट्री चाहिँ त्यहाँ पनि धेरै राइजिङमा छ, र त्यसले गर्दाखेरि म्याक्सिमम् चान्सेस हुन्छ जब पाउनेको लागि, गुड स्यालेरी, गुड प्याकेजेस, लाइफस्टाइल राम्रो, त्यसले गर्दाखेरि चाहिँ धेरैजनाले चाहिँ यो क्षेत्रलाई आजकलको युवाहरूले मन पराउनुहुन्छ।
0: हजुर, र यो स्यालेरीहरूको बारेमा हामी पछि कुरा गर्नेछौँ है। र गगनजी, हामी चाहिँ अहिले घरि भनिरहेका छौँ कि 12 श्रेणी मात्र भनेर, अब 12 श्रेणी छोडेर अन्य विद्यार्थीहरूले पनि यो होटल म्यानेजमेन्टमा भर्ना लिन सक्छन्, यो कोर्सहरू गर्न सक्छन्, र उहाँहरूको क्वालिफिकेसन चाहिँ कति हुनुपर्छ, यो बारे पनि बताइदिनुहुन्छ।
1: हजुर, बेसिकली स्टुडेन्ट्सहरू आउने गर्छ क्लास 12 सकेर, जसले क्लास 12 सक्छ कुनै पनि होस् है, साइन्स, आर्ट्स, कमर्स या ओपनबाट जो पनि आउँछ तिनीहरूलाई पनि ओपन नै, दे क्यान डु इट है। 12 गरेर आउनुहुन्छ, तर अपार्ट अफ 12 जो ग्रेजुएसन गरेर पनि आउनेहरू छ, जस्तो कि तपाईँलाई थाहा छ मेरो आफ्नै इन्स्टिट्युट पनि छ है, त्यसमा ग्रेजुएसन गर्ने पनि आउँछ है, 12 गर्ने पनि आउँछ, अनि फ्यु क्लास 10सहरू पनि आउनुहुन्छ, त्यो जसले पनि गर्न सकिन्छ। वाट इज द

0: डिफ्रेन्स भन्दाखेरि चाहिँ जसकोमा चाहिँ डिग्री हुन्छ है, अब डिप्लोमा गरेर चाहिँ इन्ट्री लेभलमा मजाले काम पाउन सकिन्छ, मिड लेभलमा पनि मजाले गर्न सकिन्छ होइन, जहाँ 1-1.5 लाख रुपियाँ स्यालेरीसम्म कमाउन सकिन्छ। तर फ्युचरमा गएर कसलाई मलाई अलिकति म्यानेजर लेभलमा जानु छ, जेनरल म्यानेजर पोजिसनमा जानु छ भनेदेखिलाई चाहिँ के चाहिन्छ, अलिकति डिग्रीको पनि रिक्वायरमेन्ट हुन्छ।
1: त्यो
0: होटल म्यानेजमेन्टको डिग्रीले पनि गर्न सकिन्छ, या कोही अलरेडी नर्मल डिग्री गरेर आयो भने पनि उहाँहरूलाई अब त्यो उहाँहरूको व्यर्थ जाँदैन डिग्री
1: है,
0: त्यो त्यसले गर्दा फेरि चाहिँ हुन्छ। अब वेन दे बिकम्स अ जिएम अफ द म्यानेजर, उहाँको स्यालेरी राम्रो हुन्छ,
1: लाइक
0: 2 लाख रुपिस, 5 लाख रुपिस पर मन्थ स्यालेरी इन्डियामा पनि हुन सकिन्छ। यो सबै चिज छ।
1: र जति ठुलो क्षेत्रमा जान्छु भनेर सोच राख्नु भएको छ त्यति नै धेर क्वालिफिकेसन भएको चाहिँ राम्रो है। र हामी कुरा गरिरहेका छौँ होटल म्यानेजमेन्ट एन्ड हस्पिटालिटीको बारेमा, र यसै कुरालाई जोड्दै गगनजी, यो कोर्स चाहिँ कति वर्षको अफर गरिन्छ म्यानेजमेन्टको यो क्षेत्रमा चाहिँ?
0: तपाईँको यो कोर्स कतिको हुन्छ भन्दाखेरि हेर्नुहोस्, कसै कसैले त आजकल कतिवटा स्किल्स ट्रेनिङ्सहरू पनि छ, 3 मन्थ्स, 8 मन्थ्सहरू पनि गराउँछ, तर त्यो चाहिँ बेसिक आइडियाको लागि चाहिँ ठिकै नै छ होइन। तर करियर बनाउनु हो भने चाहिँ मिनिमम 1 इयर्स डिप्लोमा गरेको चाहिँ बेस्ट हो
1: है।
0: 1 वर्षको डिप्लोमा भयो अनि त्यसको बादमा अगेन अब फ्युचरमा हामीले चाहिँ आजकल के गरेको छ, आफ्टर 1 इयर्स पनि कसैलाई फ्लेक्सिबिलिटी मोडमा हामीले डिग्री गर्नु चाहन्छ भने फ्युचरमा डिग्री पनि गर्न सकिन्छ। यसरी चाहिँ मिनिमम चाहिँ 1 इयर्स हो, म्याक्सिमम चाहिँ लाइक 3 इयर्स, 4 इयर्स चाहिँ डिग्री हुन्छ।
1: हजुर, यसै सन्दर्भमा तपाईँलाई म अर्को प्रश्न जोड्न मन लाग्यो गगनजी, र अब कोर्स चाहिँ डिग्री डिप्लोमाको कुरा गर्नुभयो है, यसको जुन खर्च छ विद्यार्थीहरूले बेहोर्नु पर्ने, यसको खर्च चाहिँ कतिसम्म पुग्न सक्छ, र विद्यार्थीहरूको जति पनि अब युवा जमातको छ उहाँहरूको एज क्राइटेरिया भनौँ न, एज लिमिटेसन चाहिँ यो क्षेत्रमा चाहिँ कति हुन सक्छ, यो पनि
0: जान्नु। स्टार्टिङ गर्दा फेरि 18 इज इम्पोर्टेन्ट है, 18 इज इम्पोर्टेन्ट किनभने 18 अब एउटा हाम्रो राइट्स हो है, मतलब कि एउटा मतलब चाइल्ड देखि अलिकति माथि आउँछ, 18 अबको चाहिँ त्यस्तो लिमिट छैन, तर पनि कतिवटा कन्ट्रीमा अबभरको देखिन्छ अब अलिकति रेस्ट्रिक्सन हुन्छ, किनभने जति ओल्डर पिपल्सहरूलाई अब कतिवटा कारणले गर्दा बिमारी हुनसक्छ, कतिवटा हेल्थ इस्युज हुनसक्छ, त यङ एज इज मोर प्रिफरेबल इन एब्रोड पनि, त 18 है कति फरेन कन्ट्रिजमा 21 पनि लिन्छ, इन्डियामा त 18 इज एन ओके है, यो चाहिँ उमेर हो,
1: म्याक्सिममको
0: लिमिट छैन है। र तपाईँले अझै अरू के प्रश्न सोध्नु,
1: मैले तपाईँलाई यो कोर्सको खर्च चाहिँ
0: ओके ओके ओके कोर्सको खर्च के छ भन्दा हेर्नुहोस्, अहिले धेरैवटा गभर्मेन्टले पनि स्किम्सहरू चलाइरहनु भएको छ होइन, पार्ट अफ द्याट प्राइभेट इन्स्टिट्युसनहरू पनि छ, या नयाँ पुरा राइजिङ यसो म्यानेजमेन्ट इन्स्टिट्युटहरू पनि आउनु हुँदैछ है। खर्च चाहिँ डिपेन्ड्स अपन द इन्स्टिट्युसन्स है, उसको ब्रान्डमा है, कतिवटा अलिकति कम्ती खर्चहरू पनि छ, कति कम्ती ब्रान्ड पनि छ, कति कति अब अलिकति कम्ती खर्चमा नानीहरूलाई भविष्य उजालो दिउँ भन्ने इन्स्टिट्युटहरू पनि छ है, त्यसमा हाम्रो इन्स्टिट्युट पनि त्यसमै पर्छ है, कम्ती मूल्यमै भविष्य राम्रो होस् भनेर। र अब कति धेरै खर्चहरू पनि छ डिग्री गर्दा गर्दा, कसैको 4 लाख, 5 लाख त्यस्तोहरू पनि पुग्छ,
1: ठुलो ठुलो सिटिजहरूमा ठुलो जति ठुलो सहर त्यति ठुलो खर्च
0: हुन सक्छ, एज पर द इन्स्टिट्युसन भयो, इन्फ्रास्ट्रक्चर भयो होइन, त्यो सबै हेरेर खर्चको त्यस्तो हुन्छ। तर बेसिकली अब मेरो आफ्नो इन्स्टिट्युसनको कुरा गर्नुपर्दा फेरि चाहिँ अफोर्डेबल फिज है, प्लस जब यिनीहरू इन्टर्न जान्छ, अब के हुन्छ भन्दा युजली होटल इन्डस्ट्रीको चाहिँ तपाईँ चाहिँ क्लासरुमको इन्भाइरोमेन्टमा त बस्नु हुँदैन
1: होइन,
0: स्कुल कलेज के हुन्छ भन्दाखेरि चाहिँ क्लासरुमभित्र मात्रै उहाँहरूको एजुकेसन हुन्छ नि त, तर यो इन्डस्ट्रिज के हुन्छ,

0: हाम्रो त अब अलमोस्ट इन्टर्नमै नानीहरूको 70-80% चाहिँ फिज रिफन्डेबल या त मोर देन द्याट पनि अर्न गरिरहेको हुन्छ. यो खर्च हो
1: इन्स्टिट्युसनको एउटा रेपुटेसन हेरेर एउटा जग्गाको इन्भाइरोमेन्ट भनौँ न, अब गाउँ बस्तीदेखिको लिएर अब सानो जस्तै हाम्रो खरसाङ सहर भयो है, दिल्ली कलकत्ता हेर्दै हेर्दै जाँदाखेरि चाहिँ अब विभिन्न इन्स्टिट्युसनको विभिन्न प्रकारले नै यसरी खर्च चाहिँ राखिएको हुँदो रहेछ है. यसमा चाहिँ अब विद्यार्थीहरू साथसाथै अभिभावकहरू सचेत भएर आफ्नो नानीलाई चाहिँ कुन इन्स्टिट्युसनमा एडमिसन गराउने यो चाहिँ अब उहाँहरूले नै निर्णय गर्नु पर्यो है, आफ्नो हैसियत अनुसार भनौँ न है.
0: अनि म अभिभावकले यो पनि भन्न चाहन्छु होइन, जहाँ पैसा अब धेरै लाग्छ त्यहाँ मात्रै सुन्दर भविष्य हुन्छ भन्ने पनि छैन
1: होइन.
0: अनि पहिला हेर्दाखेरि चाहिँ त्यो इन्स्टिट्युटको ट्र्याक रेकर्ड हेर्नु पऱ्यो होइन, रेजिस्ट्रेसन छ छैन, अफिलिएसन छ छैन होइन, त्यसको बादमा अहिलेसम्म प्लेसमेन्टको रेकर्ड हेर्नु पऱ्यो, कहाँ कहाँ प्लेसमेन्ट दिनुभएको छ होइन, त्योभित्र ट्रेनिङ सेसन कस्तो छ, के हुँदैछ, त्यो सबै चाहिँ आमा बाउले पनि नानीहरूले पनि त्यो चाहिँ याद गर्नुपर्ने हुन्छ. आजकल त प्रायः हेरेकै हुन्छ नानीहरूले, तर पनि त्यसै अब हार्मफली चाहिँ हाल्नु हुँदैन
1: होइन.
0: जस्तो हाम्रोमा कतिजना स्टुडेन्टहरू आफ्टर ट्वेल्भमा आउनुभयो, गर्नुभयो, ब्रान्ड होटलमा काम गर्नुभयो, अहिले मजाले इन्टरनेसनल क्रुजमा काम गर्नुहुँदैछ है, जसको स्यालेरी पनि अलमोस्ट 1 लाख रुपियाँ जस्तो पर मन्थ उहाँहरूले पाइराख्नु भएको छ. एकाडेमिकमै गएर भविष्य उज्जवल हुन्छ भन्ने मात्र छैन, एकाडेमिक इज अल्सो गुड होइन, तर प्रोफेसनल इज अल्सो अ भेरी गुड.
1: निश्चय नै एकदमै राम्रो कुरा यहाँ राख्नुभयो. र अघिदेखिको हामीले स्यालेरीको कुरा गरि पनि राखेको छौँ र सुरुमै हामीले बादमा स्यालेरीको कुरा पनि गर्छौँ भनेर भयौँ. जस्तै तपाईँले भन्दै हुनुहुन्थ्यो इन्टर्नको समयमा नानीहरूले 10-15 हजार आरामले कमाउन सक्छ भनेर है,
0: 5 to 12
1: होइन. र यो स्यालेरीको कुरा गर्नुपर्दा यो फ्रेसर्सहरू जति पनि यो होटल म्यानेजमेन्ट र यो हस्पिटालिटीको इन्डस्ट्रीमा चाहिँ आउनुहुन्छ, फ्रेसर्सहरूको चाहिँ कसरी यो स्यालेरी उनीहरूको काममा डिपेन्ड गरेको हुन्छ होला?
0: हजुर, विशेष स्यालेरी चाहिँ कहाँमा हुन्छ भन्दाखेरि तपाईँको एउटा ब्रान्ड भयो, होटल ब्रान्ड भयो, अनि होटलको ब्रान्ड साथ साथमा चाहिँ कुन चाहिँ लोकेसनमा छ होइन, लोकेसनमा छ. अनि अर्को कुरो चाहिँ के छ भन्दाखेरि लोकेसन, ब्रान्ड र उसको इफिसियन्सीमाथि पनि डिपेन्ड गर्छ होइन. अन्त त्यसले गर्दाखेरि स्टार्टिङमा अलमोस्ट लाइक कसै कसैले हाम्रो अहिलेसम्म गएको स्टुडेन्टले लाइक 16, 22, 25 पाउँछ आफ्टर कम्प्लिटिङ 1 इयर्स अफ ट्रेनिङ होइन, त्यो त्यति पाउनुहुन्छ. अनि कसै बाहिर गयो भने लाइक 35-40 पनि पाउनुहुन्छ. 1-2 वर्ष उहाँहरूको अलिकति एक्सपिरियन्स अनुभव भएपछि त्यहाँदेखि यसरी क्रुजमा अन्य जग्गामा जाँदाखेरि 1 लाख रुपियाँ स्यालेरी पनि पुगिरहेको छ
1: होइन.
0: एउटा नानीलाई जिएमसम्म पुग्नु इफिसियन्ट छ भने अलमोस्ट 12 इयर्स जस्तो लाग्दो रहेछ, 12 to 15 इयर्स होइन. त त्यति बेला चाहिँ अब राम्रो पोस्टमा जेनरल म्यानेजिङको पोस्ट हो भने चाहिँ उहाँको स्यालेरी अब लग्जरी होटल हुनुपर्छ होइन, अलमोस्ट 4 to 5 lakh rupees पर मन्थ इन इन्डिया. त 12-15 सालको अवधिमा
1: होइन,
0: त्यति चाहिँ उहाँको स्यालेरी हुन्छ. तर प्रोभाइडेड नानी इफिसियन्ट हुनु पर्यो, लग्जरी होटलमा जानु पर्यो. अनि म अर्को कुरो चाहिँ हाम्रो नानीहरूलाई भन्छु है, कतिजनाले अब होटल म्यानेजमेन्ट जहाँसुकै कुदिन हाल्नु, होटल म्यानेजमेन्ट गर्दाखेरि चाहिँ उहाँहरूको एउटा राम्रो ब्रान्डमा जाने कोसिस गर्नु. अब धेरै होटल छ, धेरै रेजोर्ट छ जसले जब अफर गर्नुहुन्छ, तर त्यो जहाँसुकै जाँदाखेरि उसको करियर चाहिँ ब्राइट हुन्छ भन्ने छैन होइन. त्यसले गर्दा जहिले पनि जाँदाखेरि एउटा लग्जरियस ब्रान्ड, राम्रो ब्रान्डमा गयो भने चाहिँ के हुन्छ, उसको भविष्य राम्रो, राम्रो फ्युचरमा गएर राम्रो पनि कमाउन सकिन्छ.
1: अघि हामीले भनेको रिभ्यू गरेर नै हेर्ने, ब्याकग्राउन्ड हेर्ने भनेको छैन, यसमा चाहिँ ध्यान दिनु पर्यो. अति नै राम्रो कुरा यहाँ राख्नुभयो. र श्रोता र आज हामी कुराकानी गरिरहेका छौँ होटल म्यानेजमेन्ट हस्पिटालिटीमा नानीहरूले चाहिँ कसरी आफ्नो करियर बनाउन सक्छन् भन्ने बारेमा. र आज यस विषयमा सविस्तार साथ जानकारी प्रदान गर्नको निमित्त हामी आज कार्यक्रम शिक्षा ज्योतिमा उपस्थित हुनुहुन्छ अतिथिको रूपमा गगन लामाज्यू. र हाम्रो यस विषयवस्तुलाई केही क्षण पर सार्दै अब पनि हामी कार्यक्रममा दिन गइरहेका छौँ यो साङ्गीतिक विश्राम.

0: र यो साङ्गीतिक विश्राम पश्चात पुनः मेरो श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै फेरि हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ। र अब यो होटल म्यानेजमेन्टको जुन क्षेत्र छ यसमा चाहिँ अब लङ टर्म करियर हेर्नुपर्ने हो भने चाहिँ यसमा चाहिँ कस्तो कस्तो अपर्च्युनिटीहरू प्राप्त गर्न सकिन्छ?
1: यसमा धेरै अपर्च्युनिटी, जसले हस्पिटालिटी होटल म्यानेजमेन्ट कोर्स गर्नुहुन्छ है, उहाँहरूले हस्पिटालिटी गर्ने बित्तिकै भविष्यमा गएर उहाँ एयरलाइन्समा जान सक्नुहुन्छ। जस्तो हाम्रो स्टुडेन्टहरू आफ्टर कम्प्लिटिङ 6 मन्थ उहाँ इन्टरनेसनल एयर होस्टेस पनि हुनुभएको छ है, र इन्डियामा काम गर्न सक्नुहुन्छ, विदेशमा एब्रोडमा काम गर्न सक्नुहुन्छ है, या त भविष्यमा गएर होइन म आफै एन्टरप्रेनर हुन्छु भनेर यसरी आफ्नो एउटा म्यानेजमेन्ट इन्स्टिट्युट या स्किल इन्डियासँग कोलाबरेसन गरेर त्यो पनि स्टार्ट गर्न सक्नुहुन्छ, टिचर पनि हुन सक्नुहुन्छ होइन, होइन म आफ्नो रेस्टुरेन्ट खोल्नु पर्यो, रेस्टुरेन्ट पनि गर्न सक्नुहुन्छ, आफ्नो होमस्टे खोल्नु पर्यो, रिजोर्ट खोल्नु पर्यो, त्यो पनि गर्न सक्नुहुन्छ होइन। एउटा करियरमा आएर तपाईँको यसको मल्टिपल अप्सन्स, क्रुजमा जान सक्नुहुन्छ
0: होइन,
1: यो सबै चाहिँ अप्सन छ। यो वान करियर स्टार तपाईँले कोर्स गर्नुभयो भने चाहिँ यो मल्टिपल भेरिएसन तपाईँले पाउन सक्नुहुन्छ।
0: हजुर गगनजी, अब हामी होटल म्यानेजमेन्टको बारेमा त कुरा गरिरहेका छौँ है, र आफ्नै भारतवर्षमा पनि अब नानीहरूले अपर्च्युनिटी पाउँछन् भनेर भन्नुहुँदैछ, विदेशको पनि कुरा गरिरहनु भएको छ, र अब नानीहरूलाई चाहिँ अब यो अहिले हेर्ने हो भने अङ्ग्रेजी है इङ्ग्लिस बोल्नु चाहिँ एउटा एकदमै अनिवार्य रहेको छ, र जसको पनि अब अङ्ग्रेजी राम्रो, कसैको राम्रो हुनसक्छ होइन, भाषामा पकड हुनसक्छ, कसैको नहुन पनि सक्छ, र यो होटल म्यानेजमेन्टको क्षेत्रमा चाहिँ अब यो स्पिकिङ एफिसियन्सी भनौँ न इङ्ग्लिसको चाहिँ, यसको चाहिँ कतिको जरुरत छ जस्तो तपाईँले लाग्छ?
1: अब हेर्नुहोस्, एउटा इङ्ग्लिस इज अ गुड ल्याङ्ग्वेज है, किनभने यसले धेरै वेट लिएको छ, अल्दो हामी भारतमा छौँ है, तर पनि यसमा अब हिन्दी इङ्ग्लिस भन्ने चाहिँ बोलिन्छ, र के छ भन्दाखेरि जो कम्युनिकेसन वेल हुँदैन उहाँहरूले पनि करियर त स्टार्ट गरेकै हुन्छ है। हामीले कति स्टुडेन्टलाई सोध्छौँ, रिसर्च गर्छौँ होइन, हामीले इन्टरभ्यूमा पनि भन्नुहुन्छ कस्तो तपाईँले स्टुडेन्ट हेर्नुहुन्छ भन्दा हामी हेर्छौँ तिनीहरूमा एउटा गुड कम्युनिकेसन होस् होइन, एटिट्युड होस्, सब्जेक्ट नलेज होस् भनेर चाहिँ हामीले एचआरले भन्नुहुन्छ। जसको राम्रो कम्युनिकेसन छ उसको त चान्सेस के हुन्छ, मोर चान्सेस टु गेट अ सक्सेस इन अ लाइफ होइन, त्यो छिट्टो सक्सेस हुने चाहिँ चान्सेस छ। त्यसले गर्दा फेरि कम्युनिकेसनमाथि चाहिँ आफैले ध्यान एकदमै राम्रो दिनु पर्यो
0: है।
1: तर अब हामी यहाँ कम्युनिकेसन भन्दाखेरि चाहिँ कस्तो बुझ्छ, हामी स्कुल लेभलमा चाहिँ खालि इङ्ग्लिस बोल्नु मात्रै चाहिँ हामीले कम्युनिकेसन भनेर बुझ्छ नि त, तर हामी इन्स्टिट्युटमा हामी सिकाउँछौँ कम्युनिकेसन भन्छ वार्तालाप मात्र होइन होइन, कम्युनिकेसन भनेको सुन्नु सक्ने शक्ति होइन, आफ्नो बडी ल्याङ्ग्वेज, टोन अफ भोइस, यो सबैलाई चाहिँ हामी के गर्छौँ कम्युनिकेसन भन्छौँ होइन। अन्त त्यसले गर्दा फेरि यो सबै हामी ट्रेनिङ गराउँछौँ, त्यसले गर्दा फेरि वान निड टु हेभ अ भेरी गुड कम्युनिकेसन, आफ्नो बडी ल्याङ्ग्वेजदेखि लिएर कसरी बस्नु, कसरी उठ्नु, कसरी एन्सर दिनु होइन, त्यो सबै चाहिँ पार्ट अफ अ कम्युनिकेसन हो।
0: र यो कम्युनिकेसन चाहिँ एकदमै जरुरी रहेछ होटल म्यानेजमेन्टको क्षेत्रमा है, र अङ्ग्रेजी जुन भाषा बोलिन्छ अब यसमा पनि पकड चाहिँ राम्रो हुनु पर्यो, जति राम्रो करियर जति माथि पुग्नु खोज्नुहुन्छ त्यति राम्रो चाहिँ उहाँहरूले अब यो भाषालाई पनि मान्यता दिनु पर्यो है, र नानीहरूले चाहिँ अब यो विषयमा चाहिँ ध्यान दिनुपर्ने रहेछ। र
1: अनि अलिकति सानो अझ कुरो, भाषा अब इङ्ग्लिस भयो होइन, साथसाथमा तपाईँले अरू मल्टिपल ल्याङ्ग्वेजेस सिक्नु भएको छ भने राम्रो, जस्तो कि फ्रेन्च सिक्नुभयो अन्य, किनभने तपाईँले इन्टरनेसनल होटलमा काम गर्नुहुन्छ भने त एउटा इन्टरनेसनल गेस्ट आउनुहुन्छ होइन, हुनसक्छ कोही फ्रान्सको आउनु सक्नुहुन्छ, कोही इटलीको आउनु सक्नुहुन्छ होइन, त्यो तपाईँले अन्य अन्य भाषा पनि सिक्नु भएको छ भने चाहिँ के हुन्छ, तपाईँलाई प्लस पोइन्ट हुन्छ, इन्टरेक्सन गर्दा फेरि गेस्टसँग राम्रोसँगले बोल्नुभयो तपाईँको के हुन्छ रिभ्यू चाहिँ, त्यो तपाईँले होटलको त्यो एउटा साइट्समा हालिदिनुहुन्छ,
0: आजकल
1: कतिवटा साइट्सहरू छ सोसियल मिडियामा, अनि जति तपाईँको ज्यादा रिभ्यू आउँछ त्यति तपाईँको के हुन्छ चान्सेस छ फ्युचरमा चाहिँ ग्रोथ हुने हुन्छ। लर्निङ ल्याङ्ग्वेज इज अ भेरी गुड अप्सन।
0: हजुर हजुर, र यो त भयो भाषाको पकड एउटा, यो पनि एउटा गुण हो नानीहरूमा हुनुपर्ने होइन, यो गुण जुन भाषाको पकडको गुण छ यो छोडेर चाहिँ अन्य कुन कुन क्वालिटिज भनौँ न गुणहरू चाहिँ नानीहरूमा छ भने चाहिँ यो होटल म्यानेजमेन्टको क्षेत्रमा उनीहरू अझै सक्सेसफुल भएर अगाडि बढ्न सक्छ जस्तो लाग्छ तपाईँलाई?

0: एकदमै राम्रो हुनु हो भने भन्छ नानीहरूलाई है, हामी के देख्छौँ भन्दाखेरि कतिवटा एजुकेसनमा चाहिँ त्यो हुँदैन, तर यो जुन चाहिँ हस्पिटालिटी भयो यसमा चाहिँ फर्स्टमा पर्सनालिटी है। कतिजना अभिभावकको यस्तो पनि विचार छ, होटल म्यानेजमेन्ट चाहिँ त्यो व्यक्तिले गर्नुपर्छ जसले पढ्न सक्दैन होला, फेल हुन्छ होला भन्ने है भन्ने विचारहरू छ। तर त्यस्तो होइन, अब सोच्नुहोस् भोलिदेखि तपाईँको अब जस्तो प्रेसिडेन्ट आउनुहुन्छ होइन, कुनै कन्ट्रीको प्राइम मिनिस्टर आउनुहुन्छ, त्यसमा त तपाईँको सेलिब्रेटेड आउनुहुन्छ होइन, टोटल मिनिस्टर हुनुहुन्छ, त्यति बेला कस्तो हुनु पऱ्यो आफ्नो, आफै त राम्रो हुनु पऱ्यो नि, स्मार्ट हुनु पऱ्यो, पर्सनालिटी राम्रो हुनु पऱ्यो होइन। त्यो पर्सनालिटी ग्रुमिङ कम्युनिकेसन पोजिटिभ एउटा एटिट्युड होइन, अनि जहिले पनि सिक्नुपर्ने गुण चाहिँ उसकोमा हुनुपर्छ र टिमवर्क है, त्यसले गर्दाखेरि यो सबै कुरो चाहिँ आफैमा हुनु पऱ्यो
1: है। हजुर, भाषा छोडेर भाषामा पनि त्यतिकै राम्रो पकड हुनु पर्यो, आफ्नो बडी ल्याङ्ग्वेज भनौँ, आफ्नो अपियरेन्स भनौँ होइन, आफ्नो डिसिप्लिन, यो सबै गुणहरू चाहिँ अब नानीहरूले चाहिँ आफ्नोमा राखेको हुनु पर्यो, उहाँहरू चाहिँ एउटा सक्सेसफुल स्टुडेन्टको रूपमा अगाडि बढ्न सक्नुहुन्छ।
0: मोर स्किल्स होइन, मोर द चान्सेस अफ गेटिङ अ फाइनेन्सियल रिच भन्छ क्या। अब आजकलको जमाना चाहिँ एउटा स्किल्स मात्र नभएर चाहिँ दुई तिनवटा थुप्रो स्किल्सहरू हुनुपर्छ,
1: मल्टिपल
0: जति मल्टिपल स्किल्सहरू हुन्छ त्यति नै उसको चान्सेस के हुन्छ, ग्रोथ हुने चान्सेस हुन्छ।
1: हजुर हजुर, र गगनजी हामीले यति लामो कुराकानी गर्यौँ होटल म्यानेजमेन्टमा नानीहरूले यसरी करियर बनाउन सक्छ, यसरी जबमा उनीहरूले सेक्योर गर्न सक्छन् होइन, र स्यालेरी पाउन सक्छन् भनेर, र तर होटल म्यानेजमेन्टको यो कोर्सहरू गरेपछि चाहिँ के जब ग्यारेन्टेड हुन्छ उनीहरूले, यो जब उहाँको करियरको लागि चाहिँ एकदमै अब फ्रुटफुल भनौँ न, यस्तो प्रकारको हुन्छ कि हुँदैन? जस्तै कम्पिटेटिभ एक्जाम्स बसेर उहाँले कुनै एउटा जब पाउनुभयो, सरकारी नोकरी पाउनुभयो, उहाँहरूको 60 वर्षसम्मका लागि त एउटा जब ग्यारेन्टेड है, उहाँहरूको भविष्य सेक्योर भयो, तर अब उहाँहरूले अब लाखौँ लाख रुपियाँ पैसा खर्च गरेर यो होटल म्यानेजमेन्टको अब कोर्स गरे पश्चात उहाँहरूले एकाडेमिक क्वालिफिकेसनमा जानु भएन भने यो जब चाहिँ जुन चाहिँ मेरो जब छ मैले पाउँछु यो चाहिँ मेरो लागि फ्युचर सेक्योरको भने, यसबारे पनि अलिकति बताइदिनुहुन्छ कि?
0: हजुर, म तपाईँलाई धेरै कुरो अझै छुट्टेको रहेछ तपाईँलाई भन्नु होइन, हाम्रोमा आउँछ स्टुडेन्टहरू अन्त आएर सोध्नुहुन्छ होइन, कोर्स गर्नाले जब पाउँछ भन्ने गर्नुहुन्छ होइन, हामी टेलिफोन गर्दा काउन्सिलिङ गर्दा पनि दुई तिनपल्ट चाहिँ हामी रिपिट गर्छ क्या वर्ड जब ग्यारेन्टेड भनेर होइन, अन्त उहाँहरूले अब विश्वास गर्नुहुँदैन किनभने यत्रो बेकारी भइरहेको छ तपाईँलाई थाहै छ होइन, तर बेकारीको समस्यामा उहाँहरूले चाहिँ हिजो अस्ति पनि मैले एउटा ब्यानर बनाएको थिएँ क्या, त्यहाँनिर चाहिँ वर्ड लेखेको थिएँ जब 100% जब एसिस्टेन्स भन्ने लेखेको थिएँ, अन्त मैले प्रिन्टर दोकानलाई फोन गरेँ भने दाजु तपाईँले यो एसिस्टेन्ट वर्ड चाहिँ भैया थोरै हटाइदिन्छु भनिदिएँ क्या, क्यों भने क्यों भन्दाखेरि चाहिँ उहाँ न ग्यारेन्टेड लाग्दैछ भने होइन, एसिस्टेन्ट भनेको चाहिँ हुनु पनि सक्छ हुनु पनि सक्दैन, सहायता गर्छ होइन, ग्यारेन्टेड भनेको चाहिँ पक्का हुन्छ नि
1: होइन,
0: त्यसले गर्दाखेरि यो कोर्स गर्नले चाहिँ तपाईँको जब चाहिँ 100% ग्यारेन्टेड हुन्छ, किन भन्दाखेरि चाहिँ हाम्रोमा चाहिँ मोर डिमान्ड छ है, हाम्रो मोर डिमान्ड छ लेस सप्लाई छ, त्यो मतलब कि पुरा रिक्वायरमेन्ट छ। अब कसरी रिक्वायरमेन्ट छ भन्दाखेरि एउटा होटल्सले प्लान गर्छ 2030 या 2000 समथिङसम्म चाहिँ मेरो नयाँ 100 होटल हुन्छ भन्छ, प्लान गर्नुहुन्छ। अब 100 होटल हुन्छ भने चाहिँ एउटा होटलमा पनि रुम हुनसक्छ 70 रुम 100 रुम्स होइन 150 रुम्स हुनसक्छ होइन, मतलब कि एउटैको होटलको पनि ब्रान्डको पनि त्यति प्लान छ भने कतिवटा होटलको पनि त्यस्तै प्लान हुन्छ, अन्त मोर होटल्स एक्सप्यान्ड भयो, मोर रुम्स एक्सप्यान्ड भयो, त्यो मोर एक्सप्यान्ड भयो भने त मोर म्यान पावर रिक्वायर्ड भयो होइन, यति हो होटल म्यानेजमेन्ट जब दिनु नदिनु चाहिँ द इफिसियन्सी अफ अ इन्स्टिट्युट पनि अर्को कुरो छ। अब कसै कसै म्यानेजमेन्ट इन्स्टिट्युट छ दे आर नट इफिसियन्ट
1: होइन,
0: हामी हेर्छौँ नि कसरी चाहिँ डेभलपमेन्ट हुन्छ भन्दाखेरि चाहिँ डिपेन्ड अपन द लिडर्स होइन, अनि त्यसले गर्दाखेरि चाहिँ हाम्रो इन्स्टिट्युटबाट चाहिँ वी हेभ अ मोर डिमान्ड्स अझ डिमान्ड छ त्यो ग्यारेन्टेड, अनि अ पार्ट अफ द्याट तपाईँको लाइफ हेर्नुहुन्छ भन्दाखेरि चाहिँ उहाँहरूको मेडिकल प्रोभाइडेड हुन्छ, जब जब लागेपछि मेडिकल प्रोभाइडेड हुन्छ, उहाँहरूको इन्सुरेन्स भइगयो होइन, पिएफ काटिन्छ डिडक्सन हुन्छ होइन, वान्स इन अ इयर तपाईँको फ्यामिलीलाई ट्रिट हुन्छ होटल्समा
1: है,
0: अनि अझै राम्रो राम्रो तपाईँ डेजिग्नेसन भयो भने फ्युचरमा गएर तपाईँको नानीहरू हुन्छ भनेदेखि लिएर त्यो नानीको एजुकेसन पनि होटलले गरिदिनुहुन्छ है, तपाईँलाई ट्रान्सफर है, तपाईँलाई इन्डियामा काम गर्नु छ, गोवामा अब छैन होटल छ भने त्यहाँ पनि गर्नु सक्नुहुन्छ, होइन म फरेन पो जान्छु त्यो प्रोभिजन पनि छ, त्यो वर्किङ इन होटल इन्डस्ट्री इज अ भेरी नाइस। अब सेफ्टीकोमा त आफैमा पनि डिपेन्ड छ, तपाईँ जति इफिसियन्ट हुनुहुन्छ मोर डिमान्ड इज देयर, आज एउटा जग्गामा तपाईँले 1 लाख रुपिस स्यालेरी पाउनुहुँदैछ, तपाईँको नाम छ, इफिसियन्ट छ, नेक्स्ट होटलले तपाईँलाई एप्रोच गर्नुहुन्छ 150 होइन, तपाईँले त्यो पे कमिसन पर्खिरहनु पर्दैन।

0: हुँदैन.
1: हजुर हजुर.
0: तपाईँले आफ्नो ट्यालेन्ट नामलाई चाहिँ अलिकति बलियो बनाउनु पऱ्यो. तँ जति तपाईँको नाम ट्यालेन्ट डेडिकेसन त्यति तपाईँको प्याकेज बढ्दै जान्छ.
1: हजुर हजुर. होटल म्यानेजमेन्टको चाहिँ यो एकदमै प्लस पोइन्ट भनौँ न है, यो चाहिँ एकदमै प्लस पोइन्ट रहेछ. र कुनै पनि अब स्यालेरीको लागि चाहिँ पर्खिरहनु पर्दैन रहेछ, जति आफू एफिसियन्ट छ त्यति नै मोर डिमान्ड हुँदो रहेछ भनेर एकदमै राम्रो जानकारी प्राप्त गऱ्यौँ. र कुराकानी गर्दा गर्दै गगनजी हामी कार्यक्रमको एकदमै अन्तिम क्षणमा आइपुगिसकेका छौँ है. र जति पनि अब युवा जमाती जति पनि विद्यार्थीवर्गले चाहिँ हामी होटल म्यानेजमेन्टको यस क्षेत्रमा गएर आफ्नो करियर बिल्डअप गर्छौँ भनेर सोच राख्नुहुने विद्यार्थी भाइ बहिनीलाई चाहिँ कार्यक्रम छोडेर
0: म यो सन्देश दिन चाहन्छु कि जति पनि भाइ बहिनीहरू हुनुहुन्छ है, अब इफ यु आर विलिङ टु जोइन एनी इन्डस्ट्री, कुनै पनि इन्डस्ट्रीमा जानु चाहन्छ भने चाहिँ ह्याभ अ डेडिकेसन होइन. किनभने हामीले डिजायर र गोल सेट गर्दाखेरि चाहिँ एउटा सेट गरेपछि डोन्ट ह्याभ अ कन्सर्ट फ्लक्चुएसन हुँदैन क्या, आज यो आज त्यो भनेर. टु ह्याभ अ क्लियर गोल, क्लियर भिजन एन्ड वर्क इफिसियन्टली. अब होटल म्यानेजमेन्टको मैले कुरा भने, करियर पनि भने होइन, नट ओन्ली होटल म्यानेजमेन्ट, हरेक तपाईँले करियर हेर्नुभयो भने इट इज अ भेरी ब्युटिफुल जर्नी है. तर तपाईँको डेडिकेसन इज भेरी इम्पोर्टेन्ट होइन. डेडिकेसन, प्यासन फर द जब इज भेरी इम्पोर्टेन्ट. मोर यु हेभ अ प्यासन्स, मोर यु हेभ अ चान्सेस अफ अ ग्रोथ इन यर लाइफ. यति भन्दै जति पनि आउने क्लास 10-12 नानीहरू हुनुहुन्छ है, भाइ बहिनीहरू हुनुहुन्छ, उहाँलाई एकदमै मेरोबाट शुभकामना है. म बेस्ट विशेस दिँदै हजुरहरूलाई पनि धन्यवाद भन्न चाहन्छु मलाई बोलाउनु भएको यो कार्यक्रममा. हस् नम्रताज्यू थ्याङ्क यू, अनि आकाशवाणी खरसाङलाई पनि मेरोबाट धन्यवाद.
1: र गगनजीले कार्यक्रमलाई छोडेर जाँदा जाँदै एउटा छोटो मिठो सन्देश विद्यार्थीहरूमा छ, साथै आजको हाम्रो युवा जमातमा चाहिँ राख्नुभयो. यसको निमित्त हजुरलाई धेरै धेरै धन्यवाद. र यत्तिका व्यस्तताको समयमा पनि तपाईँले केही क्षण समय निकाल्नु भएर आकाशवाणी खरसाङमा आउनु भएर यो समय हाम्रा विद्यार्थी भाइ बहिनीलाई, युवा जमातलाई हामीलाई दिनुभयो. र यो छोटो अवधिमा तपाईँले धेरै राम्रो राम्रो कुराहरू राख्नुभयो, जसले चाहिँ अब सयौँ विद्यार्थीहरूको भविष्य निर्माणमा यसले मदत गर्नेछ भनेर हामीले आशा साँचेका छौँ. र हजुर ले जुन क्षेत्रमा कार्य गरिरहनु भएको छ यस क्षेत्रमा चाहिँ हजुरको अझै उत्तरोत्तर प्रगति हुन सकोस्. अहिलेसम्मको यो समयमा हजुरले अब सयौँ विद्यार्थीहरूको भविष्य निर्माण गरिसक्नु भएको छ, र आउँदो भविष्यमा पनि सयौँ होइन हजारौँ विद्यार्थीहरूको भविष्य निर्माण गर्नमा तपाईँले हात बढाउनु हुनेछ भनेर हामी आशा साँचेका छौँ. हजुरलाई हामी अवागै शुभेच्छा शुभकामनाहरू राख्दछौँ. र हजुरको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै फेरि मौका मिले अर्को कार्यक्रममा फेरि हामी हजुरसँग यस्तै विषयवस्तुमाथि चर्चा परिचर्चा गर्नेछौँ भन्दै आजको यस कार्यक्रम शिक्षा ज्योतिबाट म कार्यक्रम सञ्चालिका लगायत हाम्रो कार्यक्रम प्रस्तुता लेखनाथ राई पनि हजुरहरूबाट साथी श्रोताहरूबाट बिदा चाहन्छौँ. नमस्कार.

प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ अमृत पर्वको अवसरमा पहिलो ज्योतिर्लिङ्ग सोमनाथ महादेव मन्दिरमा विशेष महापूजा गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारत आज आत्मविश्वासको साथ अघि बढ़िरहेको छ अनि यो प्रगतिमा सांस्कृतिक विरासतले महत्वपूर्ण भूमिका निभाएको छ। आज राष्ट्रिय प्रौद्योगिकी दिवस मनाइन्दैछ। सन् 1998 आजको दिन भारतले राजस्थानको पोखरणमा परमाणु बमको सफलतापूर्वक परीक्षण गरेको थियो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभएको छ, राज्य सरकारले बंगलादेशको सीमामा बार लगाउन सीमा सुरक्षा बल बीएसएफलाई जमीन हस्तान्तरित गर्ने निर्णय गरेको छ। केन्द्र सरकारले विकसित भारत जी रामजी ग्यारेन्टी फर रोजगार अनि आजीविका मिशन ग्रामीण अधिनियम 2025 कार्यान्वयनको अधिसूचना जारी गरेको छ। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले आज नयाँ दिल्लीबाट अस्ट्रेलियाका जलवायु अनि ऊर्जा मन्त्री क्रिस बोबेनसित भर्चुअल बैठक गर्नुभयो। केन्द्रीय मत्स्य पालन पशुपालन दुग्ध उत्पादन अनि पञ्चायती राज मन्त्री राजीव रञ्जन सिंहले आज देशको औषधि अनि जैव प्रौद्योगिकी क्षेत्रहरूलाई मजबुत गर्नमा अनुसन्धान अनि नवाचारको महत्वमाथि प्रकाश पार्नुभयो। तमिलनाडु विधानसभामा आज 100 भन्दा अधिक नवनिर्वाचित सदस्यहरूले शपथ ग्रहण गरे। अमेरिका

चीनका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा 13-15 मईसम्म चीनको आधिकारिक यात्रा गर्नुहुनेछ। आईपीएल क्रिकेटमा आज पंजाब किङ्सको सामना दिल्ली क्यापिटल्ससित हुनेछ। यो म्याच धर्मशालामा बेलुकी 7:30 बजेदेखि शुरू हुनेछ। मौसम विभागले बिहिबारसम्म देशको उत्तर पश्चिमी भागका हल्का गर्जन, बिजुली चम्किने अनि तेज हावा चल्ने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा साँझ 6 बजी। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यस बेला बेलुकीको 5:07 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ फौजी कार्यक्रम जय जवान।

कार्यक्रम जय जवानको पर्खाईमा बसिरहनुभएका हाम्रा सम्पूर्ण श्रोतालाई प्राविधिक मित्रहरू लोपसाङ लेप्चा अनि महेश थामी, प्रसारण सहयोगी सुभाष ठकुरी अनि म उद्घोषिका रेबिना सुब्बाको तर्फबाट हार्दिक स्वागत ठक्राउँदछौ। त कार्यक्रमको यो प्रथम प्रस्तुति राखिरहेछौ चलचित्र हम तुमबाट अल्का याग्निक अनि बाबुल सुप्रियोको युगल स्वरमा। शब्द छ प्रसुन जोशीको अनि संगीत रहेको छ जतिन ललितको।

श्रोतालाई मनोरञ्जन गराउने क्रममा अब यो अघिल्लो प्रस्तुति राखिरहेछौ। चलचित्र अगर तुम चलचित्र जेहेरबाट उदित नारायणको युगल स्वरमा, शब्दशः सहित क्वाद्रीको अनि संगीत रहेको छ रूपकुमार राठौरको।

कार्यक्रम जय जवानको यो अघिल्लो प्रस्तुति राखिरहेछौ चलचित्र साङ्गाईबाट अरिजित सिंह अनि नन्दिनी श्रीकारको युगल शर्मा।

कार्यक्रम जय जवानको हामी अन्त्यतिर आइसकिसकेका छौँ। त स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति चलचित्र सिम्बाबाट तनिष बक्सी, राहत फतेह अली खान अनि आशिष गौरको स्वरमा।

0: You were listening to Evening Melodies on 103.5 Akashvani Karshong, and now it's time for the news in Nepali.
1: Namaskar, yo Akashvani ho samachar Susma Tamang bata sunnuhos. प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ मन्दिर गौरवशाली र शाश्वत भएको अनि राष्ट्रको सभ्यताको साहस र अटल भक्तिको प्रतीक भएको बताउनु भएको छ। श्री मोदीले आज गुजरातमा नवनिर्मित सोमनाथ मन्दिरको उद्घाटनको 75 वर्षोत्सवको उपलक्ष्यमा आयोजित गरिएको सोमनाथ अमृत महोत्सवमा भाग लिनुभयो। सोसियल मिडिया पोस्टमा श्री मोदीले पवित्र सोमनाथ मन्दिरमा फहराइएको ध्वज भारतको आस्थाको विजयको प्रतीक भएको र लाखौं भारतीयहरूको सामूहिक चेतनाको दिव्य घोषणा पनि भएको बताउनुभयो। उहाँले भन्नुभयो, यो ध्वजले सधैँ राष्ट्रको गौरवको महिमा गर्नेछ र प्रत्येक नागरिकलाई प्रेरित गर्नेछ। प्रधानमन्त्रीले उल्लेख गर्नुभयो, सोमनाथमा पहिलो आक्रमण 1000 वर्ष पहिले भएको थियो। श्री मोदीले भन्नुभयो, यस्ता आक्रमण गर्नेहरूले सोच्थे उनीहरू राष्ट्रको भूमिको आत्मालाई चकनाचुर पार्न सक्छन्, तर उनीहरू गलत थिए। उहाँले भर्खरै पुनर्निर्मित सोमनाथ मन्दिरका ढोकाहरू तत्कालीन राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादको उपस्थितिमा खोलिएको थियो, जसले विश्वलाई सन्देश दियो कि आक्रमणकारीहरू इतिहासको धुलोमा विलीन भए तर भारतको आत्मा अमर छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज चाँदनी चौक स्थित गौरीशंकर मन्दिरमा आयोजित सोमनाथ स्वाभिमान पर्व 2026 भाग लिनुभयो। यो आयोजना सोमनाथ मन्दिरको पुनर्निर्माणको 75 वर्ष पूरा भएको उपलक्ष्यमा गरिएको थियो। कार्यक्रमको क्रममा मुख्यमन्त्रीले गुजरातको सोमनाथबाट प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई गर्नुभएको सम्बोधनको प्रत्यक्ष प्रसारण पनि हेर्नुभयो। यस अवसरमा मुख्यमन्त्री गुप्ताले सोमनाथ केवल एउटा मन्दिर मात्र नभएर भारतको शाश्वत आस्था, सांस्कृतिक चेतना र राष्ट्रिय गौरवको प्रतीक भएको बताउनुभयो। केन्द्रीय विज्ञान तथा प्रौद्योगिकी मन्त्री डाक्टर राजेन्द्र सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका 7 सशक्त अपिलहरूको पालना गर्न देशवासीलाई आग्रह गर्नुभयो। नयाँ दिल्लीमा राष्ट्रिय प्रौद्योगिकी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै डाक्टर सिंहले सन् 1998 यस्तै दिन पोखरानमा तीन परमाणु परीक्षण गरिएको उल्लेख गर्नुभयो। डाक्टर सिंहले भारतको रक्षा उत्पादन पछिल्लो एक दशकमा 174 गुणाले बढेर 1,54,000 करोड रुपियाँ पुगेको बताउनुभयो। रक्षा निर्यात पनि पछिल्लो दशकमा 34 गुणाले वृद्धि भएको छ। उहाँले सार्वजनिक निजी सम्बन्धलाई अझ बलियो बनाउनु पर्ने आवश्यकतामा पनि जोड दिनुभयो। केन्द्रीय मन्त्रीले सन् 2014 देशमा लगभग 350 स्टार्टअपहरू थिए र तर आज देशमा 2,00,000 भन्दा बढी स्टार्टअपहरू छन् भनी उल्लेख गर्नुभयो। पुडुचेरीका मुख्यमन्त्रीको शपथ ग्रहण समारोहको तयारी भइरहेको छ। उपराज्यपाल के कैलाशनाथनले बुधबार लोकनिवासमा आयोजित समारोहमा एनडीए नेता एन रंगासामीलाई पदको शपथ दिलाउनुहुनेछ। हाम्रा संवाददाताले बताएअनुसार केन्द्रीय मन्त्री तथा भाजपा चुनाव प्रभारी डाक्टर मनसुख मण्डविया, भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीन, पुडुचेरी पार्टी प्रभारी निर्मल कुमार सुराना र प्रदेश अध्यक्ष बीबी रामले लिङ्गम पनि शपथ ग्रहण समारोहमा उपस्थित हुनेछन्। भोलि साँझ पुडुचेरी आइपुगेपछि भाजपा नेताहरूको भव्य स्वागत गरिनेछ, त्यसपछि र्याली हुनेछ। भ्रमणको क्रममा श्री नवीनले केन्द्र शासित प्रदेशका नवनिर्वाचित भाजपा विधायकहरूलाई पनि भेट्नुहुनेछ र पार्टी मुख्यालयमा पार्टी पदाधिकारीहरू र विधायकहरूसँग छलफल गर्नुहुनेछ। विदेश मामिलाका राज्यमन्त्री पवित्र मार्गरेटाले आज कोस्टा रिकाका विज्ञान, नवप्रवर्तन, प्रौद्योगिकी र दूरसञ्चार मन्त्री पाउला बेगेन्स्टेस जामोरासँग भेट गर्नुभयो। सोसियल मिडिया पोस्टमा मार्गरेटाले भन्नुभयो, बैठकमा भारत र कोस्टा रिका बीचको सम्बन्धलाई अझ बलियो बनाउन सम्भावित उपायहरूबारे छलफल गरियो। उहाँले भन्नुभयो, बैठकमा कोस्टा रिकामा भारतीय व्यवसायहरूलाई सहयोग गर्ने, क्षमता निर्माण गर्ने र द्रुत प्रभावकारी परियोजनाहरूमा केन्द्रित थिए र बलियो र सार्थक द्विपक्षीय सम्बन्धको लागि साझा प्रतिबद्धता पनि व्यक्त गरियो। केन्द्रीय वातावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले बाघ सिंह र चितुवा जस्ता ठूला जनावरहरूको संरक्षणका लागि कर्पोरेट फन्डिङ अत्यन्त आवश्यक भएको बताउनुभयो। श्री यादवले आज नयाँ दिल्लीमा भारतीय उद्योग परिसंघ सीआईआईको वार्षिक व्यापार शिखर सम्मेलनमा उद्योग जगतका नेताहरूलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। प्रादेशिक समाचार लिएर हामी 6:50 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय बेलुकीको 6:05 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब भने यहाँलाई मनोरञ्जन गरिरहेछौँ। चलचित्र कवि अलविदा ना कहनाबाट यो साङ्गीतिक कोशीले यहाँ समक्ष राखेर शब्द छ जावेद अख्तरको अनि सङ्गीत रहेको छ शङ्कर एसान लयको।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ, यहाँ साइली बुहारीको पनि यसो थकाइ त मेट्यो होला नि?
1: हजुर हजुर बिरे दाजु, थकाइ त मेटियो। अनि आजको अब हामीले सभाको लागि चाहिँ मुख्य विषयवस्तु चाहिँ के भन्दा मैले घरबाटै सोचेर आएको थिएँ है। घरमा मैले यसो काम गर्दाखेरि सोच्दै थिएँ कि दाजु, अब हाम्रो त धेरै जग्गा जमिन पनि छ, गाउँ बस्ती पर्यो होइन,
0: अन्त
1: अब त्यो गाउँ बस्तीमा चाहिँ त्यो बडा अलैँची भन्छ नि त्यसको खेती पो गरौँ कि भनेर सोच्दैछु। त्यो बडा अलैँचीको खेतीको लागि चाहिँ कस्तो खालको जलवायु हुनुपर्ने रहेछ त्यो विषयमा जान्ने इच्छा भएर नि दाजु।
0: हजुर हजुर, आज चाहिँ साह्रै राम्रो विषय झिक्नु भएछ जुल्टे भाइ, किन भन्नुहोस् त, अब यो ठुलो अलैँची अदुवा भन्ने चाहिँ नगद बाली हो क्या, जस्तो बिक्री गर्नुहुन्छ त्यस्तै नगद आइहाल्छ फेरि। अब यो खेतीको लागि अलिकति अब जान्ने कुराहरू पनि बुझिराख्नु पर्यो है। त्यो चाहिँ के भन्दाखेरि, बडा अलैँची चाहिँ दार्जिलिङ अनि सिक्किमको पार्वतीय अञ्चलको प्रमुख नगदे मसला जातीय फसल हो, जसको माग चाहिँ विश्व मसला बजारमा चाहिँ लगातार बढ्दै गरेको देखिन्छ, कि कसो हो चुल्टे भाइ?
1: अत्यधिक माग छ है यो विश्व बजारमा यसको।
0: हजुर, अनि यसको खेतीले पर्यावरण अनुकूल प्रभाव पार्नका साथ साथै जैव विविधता पनि उत्तिकै संरक्षण गर्दछ, किनभने त यो हरियो हो नि त। अनि बडा वा ठुलो अलैँचीको प्रयोग मसलाको रूपमा विभिन्न पकवानमा जस्तै मिठाईमा, पेय पदार्थ साथै आयुर्वेदिक र युनानी औषधिहरूमा पनि गरेको पाइन्छ नि त। अनि यहाँले जुन जलवायु सम्बन्धी सोध्नु हुँदै थियो यो विषयमा, चुल्टे भाइ म कुरा अगाडि बढाइदिउँ कि तपाईँ नै बताउने?
2: तपाईँले गरे पनि भयो, मैले भन्दा पनि भयो,
0: लु सुरु गरिदिनु नि त त्यसो भए।
2: अब जलवायुको विषयमा चाहिँ कुरा गर्दा नि साइली बुहारी, समुद्र सतहबाट 500 देखि 2000 मिटर उचाइसम्म यसको खेती गर्न सकिन्छ। जुन स्थानहरूमा चाहिँ वार्षिक वर्षा 2000 देखिको 3500 मिलिमिटरको माझ रहन्छ नि, अनि न्यूनतम तापक्रम 6 डिग्रीदेखि 30 डिग्री सेल्सियस माझ रहन्छ, यस्ता स्थानहरूमा यसको खेती गरिन्छ। तर ज्यादै तुसारो पर्यो, ज्यादै असिनाहरू आउने छ होइन भने चाहिँ यो खेती चाहिँ राम्रो हुँदैन। अनि अहिलेको परिवेशमा हेर्दाखेरि चाहिँ हाम्रो ठाउँ चाहिँ एकदमै अनुकूल छ।
0: हो, ठिक भन्नुभयो छुट्टे भाइ,
1: यस्तो प्रकारको जलवायु भयो भने चाहिँ यो अलैँचीको खेती राम्रो हुने रहेछ। अनि यसको लागि माटो चाहिँ कस्तो प्रकारको हुनुपर्छ त दाजु?
0: अब यो त जान्नै पर्ने कुरा हो नि साइली बुहारी।
1: हजुर,
0: जङ्गलको मलिलो तथा लिसाइलो माटोमा चाहिँ यसको खेती सप्रिन्छ है बुहारी।
1: ए, लिसाइलो माटो चाहिने रहेछ दाजु है।
0: अनि यसको खेती हुने माटोमा साधारणत जैविक तत्व एवं नाइट्रोजन सम्पन्न पुरा भएको चाहिँ हुनुपर्छ, फस्फरसको मात्रा कम हुन्छ, अनि उपलब्ध पोटास मध्यमदेखि अधिक मात्रामा हुँदछ। अनि माटोको पिएच 4.5 देखि 6.5 माझमा जुन हुन्छ त्यसमा चाहिँ यसको खेती गरिन्छ। पानी नजम्ने मध्यम ढालु जमिनमा चाहिँ यसको खेती चाहिँ राम्रोसँग सप्रिन्छ है फेरि।
1: पानी चाहिँ नजमिने जमिन चाहिँ हुनु पर्यो,
0: ढालु ढालु परेको जमिनमा चाहिँ राम्रो हुन्छ यसको खेती।
1: हजुर, यो त बुझियो माटोको विषयमा। अनि यो बडा अलैँची छ नि दाजु, यसको जाति प्रजाति चाहिँ कस्तो कस्तो हुन्छ त?
2: अब जाति प्रजातिको कुरा गर्दाखेरि चाहिँ अब विभिन्न जातिहरू छ, भारलाङ, रामसाई, गोलसाई, साउने, सेरेमना इत्यादि प्रजातिहरू चाहिँ हाम्रो ठाउँहरूमा प्रचलित छन्।
1: यी
2: मध्ये चाहिँ गोलसाई अनि सेरेमना प्रजातिहरू चाहिँ कमदेखि मध्य उचाइसम्म राम्ररी सप्रन्छ, रहल प्रजातिहरूले चाहिँ मध्यदेखि उच्च ठाउँहरूमा राम्रो उत्पादन दिन्छ।
0: ठिक भन्नुभयो चुल्टे भाइ, फेरि यो जुन तपाईँले भारलाङ भन्नुभयो नि,
2: हजुर हजुर,
0: यो भारलाङको फेरि बिजन चाहिँ ठुल्ठुलो हुन्छ बुझ्नुभयो त, झ्याङ पनि ठुलो हुन्छ, फेरि तपाईँको गाना पनि ठुलो पाइन्छ। अब तपाईँले यो जातिमा कुन चाहिँ उपलब्ध हुन्छ त्यो जोगाड गरेर रोप्दा हुन्छ है बुहारी, बुझ्नुभयो?
1: ए हजुर हजुर, भनेपछि यो भारलाङ, रामसाई र गोलसाई भन्ने चाहिँ हाम्रो क्षेत्रतिर गर्न सकिने रहेछ।
0: साउने पनि हुन्छ, सेरेमना पनि हुन्छ, यो चाहिँ हाम्रो ठाउँमा हुने हो।
1: हजुर हजुर, ए यति चाहिँ हाम्रो ठाउँमा हुने प्रजातिहरू रहेका छन्। यस्तै प्रकारले यो बडा अलैँचीको बिरुवाको विस्तार चाहिँ कसरी गर्न सकिने रहेछ?
0: बिरुवाको विस्तार गर्दाखेरि बिजनबाट अथवा बिरुवाबाट दुई प्रकारले चाहिँ विस्तार गरिन्छ, बुझ्नुभयो? साधारणत बिरुवाबाट सार्ने विधि सजिलो र यो चाहिँ एकदमै प्रचलित पनि छ।
1: ए, बिरुवाबाटै सार्नु पर्यो?
0: हजुर, हाँगा छिमलेर सार्दा हुन्छ।
1: ए, छिमलेर पनि सार्न सकिन्छ?
0: हजुर, तर जरा भएको चाहिँ हुनु पर्यो।
1: ए, जरा चाहिँ हुनु पर्यो।
0: हजुर, अनि यसरी सारिएको बोटहरूले चाहिँ चाँडै फल पनि दिन्छ है फेरि, बुझ्नुभयो त? अर्कोपट्टि बिया वा बिजनबाट उम्रेको बिरुवा सोझै भाइरस रोग नसरे पनि नर्सरीमा नयाँ ताजा संक्रमणको सम्भावना चाहिँ रहन्छ, रोगहरू लाग्ने सम्भावना हुन्छ। साथै यसमा उच्च उत्पादनशील क्षमता कायम रहन्छ भन्ने ठोकुवा पनि गर्न सकिन्न, किनभने यो गुण क्रस प्रजनन प्रक्रियामाथि चाहिँ निर्भर गर्छ नि त, बुझ्नुभयो त? अर्कोपट्टि रोगमुक्त बगानबाट चयन गरेको बोटहरूले उच्च उत्पादन चाहिँ पाउन सकिन्छ। यस पद्धतिको मुख्य अवगुण भनेको चाहिँ के हो भन्दाखेरि, यदि मऊ बोटमा भाइरस संक्रमित छ भने बिरुवामा सर्ने जोखिम चाहिँ उठाउनु पर्ने हुन्छ।
1: भनेपछि हामीले संक्रमित नभएको बिरुवाहरू चाहिँ चयन गर्नु
0: पर्यो। हजुर, अनि व्यवस्थित गानु वृद्धि नर्सरीमा उमारिएर दुईवटा छिप्पिएको डाँट साथै यसैबाट अङ्कुरित टुसाहरू जरासितै अलग गरिकन मुख्य तयार गरेको बारीमा चाहिँ रोप्नु एकदमै उचित हुन्छ बुहारी।
1: ए हजुर हजुर हजुर, भनेपछि यो संक्रमणबाट मुक्त गरिएर हामीले बिरुवाहरूलाई अलग गरेर चाहिँ रोप्यो भने बडा अलैँचीको खेती चाहिँ एकदमै राम्रो हुने रहेछ नि दाजु।
0: हो नि, हो नि।
1: अन्त रोपाई चाहिँ कस्तो प्रकारले चाहिँ रोप्नु पर्ने?
2: अब विशेष गरी रोप्दाखेरि चाहिँ पानी नजम्ने, अघि पनि कुरा गरिहाल्यौँ हामीले है, अनि हल्का ढाल परेको मलिलो जमिन तयार गरेपछि मई जुन महिनाभित्र चाहिँ रोप्नु पर्यो।
1: ए
2: अब कम उचाइमा जुन जुलाई भित्र रोपिसके बिरुवाको शीघ्र वृद्धि हुन्छ, एकदम छिटो छिटो अब फस्टिन्छ, राम्रो हुन्छ। अनि त्यही कारण चाहिँ अब यो परिवेश, अहिलेको स्थिति, अहिलेको परिस्थिति, अहिलेको समय चाहिँ एकदमै बडा अलैँची रोप्नुको लागि चाहिँ अनुकूल छ, यस्तो प्रकारले चाहिँ बुझ्नु पर्यो।
0: हो नि, हो नि,
1: उपयुक्त समय रहेछ भनौँ न रोप्ने है, यो खेती गर्ने। अनि अझै यो जुन जमिन हुन्छ नि जमिन, यो जमिनको मुख्य जमिनको तयारी चाहिँ कस्तो प्रकारले गर्नुपर्छ हामीले?
0: अब यसको विधि चाहिँ कस्तो छ भने नि साइले भरि, अप्रेल मई महिनामा चाहिँ कुन प्रजातिको लाउनुहुन्छ, जस्तै कम झ्याङ्गिने लाउनु हुँदैछ भने, जस्तै रामसाई, गोलसाई, सेराम्नाहरू लाउनु हुँदैछ भने चाहिँ 5 फिटदेखि 5 फिटको दूरत्वमा 1 फिट चौडाइ, 1 फिट गहराइ अनि 1 फिट मोटाइको आकारको चाहिँ खाडल खन्नु पर्यो। त्यसरी नै बेसी झ्याङ्गिने, जस्तै भारलाङ, साउने, राम

0: छाई आदि को निम्ति खाडल को दूरी चाहिँ 6 फिट देखि 6 फिट को हुनु पर्यो। अनि बिरुवा रोप्नु अघि राम्ररी सडेको गोबर कम्पोस्ट जंगली जैविक मल आदि खाडलको माथिलो आधा भागसम्म माटोसित राम्ररी मिसाएर खाडल भरे पश्चात ढुडीनाशक औषधिको घोलले चोबेको बिरुवालाई खाडलको बीच भागमा राम्ररी रोप्नु पर्छ। अनि रोपे पछि चाहिँ हामीले अर्को गर्नुपर्ने काम चाहिँ के छ भन्दाखेरि त्यसलाई यताउति हावाले नलडाओस् भन्न खातिर चाहिँ टेकुवा पनि हामीले लाएको चाहिँ राम्रो।
1: हावाले नलडोस् भनेर है
0: टेकुवाले राम्रोसँगले बाँधिदिनु पर्छ, बुझ्नुभयो त बुहारी? यस्तो प्रकारले चाहिँ हामीले जमिनको तयारी गर्नुपर्छ।
1: ए हजुर हजुर। अनि यसको यो जुन माटोको उर्वरता बढाइराख्नको निम्ति चाहिँ है यसमा मल अन्त यो खादको प्रयोग चाहिँ कसरी गर्न सकिन्छ चुल्ठे दाई?
2: अब माटोको जुन चाहिँ उर्वरता बनाइराख्नको निम्ति चाहिँ राम्ररी सडेको गोबर कम्पोस्ट वा जैविक मल अनि तेलको पिना आदि राम्ररी मिसाउनु पर्छ।
1: हजुर हजुर।
2: अझ यस मलमा फस्फरस उपलब्ध गराउने जीवानुसार बायो फर्टिलाइजर अनि ढुडीनाशक जीवाणु ट्राइकोडरमा यो बजारमा पाइन्छ है।
1: यो चाहिँ पाइन्छ है।
2: हजुर हजुर हजुर। यो चाहिँ जुन हिसाबले भनिएको छ त्यसरी नै मिसाएर 3 हप्ता ढाकेर चाहिँ राख्यो भने चाहिँ यो जीवाणुहरू मलमा फैलिन्छ। त्यसपछि प्रति बोट 2 किलोग्रामको दरले 2 वर्षमा 1 पल्ट यो मार्च अप्रेलको महिनामा लगाउनु पर्यो। अनि यस बाहेक बगानको समस्त अवशेषहरू मलको रूपमा पुनः प्रयोग गर्न सकेमा चाहिँ अरू अब रासायनिकहरू चाहिँ आवश्यकता पर्दैन। अब मल दिए पश्चात फेदमा सोत्तरले छोपिदिनु पर्यो, साथै पानी दिनाले चाहिँ बोटलाई पोषक तत्व लिनु चाहिँ एकदमै सहज हुन्छ। यो प्रकारले चाहिँ मलको प्रयोग गर्यो भने चाहिँ एकदमै राम्रो।
1: ए हजुर, यो त भयो मलको पनि हामीले जानकारी पाइहाल्यौँ है। अनि अब जब हामीले रोप्छौँ है, रोपिसकेपछि यसको यो बोटहरूको गोडाई अनि सफाई पनि त गर्नु पर्यो, त्यसमा चाहिँ हामीले कस्तो प्रकारले ध्यान दिन सक्छौँ बिरेताजु?
0: साह्रै राम्रो प्रश्न गर्नुभयो साइली बुहारी। तर यो प्रश्नको उत्तर अवश्य दिने नै छु। त्यो भन्दा अगाडि चाहिँ हामी एकछिन विश्राम गरेर एउटा गीत सुनौ न।
1: सुनौ सुनौ।
2: हुन्छ हुन्छ।
1: सुनौ।

0: आहा, बडा रमाइलो भयो, आनन्द आयो है। अब यसरी कुराकानी गर्दा गर्दै बिच बिचमा यसरी गीत सुनिएन भने चाहिँ एकदम थाकेको महसुस हुँदो रहेछ, तर अहिले चाहिँ एकदम आराम,
1: खल्लो खल्लो पनि हुन्छ नि गीत सुन्न पाइएन भने।
2: हो नि हो नि। अनि आज यहाँ साइली बुहारीले जुन यो ठुलो अलैँची अथवा बडा अलैँचीको खेती सम्बन्धी सोध्नु हुँदैछ, हामीले जाने जति कुराहरू बताउँदैछौँ चुल्ठे भाइ। अनि अघि यहाँले गीत सुन्न अगाडि गोडाई अनि सरसफाई सम्बन्धी जुन प्रश्न गर्नुभएको थियो नि, अब यो प्रश्नको उत्तर चाहिँ कस्तो हुन्छ भन्दा नि, माटोमा भएको चिसोपन साथै पोषक तत्त्वको अधिकतम लाभ बोटलाई पुर्याउनको निम्ति सुरुको अवस्था अथवा सुरुको 3 वर्षसम्म बगानको झारपात वर्षमा 3 पल्ट चाहिँ हामीले गोडाई गर्नु पर्यो, अनि सफाई गरेर नियन्त्रण पनि गर्नुपर्छ, बुझ्नुभयो त? यो झार जङ्गलको बोटको फेद वरिपरि झारपात हातले उखेल्नु अति जरुरी हुन्छ, अनि बोटको बीच खाली ठाउँमा हँसिया सिक्कलले मिन पाडेर फाँड्दै बोडमेल गर्नुपर्छ।
1: ए हजुर, नभए त झारपातले छोपिन्छ नि त बिरुवा।
2: हो नि हो नि। यी पदार्थहरूलाई सोत्तरको रूपमा प्रयोग गर्न सके सुक्खा मौसममा यसले माटोको आर्द्रता संरक्षण गर्छ, चिसोपना राखिराख्छ क्या, अनि बाहिर निस्केको जराहरूलाई ढाकेर राख्नको साथसाथ झारपातको ताजा वृद्धिमा पनि नियन्त्रण राख्दछ। यस्तो प्रकारले चाहिँ हामीले अलैँचीको खेतीमा गोडाई अनि सरसफाई चाहिँ गर्नुपर्छ हौ बुहारी।
1: ए हजुर हजुर दाजु, यो हामीले सोत्तरहरू छोपछाप गरेर राख्यौँ भने चाहिँ त्यो चिसो पनि बनिरहन्छ माटोमा।
2: हजुर।
1: अनि अब यो जुन माटोको आर्द्रताको संरक्षण पनि त गर्नु पर्यो, त्यो चाहिँ कस्तो प्रकारले गर्न सकिन्छ त्यो पनि बताइदिनुहोस्।
0: अब साइली बुहारी, यो जति सक्दो कम अनि उन्नत थनजोत तरिका अप्नाएर चाहिँ माटो संरक्षण गर्नु पर्यो, जसले गर्दा चाहिँ अब कस्तो हुन्छ भने भूक्षय कम हुन साथै आकाशे पानी भन्छ नि, अब झरी परेको खण्डमा चाहिँ माटोले सक्दो पानी अब आफूमा लिएर आर्द्रता बनाइराख्छ। अब भिरको जमिनहरू हो भने चाहिँ गरा बनाएर बिरुवा रोप्नु पर्यो, त्यसले गर्दा चाहिँ अलिकति पानी शोषिन्छ
1: होइन।
0: अब बोटको फेदफेदमा उकेर लाउँदा समस्त गरामा सोत्तरले ढाकिदिनाले माटो एवं यसको आर्द्रता संरक्षण गर्न सकिन्छ, अनि त्यो हिसाबले चाहिँ हामीले माटोको आर्द्रता माटो एवं आर्द्रता चाहिँ संरक्षण चाहिँ गर्न सक्छौँ।
1: ए हजुर हजुर दाजु, साह्रै राम्रो जानकारी दिनुभयो है। अनि यो बाहेक चाहिँ यो बडा अलैँचीको जुन खेती छ है, यसमा हामीले सिँचाइ चाहिँ कस्तो प्रकारले गर्न सकिन्छ?
2: यो सिँचाइ चाहिँ अलैँची खेतीमा एकदमै मुख्य कुरो हो साइली बरी।
1: हजुर।
2: अब सिँचाइको व्यवस्था भएको अलैँची बारीमा उब्जनी राम्रो पाइएको देखिन्छ।
1: हजुर हजुर।
2: अनि अलैँची बारीमा प्रशस्त पानीको स्रोत छ भने बाँसको धारा, रबरको पाइप अनि मसिना खुल्ला नहरहरूद्वारा सोझै बोटमा नदिएर जमिनको सतहमा पानी दिनुपर्छ है फेरि, बुझ्नुभयो त?
1: हजुर हजुर।
2: तर आजकल गाउँ बस्तीमा पनि प्राय पानीको धेरै अभाव भएर गएको छ।
1: हजुर।
2: यसले गर्दा यो सङ्कटदेखि बाँच्नको लागि चाहिँ हामीले ट्याङ्कीहरू बनाएर पानीलाई जम्मा गरेर सुक्खा मौसममा चाहिँ हामी व्यवहार गर्न सक्छौँ
1: है।
2: यसको निम्ति बजारमा प्लास्टिकको सिटहरूद्वारा तयारी विभिन्न नापको चारकुनी आकारमा ट्याङ्कीहरू पाइन्छ है फेरि, बुझ्नुभयो त?
1: रेडिमेड ट्याङ्की पनि पाइन्छ नि।
2: हजुर, यो पनि ल्याउन सकिन्छ। अनि यो जम्मा गरेको पानीलाई चाहिँ कौशलतामा पूर्वक आफूले जाने अनुसार है प्रयोग गर्यो भने चाहिँ यो अलैँची खेतीमा दिन सकिन्छ, सिँचाइको व्यवस्था मिलाउन सकिन्छ। अनि यस्तो प्रकारले चाहिँ हामीले सिँचाइको व्यवस्था चाहिँ मिलाउनु पर्यो
1: भनेपछि उक्त ट्याङ्कीमा पानी सङ्ग्रह गरेर हामीले सिँचाइको व्यवस्था गर्न सक्छौँ।
2: सक्छौँ।
1: ए अब यो त भयो है, सिँचाइ पनि हामीले सिकिहाल्यौँ कसरी गर्ने भन्ने कुरो। अनि यो जुन बिरुवाहरू हुन्छ है, सिँचाइ पनि राम्ररी भेटेपछि त बिरुवा अवश्य पनि सप्रिन्छ, तर पनि यसमा रोग व्याधिले पनि त भेट्ला, त्यो रोग व्याधिको के रोगहरू चाहिँ लाग्न सक्छ?
0: अब विशेष गरी रोग व्याधिको कुरा गर्दा नि साइली बारी,
1: हजुर हजुर,
0: यो फसलमा विशेष त डडुवा ढोडी रोग र भाइरस यो फुर्के रोगको व्यापकता देखिन्छ।
1: हजुर।
0: यो डडुवा ढोडी रोग चाहिँ के हो भन्दाखेरि, यो रोगले चाहिँ अलैँची फसललाई ठुलो क्षति पुर्याउँछ। घामको किरण कम पर्ने गहिरो खोप्चो छारी बेसी पर्ने सिमसार जस्तो ठाउँहरूमा चाहिँ यस रोगले अधिक आक्रमण गरेको देखिएको छ है। वर्षा आरम्भ भएपछि यस रोगले सर्वप्रथम चाहिँ कस्तो काम गर्छ भन्दा चाहिँ पात अनि काण्डहरूमा आक्रमण गरेपछि यो डढेर सुक्दै गएपछि डाँठहरू क्रमश क्रमशः भाँचिँदै जान्छ।
1: ए हजुर दाजु।
0: अनि केही फल लागे तापनि अपरिपक्व अवस्थामा नै, अब ठुलो नभइकन अपरिपक्व अवस्थामा नै रहिरहन्छ। त्यसको फलस्वरूप चाहिँ के हो भने फसलको एकदमै ओजन हल्का हुन्छ, अनि आधी कल्चो भनौँ न, फसल त्यो आधी कल्चो नै हुन्छ। त्यो भएर चाहिँ यो डडुवा ढुँडी रोग चाहिँ एकदमै यो डर लाग्दो रोगै भयो।
1: डडुवा ढुँडी रोगले चाहिँ एकदमै क्षति पुर्याउने रहेछ है। यो रोगको जुन रोग त लागेपछि यसलाई रोकथाम चाहिँ हामीले कसरी गर्न सकिन्छ?
0: अब सर्वप्रथम अलैची बारी चाहिँ सफा सुगर साथै चाहिँदो मात्र छारीमा राख्नु पर्छ।
2: ठिक हो, ठिक हो,
1: हजुर हजुर।
0: अब समय समयमा रोगग्रस्त पात र डाँठहरू संग्रह गरेर नष्ट गर्नुपर्छ, अनि बगानमा चाहिँ पानी जम्न नदिएर यो पानीको उचित निकासको व्यवस्था गर्नु पर्यो। यस रोगको दमनको निम्ति चाहिँ बोर्दो मिश्रण 1% चाहिँ एउटा उत्तम ढुँडीनाशक विषादी मानिन्छ। अनि अन्य ढुँडीनाशक जस्तै ब्लाइटक्स, ब्लू कपर त्यो पनि प्रयोग गर्न सकिन्छ।
1: हजुर हजुर।
0: अनि अप्रेल अनि मई महिनाभित्र 15 दिनको अन्तरमा 2-3 पटक, अनि वर्षाकालमा चाहिँ 2-3 पटक पानी नपरेको समयमा मौका छोपेर चाहिँ समस्त बोट भिज्ने गरी यो विषादी छर्किनु पर्यो। अनि अर्को मुख्य कुरा चाहिँ के छ भने नि, फसल कटनी सकेपछि संक्रमित बिरुवाहरू संग्रह गरी आगोमा नष्ट गर्नुपर्छ, जसले गर्दा बोटलाई नयाँ ताजा संक्रमणदेखि चाहिँ धेरै हदसम्म जोगाउन सकिन्छ। अब
2: अनि साइली परी, यो ठुलो अलैँची अथवा बडा अलैँचीमा सबैभन्दा देखिने रोग भनेको एउटा छ फुर्के।
1: ए हजुर।
2: अनि यही रोगले गर्दाखेरि हिजो आज धेरैजना कृषकहरूले चाहिँ यो ठुलो अलैँचीको खेती गर्न छोडेका छन्
1: रोगको कारणले नि।
2: हजुर, यो फुर्के रोगले गर्दा।
1: ए हजुर।
2: अनि यो रोगको नामबाटै केही हदसम्म लक्षण चाहिँ बुझ्न सकिन्छ। फुर्के प्रभावित बोटको खेतमा असंख्य र साना साना 52 बिरुवाहरू देखा पर्दछ।
1: ए हजुर।
2: यो चाहिँ लक्षण हो है बुहारी। एउटै पनि स्वस्थ टुसा एवं बिरुवा आउँदैन यस्तो देखिएमा। अनि सबै डाँटहरू टुप्पामा टुसा विहीन हुन्छन्, हल छिप्पिन सकिँदैन। रोगग्रस्त बोट चाँडो नष्ट हुन्छ फेरि। अनि भाइरस रोगबाट प्रभावित बोट निको नहुने भएकाले उचित व्यवस्थापन अप्नाएर अलैँची खेती गर्न सकिन्छ। पहिल्यै हामीले ध्यान दिनुपर्छ, भाइरस रोग नलागेको बिरुवा चाहिँ हामीले छान्नु पर्यो।
1: ए हजुर हजुर। यो फुर्के रोगले चाहिँ विशेष गरी अलैँचीको बोटलाई धेरै संक्रमित बनाउने रहेछ है दाजु।
2: हो नि। अनि रोग प्रभावित बोटहरू छ वा छैन निरीक्षण चाहिँ हामीले गरिरहनु पर्यो। जुन मैले लक्षण भने नि, यो साना साना 52 बिरुवाहरू देखा पर्छ नि, यस्तो अवस्था चाहिँ हेरिरहनु पर्यो। अनि रोग पत्तो लागेपछि तुरुन्तै बोटलाई जरासितै उखोलेर नष्ट गर्नुपर्छ, जलाइदिनुपर्छ। अघि यहाँ चुन्टे भाइले भन्नुभयो नि, त्यही विधि अप्नाउनु पर्यो हामीले पनि।
1: हजुर, संक्रमित बोटलाई उखेलेर चाहिँ जलाइहाल्नु पर्यो। हजुर,
2: व्यवस्थित र प्रमाणित गानु बिरुवा हामीले नर्सरीमा उत्पादन गर्नु पर्यो। अनि रोगमुक्त बिरुवा मात्र हामीले मुख्य

0: बारीमा रोप्ने काम गर्नु पर्यो।
1: हजुर।
0: अनि अलैँची बारीमा प्रयोग गरिने जति पनि हात हतियार छ नि, हँसिया, सिक्कल, फल काट्ने छुरी अनि अन्य औजारबाट पनि स्वास्थ्य बोटमा संक्रमण हुन सक्छ।
1: ए हजुर।
0: त्यसकारण यो औजारहरूलाई पनि बारम्बार जीवाणुमुक्त बनाउनुको निम्ति औषधिको घोलमा डुबाएर राख्नु पर्यो।
1: भनेपछि औजारहरूलाई पनि औजारबाट पनि संक्रमित हुने रहेछ नि त नि दाजु।
0: हो नि हो नि।
1: आज यहाँ दाजुहरूले, हाम्रो चुल्ठे दाई र बिरे दाजुले चाहिँ बडा अलैँचीको खेती है, जुन मैले हाम्रो यो जग्गा जमिन देखेर चाहिँ गरौँ भनेर सोच्दै थिए, यहाँहरूले चाहिँ एकदमै राम्ररी मलाई जानकारी दिनुभयो है। यो जानकारीहरू पाएर चाहिँ म अवश्य पनि यो बडा अलैँचीको खेती गर्नेछु।
0: साह्रै राम्रो। अब कुनै कुरो तपाईँले भुलिनु भयो, बिर्सिनु भयो भने चाहिँ हामीलाई बोलाउनु न, हामी आइदिउँला नि त, होइन?
1: ए हुन्छ हुन्छ, बोलाउँछु नि। त्यो त
2: भनेपछि यहाँ साइली बुहारीले बडा अलैँची चाहिँ लगाउने नै सोच्नु भएको?
1: लगाउने नै सोचेर नि आएको नि आज दाजु म।
0: हजुर। अब यो बाहेक अब अलैँची खेतीमा अरू समस्या पनि हुन्छ, अरू रोग पनि हुन्छ, होइन?
1: हजुर।
0: अब हामीले दुई तिनवटा रोगहरूको विषयमा तपाईँलाई जानकारी गरायौँ। यो बाहेक धेरै धेरै रोगहरू छ जसको रोकथाम गर्नु चाहिँ एकदमै जरुरी छ। त्यो भएर अब अन्य दिनहरूमा है समय अनुसार हामी तपाईँलाई जानकारी गराउँदै गरौँला नि त, होइन?
1: हुन्छ हुन्छ हुन्छ। तपाईँहरूले धेरै राम्रो आज जानकारी मलाई दिनुभयो है, धेरै जानकारी पाइयो आज।
0: हजुर हजुर साइली बुहारी। अनि यसरी कुराकानी गर्दा गर्दै गीतहरू सुन्दा सुन्दै आजलाई बिदाको समय भएकोले आज चाहिँ तिनैजना घरतिर लागौँ न त।
1: हुन्छ हुन्छ, लागौँ लागौँ।
2: जाउँ जाउँ
1: जाउँ जाउँ।

अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति. प्राप्त विज्ञप्ति अनुसार आगामी चार दिन भित्रमा सिक्किम राज्य लगायत पश्चिम बंगाल निम्न हिमालय अञ्चलका कतिपय जिल्लाहरूमा दार्जीलिङ जलपाइगुड़ी कालिम्पोङ अलिपुरद्वार कुचबिहारको एक वा दुई स्थानमा तेज हावा 40-50 किलोमिटर प्रति घण्टा र चट्याङ सहितको मेघगर्जन पर्ने सम्भावनाको जानकारी मौसमी विभागले जनाएको छ.

प्रादेशिक समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। भारत सरकारकी महिला तथा बाल विकास राज्य मन्त्री सावित्री ठाकुर तीन दिने सिक्किम भ्रमणका निम्ति आज साँझ नान्सी आइपुग्ने कार्यक्रम रहेको छ। उहाँ 13 मे 2026 सिक्किमको नाम्ची जिल्लाको औपचारिक भ्रमणमा रहनुहुनेछ। भर्खरै प्राप्त जानकारी अनुसार राज्यमन्त्री ठाकुर बागडोग्रा विमानस्थलबाट सड़क मार्ग हुँदै नाम्चीतर्फ प्रस्थान गरिसक्नु भएको छ। बागडोग्रा विमानस्थलमा राज्यमन्त्रीलाई गृह विभागकी अतिरिक्त सचिव शर्मिष्ठा प्रधान साथै अन्य उच्च पदस्थ अधिकारीहरूले स्वागत गर्नुभएको थियो। राष्ट्रिय राजमार्ग 310 अन्तर्गत रानीपुलदेखि बुर्तुकसम्मको पेक्ड सोल्डर सहितको दुई लेन गान्तोक बाइपास सड़कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। वार्षिक योजना 2021-22 अन्तर्गत ईपीसी मोडमा यो परियोजना कार्यान्वयन भइरहेको छ। मुख्यमन्त्रीको कार्यालयबाट प्राप्त जानकारी अनुसार हालसम्म यस परियोजनाले लगभग 90% भौतिक प्रगति हासिल गरिसकेको छ। करिब 20 किलोमिटर सड़कमा कार्पेटिङ गर्ने काम सफलतापूर्वक सम्पन्न भइसकेको छ। यदि मौसम अनुकूल रहेमा बाँकी रहेका सम्पूर्ण कार्यहरू आगामी 3 महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ। यो बाइपास सड़क पूर्ण रूपमा सञ्चालनमा आएपछि गान्तोक सहरको यातायात आवागमनमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिएको छ। गेजिङ जिल्लाको

को अन्त्यसम्ममा प्राथमिकता क्षेत्र अन्तर्गत 82% को सन्तोषजनक उपलब्धि हासिल भएको प्रतिवेदन पनि प्रस्तुत गरेको थियो। समितिले विभिन्न सरकारी प्रायोजित योजनाहरूको कार्यान्वयन स्थितिको पनि सूक्ष्म रूपमा समीक्षा गरेको थियो, जसमा पीएम स्वरोजगार सृजन कार्यक्रम, पीएम विश्वकर्मा र पीएम मुद्रा योजना आदि प्रमुख रहेका छन्। भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान इसरोले अन्तरिक्ष विभाग अन्तर्गतको राष्ट्रिय रिमोट सेन्सिङ सेन्टर र सिक्किम राज्य आपदा व्यवस्थापन प्राधिकरणको संयुक्त तत्वावधानमा आज लाइटनिङ रिस्क एटलस अफ सिक्किम विमोचन गरिएको छ। यो पुस्तक सिक्किममा चट्याङको जोखिमलाई बुझ्न र विपद व्यवस्थापनको पूर्व तयारीलाई अझ वैज्ञानिक र प्रभावकारी बनाउन तयार पारिएको हो। यस पुस्तकलाई राष्ट्रिय रिमोट सेन्सिङ सेन्टरको लाइटनिङ डिटेक्सन सेन्सर नेटवर्कको प्रयोग गरी तयार पारिएको छ, जसले चट्याङको सठिक तथ्याङ्कलाई उपलब्ध गराउँछ। यस वैज्ञानिक दस्तावेजले आगामी दिनमा चट्याङबाट हुने धन जनको क्षति कम गर्न र राज्यमा सुरक्षाका उपायहरू अवलम्बन गर्न महत्वपूर्ण मार्गनिर्देशन गर्ने विश्वास गरिएको छ। विमोचन कार्यक्रममा सिक्किम सरकारका राहत आयुक्त सहसचिव श्री रिन्जिङ छेवाङ भोटिया र एनआरएससीका निर्देशक डाक्टर प्रकाश चौहानको विशेष उपस्थिति रहेको थियो। मंगन जिल्ला अस्पतालले स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीहरूमा आगलागी नियन्त्रण, आपतकालीन तयारी र सुरक्षाका उपायहरूबारे सचेतना जगाउने उद्देश्यले अग्नि सुरक्षा सप्ताह पालन गरेको छ। मंगन अग्निशमन केन्द्रका अधिकारीहरूसँगको सहकार्यमा यो विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको नेतृत्व मंगन फायर स्टेशनका प्रभारी स्टेशन फायर अफिसर श्री छोपेल दोर्जी भोटियाले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला अस्पताल मंगनका डाक्टरहरू, नर्सहरू, अस्पतालका अन्य कर्मचारीहरू, बिरामीका कुरुहरू र सहयोगी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। सिक्किम प्रिमियर लिगको चौथो संस्करणमा थन्डरबर्ड नर्थ युनाइटेड फुटबल क्लब लिग विजेता बन्न सफल भएको छ। 7 खेलबाट 14 अङ्क जोड्दै नर्थ युनाइटेड अङ्क तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो। सिक्किम खोखो संघले 9 मई 2026 दिन गान्तोकको पाल्जर स्टेडियममा एक बैठक सम्पन्न गर्यो, जसको मुख्य उद्देश्य राज्यमा खोखो खेलको स्तर उकास्नु र खेलाडीहरूको मनोबल बढाउनु रहेको थियो। संघका अध्यक्ष बीके रोकाको अध्यक्षतामा बसेको उक्त बैठकमा विभिन्न जिल्लाका विजेता, उपविजेता, टोलीका साथै उत्कृष्ट खेलाडी र समर्पित प्रशिक्षकहरूलाई उनीहरूको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको कदर गर्दै प्रोत्साहन राशिद्वारा सम्मानित गरियो। यसका साथै सिक्किमभरिको खोखो खेलको पूर्वाधार र प्रवर्धनलाई अझ सुदृढ बनाउन संघले प्रत्येक जिल्ला एकाईलाई 15,000 रुपियाँ अनुदान दिने महत्वपूर्ण निर्णय समेत गरेको छ। समाचार पूरा भयो।

एफएम 103.5 मेघर्षमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई सुनाइरहेछौ आज रातिका रहल लगायत भोलि दिनभरि प्रसारण गरिने विविध कार्यक्रमको संक्षिप्त जानकारी। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7:05 कार्यक्रम लोकलहरी, आजको कलाकार बालकृष्ण घिमिरे। कार्यक्रम सुरसङ्गम 7:15 जसमा रेखा भित्रीकोटीको स्वरमा राख्नेछौ आधुनिक गीतहरू। 7:45 भुटानी गीत। 8 बेलुकी युवावाणी कार्यक्रम। 9:15 स्पटलाइट। यसबाहेक समप्रसारण गरी सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू क्रमैले। 10 राति सभाको अन्तमा कार्यक्रम आजका फनकार। त्यसरी नै भोलिको हाम्रो अधिवेशन थालिनेछ बिहान 6:26। अधिवेशनको आरम्भमा सुन्नुहुनेछ कार्यक्रम अर्चना। 7:07 कार्यक्रम शुभ प्रभात। 7:15 विविध कलाकारको स्वरमा भजन। 7:35 कार्यक्रम संगीत प्रवाह। 7:55 समसामयिक समीक्षा। 8:30 कार्यक्रम रङ बिरङको संसार। अनि बलराम थापाको स्वरमा लोकगीत राख्नेछौ 8:40। 8:45 कार्यक्रम योजना। 9:05 हिन्दी चलचित्रका गीतहरू। 9:35 कार्यक्रम सीमा क्षेत्रबाट। 10:05 कार्यक्रम हेलो खरसाङ। 10:30 कार्यक्रम हाम्रो सरकार। त्यसरी नै 11:07 कार्यक्रम स्वर माधुरी, जस अन्तर्गत सुन्नुहुनेछ विविध कलाकारको स्वरमा आधुनिक गीतहरू। 11:30 बंगला संगीतको कार्यक्रम। 12:05 फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। 12:30 पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम। तिब्बती कार्यक्रम दिउँसो 1:05। आधुनिक अनि लोकगीतको कार्यक्रम रहनेछ दिउँसो 2:30। 2:55 समसामयिक समीक्षा। 3 हिन्दी

फिल्मी गीतहरू, गीत सङ्गीतको कार्यक्रम रहनेछ 3:20 बजेमा, देशभक्ति गीत 3:55, 4 बजे घर संसार कार्यक्रम, 4:30 शिक्षा ज्योति कार्यक्रम। त्यसरी नै बेलुकी 5:07 फौजी कार्यक्रम जय जवान, 5:30 टक इन इङ्ग्लिस, गाउँले सभा कार्यक्रम 6:10, 6:50 यस केन्द्रको प्रादेशिक समाचार, 7:05 कार्यक्रम लोकलहरी, सुरसङ्गम कार्यक्रम 7:15, भुटानी गीत 7:45, 8 बजे कार्यक्रम युवावाणी, 8:30 कार्यक्रम चर्चा चौतारी, 9:15 स्पटलाइट। यसबाहेक सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू क्रमैले। 10 बजे राति आजका फनकार, यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आज रातिका रहल अनि भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमको संक्षिप्त जानकारी।

अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार पश्चिम बंगाल निम्न हिमालय अञ्चलका दार्जीलिङ, जलपाइगुडी, कालिम्पोङ, अलिपुरद्वार, कुचबिहार अनि उत्तर दिनाजपुर जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावनाको जानकारी विशेष मौसमी विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसमको साधारण विज्ञप्ति पूरा भयो।

0: अब समय भएको छ प्रादेशिक समाचारको।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। राज्यमा नयाँ बीजेपी सरकारको पहिलो क्याबिनेट बैठकमा महत्वपूर्ण निर्णयहरू लिइएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले 5 क्याबिनेट मन्त्रीहरूलाई विभागहरू आवंटित गर्नुभयो। पश्चिम बंगाल सरकारले बोर्ड, सार्वजनिक क्षेत्र र गैर वैधानिक निकायहरूमा नामित पदहरूलाई तत्काल समाप्त गर्न निर्देश दिएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले विभिन्न इन्जिनियरिङ डिभिजनका साथै कार्यकारी इन्जिनियरहरूसँग उच्चस्तरीय समीक्षा बैठक गर्नुभयो अनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङ आज साङ्गठनिक भ्रमण लिएर मिरिक पुगे। अब समाचार विस्तारमा। राज्यमा नयाँ बीजेपी सरकारको पहिलो क्याबिनेट बैठकमा महत्वपूर्ण निर्णयहरू लिइएको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: मुख्यमन्त्री शुभेन्दु अधिकारीले नवान्नमा आफ्नो पहिलो क्याबिनेट बैठक गर्नुभयो। यस बैठकमा कानून व्यवस्था र प्रशासनिक स्थितिको समीक्षा गरियो। बैठकमा उपस्थित थिए मुख्य सचिव दुष्यन्त नरियाला, गृह सचिव संघमित्र घोष, डिजिपी सिद्धिनाथ गुप्ता र कोलकाता पुलिस आयुक्त अजय नन्द। बैठकमा नागरिकहरूको सुरक्षा, सुशासन र प्रशासनिक पारदर्शितालाई लिएर महत्वपूर्ण छलफल गरियो। मुख्यमन्त्रीले अधिकारीहरूलाई भन्नुभयो, राज्यमा शान्ति र सुरक्षा कायम राख्न विषयमा प्रशासनले सर्वोच्च प्राथमिकता दिनुपर्छ। नवानमा आयोजित यस बैठकपछि मुख्यमन्त्रीले संवाददाताहरूलाई सम्बोधित गर्दै भन्नुभयो, अब सुशासन, सुरक्षा र डबल इन्जिन सरकारको नयाँको नयाँ दौर सुरु भएको छ र पश्चिम बङ्गालको भाजपा शासित र अन्य राज्यहरूको विकासको नीति अनुरूप यो राज्यको पनि विकास गरिनेछ। पत्रकारहरूलाई सम्बोधित गर्दै सरकार संविधान निर्माता बीआर अम्बेडकरको जनताका लागि, जनताद्वारा र जनताको सरकारको सिद्धान्तमा काम गर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नारा डर बाहिर र भरोसा भित्रियको भन्दै सन्देशलाई दोहोराउनु भयो। उहाँले भन्नुभयो, अब भय बाहिरिएको छ, भय पराजित भएको छ र भरोसा भित्रिएको छ र भरोसा विजय भएको छ र राज्यमा सुरक्षा, विश्वास र विकासलाई सर्वोच्च प्राथमिकता दिइनेछ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: मुख्यमन्त्री शुभेन्दु अधिकारी नेतृत्वको क्याबिनेटले गरेको निर्णयहरूमा पश्चिम बंगालमा आयुष्मान भारत स्वास्थ्य योजना लागू गर्ने, राज्यभरि कानून व्यवस्था थप सुदृढ बनाउने, बीएसएफको पूर्वाधार तथा सीमा सुरक्षाका लागि जमिन उपलब्ध गराउने, भारतीय न्याय संहिता बीएनएस तथा नयाँ आपराधिक कानूनहरू लागू गर्ने, सरकारी जागिरका उम्मेद्वारहरूलाई 5 वर्ष उमेर सीमा छुट दिने, विभिन्न विभागहरूमा प्रशासनिक तथा ब्युरोक्रेटिक पुनर्संरचना गरिने, रोजगारी, शिक्षा, स्वास्थ्य तथा विकासलाई प्राथमिकता दिइने, मन्त्री परिषदका मन्त्रीहरूबीच जिम्मेवारी तथा विभाग बाँडफाँड गरिने आदि रहेको छ। सरकारले यी निर्णयहरू सुशासन, पारदर्शिता, सुरक्षा तथा पश्चिम बंगालको समग्र विकासका लागि महत्वपूर्ण कदम भएको जनाइएको छ। यसका साथै भाजपाका ती 321 कार्यकर्ताहरूको परिवारको जिम्मेवारी सरकारले लिनेछ, जसको मृत्यु राजनैतिक हिंसासित जोडिएर भएको हो। यस अवसरमा मुख्यमन्त्रीले भन्नुभयो, शासन, सुरक्षा अनि डबल इन्जिन सरकारको रोडम्याप सरकारको प्राथमिकता हुनेछ। बैठकमा राज्यका मतदाताहरू, चुनाव आयोग अनि यस विशाल चुनाव प्रक्रियामा सामेल सबै कर्मचारीहरूलाई धन्यवाद दिनुभयो। मुख्यमन्त्रीले पछिल्लो ममता सरकारले संविधानको उल्लङ्घन गर्दै बीएनएस लागू हुन नदिएको आरोप लगाउनुभयो। उहाँले सीमा क्षेत्रमा जमिन ट्रान्सफरको कार्य आजबाट नै सुरु हुने भन्दै 45 दिनभित्र जमिन बीएसएफलाई ट्रांसफर गरिने बताउनुभयो।
3: आज पहले कैबिनेट में हम लोग बीएसएफ को लैंड ट्रांसफर करने का डिसीजन ले लिया है। लैंड ट्रांसफर आज से शुरू होगा। पहले कैबिनेट ये आने वाला 45 डेज के अंदर पूरा के पूरा जमीन एमएचए को ट्रांसफर करेगा, बीएसएफ फेंसिंग पूरा कर देगा और इलीगल इन्फिल्ट्रेटर्स का जो हमारी प्रॉब्लम चल रहा है ये भी कुछ दिन के अंदर रिजॉल्व हो जाएगा।
1: मुख्यमन्त्रीलाई नवान्नमा राज्य पुलिसद्वारा गार्ड अफ अनर पनि प्रदान गरियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले 5 क्याबिनेट मन्त्रीहरूलाई विभागहरू आवंटित गर्नुभयो। दिलीप घोषलाई पञ्चायत मामिला एवं ग्रामीण विकास र पशुधन विकास मन्त्रीको जिम्मेवारी दिइएको छ भने निशित प्रमाणिकलाई उत्तर बङ्गाल विकास युवा कल्याण र खेल मन्त्रालय दिएको छ। यसरी नै अग्निमित्र पललाई महिला विकास विभागको जिम्मेवारी दिइएको छ भने खुदिराम टुडुलाई जनजाति विकास मन्त्री बनाइएको छ। अशोक कीर्तनियालाई खाद्य विभाग मन्त्रीको दायित्व दिइएको छ। नयाँ जिम्मेवारीहरूले संगठन र जनसम्पर्क दुवैलाई बलियो बनाउने दिशामा महत्वपूर्ण कदम मानिँदैछ। पश्चिम बंगालमा विशेष जाँच दलले मुख्यमन्त्री शुभेन्दु अधिकारीका निजी सहायक चन्द्रनाथ रथको हत्यामा संलग्न रहेको आरोपमा उत्तर प्रदेशबाट तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनैजना कुख्यात सुटर हुन्। हत्याको योजनामा संलग्नहरूको पहिचान गर्ने प्रयास जारी छ। पश्चिम बंगाल सरकारले बोर्ड सार्वजनिक क्षेत्र र गैर वैधानिक निकायहरूमा नामित पत्रलाई तत्काल समाप्त गर्न निर्देश दिएको छ। 60 वर्षभन्दा माथिका व्यक्तिहरूको पुनः रोजगार पनि खारेज गरिनेछ। आज जारी गरिएको एक प्रमुख प्रशासनिक निर्देशमा पश्चिम बंगाल सरकारले सबै विभागहरूलाई गैर वैधानिक निकाय संस्था र सार्वजनिक क्षेत्रका सबै नामित सदस्यहरू निर्देशकहरू र अध्यक्षहरूको कार्यकाल तत्काल समाप्त गर्न निर्देश दिएको छ। व्यापक निर्देशले ठूलो संख्यामा यस्ता राजनैतिक नियुक्तिहरू र सेवानिवृत्त अधिकारीहरूमाथि असर पार्नेछ जुन वर्तमानमा राज्य सञ्चालित विभिन्न संगठन बोर्ड र निगमहरूमा विस्तारित वा नामित पदहरूमा कार्यरत छन्। विभागहरूलाई यस निर्देशमा तत्काल कारवाही गर्न भनिएको छ। दार्जिलिङका लोकसभा सांसद राजु विष्टले आज एक प्रेस विज्ञप्ति जारी गर्दै राज्यका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीको नेतृत्वमा पश्चिम बंगाल सरकारले विभिन्न सार्वजनिक क्षेत्रहरू उपक्रमहरू बोर्डहरू राज्य सञ्चालित संगठनहरू र गैर वैधानिक निकायहरूमा मनोनित सदस्यहरू निर्देशकहरू र अध्यक्षहरू आदिले ओगटेका सबै पदहरू तुरुन्तै समाप्त गर्ने निर्णयको स्वागत गर्नुभएको छ। यसका साथै सरकारले सबै राज्य सरकारी विभागहरूमा 60 वर्ष को सामान्य अवकाश उमेरभन्दा बढी उमेरका अधिकारीहरूलाई दिएको पुनः रोजगारी समाप्ति र सेवा विस्तारको लागि पनि आदेश दिएको छ। यो आदेशले सबै मनोनित नगर अध्यक्षहरू विभिन्न विकास बोर्डहरूका मनोनित सदस्यहरू शिक्षा बोर्डहरूका मनोनित सदस्यहरूलाई प्रभावकारी रूपमा हटाउँछ। श्री विष्टले यो आदेशले दार्जीलिङ पहाड़ तराई र डुवर्स क्षेत्र र राज्यभरका विभिन्न नगरपालिकाहरूमा लामो समयदेखि प्रतीक्षा गरिएको चुनावको लागि पनि मार्ग प्रशस्त गर्ने विश्वास जताउनु भएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @EIR न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: पश्चिम बंगालमा सत्ता परिवर्तनपछि राजनैतिक वृत्तमा लक्ष्मी भण्डार र स्वास्थ्य साथी जस्ता अघिल्लो सरकारका सामाजिक योजनाहरू बन्द हुने कि नहुने भन्ने बहस चलिरहेको थियो। यद्यपि आज नवन्नमा भएको पहिलो मन्त्री परिषद बैठकपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा कुनै पनि सरकारी योजना अन्तर्गतका लाभहरू बन्द नहुने स्पष्ट पार्नुभयो। मुख्यमन्त्रीले राज्यका सबै सरकारी योजनाहरू पहिले जस्तै जारी रहने बताउनुभयो। यद्यपि प्रत्येक योजनामा पारदर्शिता ल्याइ उहाँले कुनै पनि मृतक व्यक्तिले योजनाबाट लाभ पाउने छैनन् र कुनै पनि गैर भारतीय व्यक्तिलाई सामाजिक योजनाहरूबाट लाभ दिइने छैन भनी बताउनुभयो। उल्लेखनीय छ, अघिल्लो सरकारको समयमा दुई सामाजिक योजनाहरू लक्ष्मी भण्डार र स्वास्थ्य साथी सबैभन्दा लोकप्रिय थिए। लक्ष्मी भण्डार योजना अन्तर्गत राज्यका महिलाहरूले मासिक आर्थिक सहायता पाउँथे, सामान्य वर्गका महिलाहरूले 1500 पाउँथे, जबकि अनुसूचित जाति र अनुसूचित जनजातिका महिलाहरूले प्रति महिना 1700 पाउँथे। स्वास्थ्य साथी योजना अन्तर्गत परिवारहरूले वार्षिक 5,00,000 सम्मको स्वास्थ्य बीमा कभरेज प्रदान गरिएको थियो। केन्द्र सरकारले विकसित भारत जी रामजी ग्यारेन्टी फर रोजगार अनि आजीविका मिशन ग्रामीण अधिनियम 2025 को कार्यान्वयनको अधिसूचना जारी गरेको छ। यो अधिनियम यस वर्ष पहिलो जुलाईदेखि देशभरि लागू हुनेछ। ग्रामीण विकास मन्त्रालयले भनेको छ, प्रत्येक वित्तीय वर्षमा 125 दिनको रोजगार ग्यारेन्टी अधिनियमले ग्रामीण भारतलाई सशक्त बनाउनेछ। देशभरिमा नयाँ ढाँचाको कार्यान्वयनका लागि हालको वित्त वर्षमा 95,692 करोड़ रुपियाँको प्रावधान गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसिया संकटको बीच नागरिकहरूलाई एक वर्षसम्म सुन खरिद नगर्न, इन्धनको खपत कम गर्न र विदेशी मुद्रा बचत गर्न आग्रह गर्नुभएको छ। हैदराबादमा हिजो एक समारोहमा श्री मोदीले वर्क फ्रम होम व्यवस्था फेरि शुरू गर्ने, अनावश्यक विदेश यात्रा नगर्न र स्थानीय उत्पादहरूको खरिदलाई प्राथमिकता दिन अपील गर्नुभएको छ।
6: एक जमाना था जब संकट आता था तो लोग देश हित में सोना दान दे देते थे। आज दान की जरूरत नहीं है, लेकिन देश हित में हमको ये तय करना पड़ेगा कि साल भर तक हम सोने के गहने नहीं खरीदेंगे। विदेशी मुद्रा बचाने के लिए हमारी देशभक्ति हमें चुनौती दे रही है और हमें इस चुनौती को स्वीकार करते हुए विदेशी मुद्रा को बचाना होगा।
1: प्रधानमन्त्रीको यो अपील यस्तो समयमा आएको हो जब पश्चिम एसियामा बढ्दो तनाव र होर्मुज जलडमरू मध्य वरपर व्यवधानका कारण विश्वव्यापी कच्चा तेलको मूल्य लगभग $70 प्रति ब्यारलदेखि बढेर लगभग $126 प्रति ब्यारल पुगेको छ। पश्चिम बंगालमा कांग्रेस र वामपन्थी दलहरूले भाजपा विरूद्ध संयुक्त विपक्षी मोर्चा गठन गर्ने ममता ब्यानर्जीको प्रस्तावलाई खारेज गरेका छन्। ममता ब्यानर्जीले कांग्रेस, मार्क्सवादी कम्युनिष्ट पार्टी र कट्टर वाम दलहरू लगायत सबै विपक्षी दलहरूलाई भाजपा विरूद्ध एकजुट हुन आह्वान गर्नुभएको थियो। कांग्रेस प्रवक्ता सौम्य एच राईले ममता ब्यानर्जीको अपील खारेज गर्दै प्रश्न गर्नुभयो कि उहाँले किन कट्टर वामपन्थी समूहको कुरा गर्दै हुनुहुन्छ। उहाँले 2013 कांग्रेस कार्यकर्ताहरू विरूद्ध माओवादी हिंसाको पनि उल्लेख गर्नुभयो। हिन्दू संहतिका संस्थापक तपन घोषको जयन्तीको अवसरमा राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले श्रद्धाञ्जली अर्पण गर्नुभयो। हिन्दू संहति तपन घोषद्वारा स्थापित एक संगठन हो जो मुख्य रूपले पश्चिम बंगालमा बंगाली हिन्दूहरूको सुरक्षा अनि अधिकारका लागि कार्य गर्दछ। 14 फरवरी 2008 यसको स्थापना गरिएको थियो। राज्य सरकार मन्त्री अनि वरिष्ठ भाजपा नेता दिलीप घोषले विधानसभा चुनावमा हारपछि तृणमूल कांग्रेस उस्तै नरहेको बताउनुभएको छ। उहाँले तृणमूल कांग्रेस पार्टी पूर्ण रूपले बद्लिनेछ, जसको संकेत उनीहरूको नेता अनि प्रवक्ताले दिइरहेको बयानबाट स्पष्ट हुने बताउनुभयो। पश्चिम एसियामा संघर्षको माहौलमा देशवासीहरूसित प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गरिएको अपीलहरूको उल्लेख गर्दै श्री दिलीप घोषले भन्नुभयो, विश्वको कुनै न कुनै क्षेत्रमा लगभग 3 वर्षदेखि युद्ध चलिरहेको छ। ग्यासको मूल्य बढी किनभने यो आयातित हो। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले आचार संहिता एमसीसी हटाइएपछि प्रशासन अन्तर्गतका विभिन्न इन्जिनियरिङ डिभिजनका सबै कार्यकारी इन्जिनियरहरूसँग उच्चस्तरीय समीक्षा बैठक गर्नुभयो। बैठकले विकास गतिविधिहरूलाई तीव्रता दिने र क्षेत्रभरि चलिरहेका पूर्वाधार योजनाहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने कुरामा केन्द्रित रहेको बताइएको छ। छलफलको क्रममा सबै विभागहरूलाई हालसम्म गरिएका योजना र परियोजनाहरूको विस्तृत प्रगति रिपोर्ट प्रस्तुत गर्न निर्देश दिएको छ। विकास कार्यहरूको हालको स्थिति मूल्याङ्कन गर्ने, बाँकी रहेका कामहरू पहिचान गर्ने र छिटो कार्यान्वयनका लागि विभागहरू बीच उचित समन्वय सुनिश्चित गर्ने कुरामा बैठकले जोड दिएको छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङ आज सांगठनिक भ्रमण लिएर मिरिक पुगे। घिसिङले सिङ्बुली गैरी गाउँस्थित संस्थापक अध्यक्ष सुभाष घिसिङको मित्र मैया नेवारलाई भेटघाट गरी आशीर्वाद लिएर हल्लिनी ढुङ्गा संसारी माईमा पूजा अर्चना गरी मिरिक ब्रान्च कमिटी कार्यालय पुगेर सांगठनिक विषयमा चर्चा परिचर्चा गर्दै सभालाई सम्बोधन पनि गरे। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राज्यमा नयाँ बीजेपी सरकारको पहिलो क्याबिनेट बैठकमा महत्वपूर्ण निर्णयहरू लिइएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले 5 क्याबिनेट मन्त्रीहरूलाई विभागहरू आवंटित गर्नुभयो। पश्चिम बंगाल सरकारले बोर्ड, सार्वजनिक क्षेत्र र गैर वैधानिक निकायहरूमा नामित पत्रलाई तत्काल समाप्त गर्न निर्देश दिएको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले विभिन्न इन्जिनियरिङ डिभिजनका सबै कार्यकारी इन्जिनियरहरूसँग उच्चस्तरीय समीक्षा बैठक गर्नुभयो अनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङ आज सांगठनिक भ्रमणका निम्ति मिरिक पुगे। आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 7:50 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यस बेला बेलुकीको 7:05 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब समय भएको छ कार्यक्रम लोकलहरीको र आजको कलाकार हुनुहुन्छ बालकृष्ण घिमिरे।

यतिखेर श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम सुरसंगम, जस अन्तर्गत यहाँहरू समक्ष राखिरहेछौ रेखा भित्रीकोटेको स्वरमा केही आधुनिक गीतहरू।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौ र अब समप्रसारण गरी सुनाइरहेछौ आकाशवाणीको समाचार। त्यसको लगत्तैपछि सुन्नुहुनेछ आकाशवाणी कोलकाता केन्द्रको बंगलामा समाचार।

0: अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ मन्दिर गौरवशाली र शाश्वत भएको र राष्ट्रको सभ्यताको साहस र अटल भक्तिको प्रतीक भएको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले नयाँ दिल्लीमा एसिया सम्बन्धी अनौपचारिक मन्त्री समूहको पाँचौं बैठकको अध्यक्षता गर्नुभयो। सरकारले भनेको छ देशभरि पेट्रोल र डिजलको पर्याप्त भण्डार उपलब्ध छ र घरेलु एलपीजीको आपूर्ति निरन्तर जारी छ। आसाममा भोलि हेमन्त विश्व शर्माले लगातार दोस्रो पटक मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ र ताजा आइसिसी पुरुष एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट टिम ऱ्याङ्किङमा भारत पहिलो स्थानमा यथावत छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ मन्दिर गौरवशाली र शाश्वत भएको र राष्ट्रको सभ्यताको साहस र अटल भक्तिको प्रतीक भएको बताउनु भएको छ। श्री मोदीले आज गुजरातमा पुनर्निर्मित सोमनाथ मन्दिरको उद्घाटनको 75 वार्षिक उत्सवको उपलक्ष्यमा आयोजना गरिएको सोमनाथ अमृत महोत्सवमा भाग लिनुभयो। सोसल मिडिया पोस्टमा श्री मोदीले पवित्र सोमनाथ मन्दिरमा फहराएको ध्वज भारतको आस्थाको विजयको प्रतीक भएको र लाखौं भारतीयहरूको सामूहिक चेतनाको दिव्य घोषणा पनि भएको बताउनुभयो। उहाँले भन्नुभयो यो ध्वजले सधैँ राष्ट्रको गौरवको महिमा गर्नेछ र प्रत्येक नागरिकलाई प्रेरित गर्नेछ। प्रधानमन्त्रीले उल्लेख गर्नुभयो सोमनाथमा पहिलो आक्रमण 1000 वर्ष पहिले भएको थियो। श्री मोदीले भन्नुभयो यस्ता आक्रमण गर्नेहरूले सोच्थे उनीहरू राष्ट्रको भूमिको आत्मालाई चकनाचुर पार्न सक्छन् तर तिनीहरू गलत थिए। उहाँले भर्खरै पुननिर्मित सोमनाथ मन्दिरका ढोकाहरू तत्कालीन राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादको उपस्थितिमा खोलिएको थियो जसले विश्वलाई सन्देश दिएको छ कि आक्रमणकारी इतिहासको धुलोमा विलीन भए तर भारतको आत्मा अमर छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो भारत आज आत्मविश्वासको साथ अघि बढिरहेको छ अनि यो प्रगतिमा सांस्कृतिक विरासतले महत्वपूर्ण भूमिका निभाएको छ। उहाँले भन्नुभयो सांस्कृतिक स्थल युगदेखि देशको पहिचानको प्रतीक हो। प्रधानमन्त्रीले भन्नुभयो सरदार वल्लभभाई पटेलले सोमनाथ मन्दिरको पुनर्निर्माणको माध्यमले यो देखाएको छ कि भारत सम्मानको साथ आफ्नो विरासतको संरक्षण गर्दछ।
2: आजादी के समय सरदार साहब ने 500 से ज्यादा रियासतों को जोड़कर एक भारत का आधुनिक स्वरूप गढ़ा था, तो साथ ही सोमनाथ के पुनर्निर्माण से उन्होंने दुनिया को बताया था भारत केवल आजाद नहीं हुआ है, भारत अपने प्राचीन गौरव को पुनः हासिल करने के मार्ग पर भी अब आगे बढ़ चुका है।
1: प्रधानमन्त्री मोदीले यस अवसरमा 1998 गरिएको परमाणु परीक्षणको पनि स्मरण गर्नुभयो। उहाँले भन्नुभयो पोखरणमा परमाणु परीक्षणको माध्यमले भारतीय वैज्ञानिकहरूले देशको क्षमतालाई पूरा विश्वलाई देखाएको थियो। श्री मोदीले यस अवसरमा हमीरजी गोहिल अनि अहिल्याबाई होल्करलाई पनि स्मरण गर्नुभयो जसले सोमनाथको सेवामा आफ्नो जीवन समर्पण गरेका थिए। प्रधानमन्त्रीले भन्नुभयो

0: अतीतमा राजनीतिक विरोधको सामना बीच पनि भारतको संस्कृति अनि सांस्कृतिक चेतना लगातार अघि बढेको छ। प्रधानमन्त्रीले यस अवधि सोमनाथ अमृत पर्वमा एक विशेष डाक टिकट अनि 75 रुपियाँको विशेष सिक्का पनि जारी गर्नुभयो। सरकारले कुनै पनि पेट्रोलियम उत्पादको अभाव नभएको र देशमा 60 दिनको कच्चा तेल, 60 दिनको प्राकृतिक ग्यास र 45 दिनको एलपीजीको भण्डार रहेको बताएको छ। रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा नयाँ दिल्लीमा भएको पश्चिम एसिया सम्बन्धी अनौपचारिक मन्त्री समूहको 5औं बैठकमा यो जानकारी दिएको हो। बैठकमा संघर्षको नवीनतम घटनाक्रमको समीक्षा गरियो र जनतामा यसको न्यूनतम प्रभाव सुनिश्चित गर्न देशको तयारीलाई सुदृढ पार्ने तरिकाहरूबारे छलफल गरियो। संघर्ष सुरु भएको 70 दिनभन्दा बढी समय बितिसक्दा पनि विश्वव्यापी अस्थिरताको यस अवधिमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेका केही चुनिएका देशहरूमध्ये भारत पनि एक हो। बैठकमा विदेशी मुद्रा भण्डार 703 अरब डलरको स्तरमा छ। भारत विश्वको तेस्रो ठूलो तेल शोधक र पेट्रोलियम उत्पादको 4थो ठूलो निर्यातक हो, जसले 150 भन्दा बढी देशहरूमा निर्यात गर्दछ र घरेलु माग पूरा गर्दछ। रक्षा मन्त्री राजनाथ सिंहले अधिकारीहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको अपील लागू गर्न ठोस कदम चाल्न निर्देश दिनुभयो। प्रधानमन्त्रीले मानिसहरूलाई मेट्रो र सार्वजनिक परिवहन प्रयोग गरेर र कारपुलिङ अप्नाएर पेट्रोल तथा डिजेलको खपत कम गर्न आग्रह गर्नुभएको थियो। उहाँले नागरिकहरूलाई अनावश्यक विदेशी यात्रा नगरी घरेलु पर्यटन र देशभित्रै समारोहलाई प्राथमिकता दिएर र 1 वर्षको लागि गैर आवश्यक सुन खरिद नगरी विदेशी मुद्रा भण्डार संरक्षण गर्न पनि आग्रह गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले इन्धन दक्षता, जनजागरूकता र जिम्मेवार उपभोग व्यवहारलाई संस्थागत रूप दिन मन्त्रालयहरू र राज्यहरूले समन्वयात्मक रूपमा उपायहरू पहिचान गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। बैठकमा केन्द्रीय मन्त्री जेपी नड्डा, अश्विनी वैष्णव, हरदीप सिंह पुरी, किरेन रिजिजू अनि के राम मोहन नायडू, सर्बानन्द सोनोवाल र डाक्टर जितेन्द्र सिंह उपस्थित हुनुहुन्थ्यो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNews कर्स्योङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। सरकारले भनेको छ देशभरिमा पेट्रोल अनि डिजलको पर्याप्त भण्डार उपलब्ध छ अनि घरेलु एलपीजीको आपूर्ति निरन्तर जारी छ। आज नयाँ दिल्लीमा पश्चिम एसियाको वर्तमान घटनाक्रमहरूमा आयोजित अन्तर मन्त्रालय ब्रिफिङलाई सम्बोधन गर्दै पेट्रोलियम अनि प्राकृतिक ग्यास मन्त्रालयका संयुक्त सचिव सुजाता शर्माले भन्नुभयो सरकारले उपभोक्ताहरूलाई इन्धनको आपूर्ति सुनिश्चित गरिरहेको छ। उहाँले बताउनु भए अनुसार पछिल्लो 3 दिनमा 1,26,00,000 बुकिंग भएको छ, जसमध्ये 1,14,00,000 घरेलु एलपीजी सिलिन्डर आपूर्ति गरिएको छ। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको पेट्रोल अनि डिजलको खपत कम गर्ने अपीललाई दोहोर्याउनुभयो।
1: भारत सरकार ने कई इफेक्टिव स्टेप्स लिए हैं और ये सुनिश्चित करने की कोशिश की है कि आम उपभोक्ता को कम से कम असुविधा के साथ फ्यूल सप्लाई की आपूर्ति सुनिश्चित की जा सके। हमारी क्रूड इन्वेंटरी मेंटेन है, हमारी रिफाइनरीज ऑप्टिमम लेवल पर ऑपरेट कर रही हैं, किसी रिटेल आउटलेट पर कोई ड्राई आउट नहीं है, एलपीजी डिस्ट्रीब्यूटरशिप पर भी कोई ड्राई आउट रिपोर्टेड नहीं है, पेट्रोल और डीजल के पर्याप्त स्टॉक्स अवेलेबल है।
0: भोलि हेमन्त विश्व शर्माले आसाममा लगातार दोस्रो कार्यकालको लागि मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। गुवाहाटीको खानपारा स्थित भेटनेरी कलेज मैदानमा हुने कार्यक्रमको तयारी लगभग पूरा भएको छ। डाक्टर हेमन्त विश्व शर्माले आज कार्यक्रम स्थलको भ्रमण गर्नुभयो र तयारीको समीक्षा गर्नुभयो। पछि मीडियासँग कुरा गर्दै डाक्टर शर्माले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह र भाजपा अध्यक्ष नितिन नवीनले भोलि शपथ ग्रहण समारोहमा भाग लिने जानकारी दिनुभयो। पुडुचेरीका मुख्यमन्त्रीको शपथ ग्रहण समारोहको तयारी भइरहेको छ। उपराज्यपाल के कैलाश नाथनले बुधबार लोकनिवासमा आयोजित समारोहमा एनडीए नेता एन रङ्गस्वामीलाई पदको शपथ गराउनुहुनेछ। पंजाबमा 8 नगर निगम, 76 नगर परिषद र 21 नगर पञ्चायत सहित 105 स्थानीय निकायको चुनाव 26 मईमा हुनेछ र मतगणना 29 मईमा हुनेछ। राज्य चुनाव आयुक्त राजकमल चौधरीले आज चण्डीगढमा संवाददाता सम्मेलनमा भन्नुभयो चुनाव कार्यक्रमको घोषणाका साथै चुनाव हुने सबै क्षेत्रमा आदर्श आचार संहिता लागू भएको छ। नामाङ्कन प्रक्रिया 13 मईमा सुरु भएर 16 मईसम्म जारी रहनेछ। नामाङ्कन पत्रको जाँच 18 मईमा हुनेछ भने 19 मईसम्म नाम फिर्ता लिन सकिनेछ। प्रमुख घरेलु बजार सूचकाङ्क आज गिरावटमा रह्यो। अमेरिका र इरानबीच तनाव फेरि बढ्नाले काँचो तेलको मूल्यमा बढोत्तरी भएको छ र निवेशकहरूको धारणा प्रभावित भएको छ। सेन्सेक्स 1.7% मन्दीसित 1,313 अङ्कले भारी गिरावट

0: दर्ता गर्दै 76,015 बन्द भयो। निफ्टी 1.5% नोक्सानीमा 308 अङ्क कम भएर 23,816 बन्द भयो। आज जारी गरिएको वार्षिक अपडेटपछि भारतले पछिल्लो आइसिसी पुरुष एक दिवसीय टोली वरियतामा पहिलो स्थान कायम राखेको छ। यद्यपि न्यूजील्याण्डमाथिको भारतको अग्रता 8 5 अङ्कमा झरेको छ। भारतको रेटिङ 1 अङ्कले घटेर 119 118 पुगेको छ भने न्यूजील्याण्डको 2 अङ्कले बढेर 113 पुगेको छ। एक दिवसीय विश्व च्याम्पियन अस्ट्रेलिया 109 अपरिवर्तित रेटिङका साथ तेस्रो स्थानमा रह्यो। शीर्ष 5 भित्र सबैभन्दा ठूलो परिवर्तन दक्षिण अफ्रिकाबाट आएको हो, जुन पाकिस्तानलाई उछिन्दै 4 स्थानमा पुगेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ मन्दिर गौरवशाली र शाश्वत भएको राष्ट्रको सभ्यताको साहस र अटल भक्तिको प्रतीक भएको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले नयाँ दिल्लीमा पश्चिम एसिया सम्बन्धी अनौपचारिक मन्त्री समूहको 5 बैठकको अध्यक्षता गर्नुभयो। सरकारले भनेको छ, देशभरि पेट्रोल र डिजलको पर्याप्त भण्डार उपलब्ध छ र घरेलु एलपीजीको आपूर्ति निरन्तर जारी छ। आसाममा भोलि हेमन्त विश्व शर्माले लगातार दोस्रो पटक मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ र ताजा आइसिसी पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट टिम र्याङ्किङमा भारत पहिलो स्थानमा यथावत छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ कार्यक्रम युवावाणी।

नमस्कार, 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको नैनो अभिवादन। श्रोता मित्र, हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामीहरू युवावाणीको हरेक विषयमा विविध विषयहरूमा कुराकानीहरू गर्ने गर्छौँ। श्रोता मित्र, आज म त्यस्तै एक विषयमा कुराकानी गर्नेछु। आज म तपाईँहरूसँग विश्वकै लोकप्रिय र सबैभन्दा प्रसिद्ध खेल फुटबलको एक महान खेलाडीको जीवनी सुनाउनेछु र ती महान खेलाडीको नाम हो एन्द्रेस एनिस्टा।

मिडफिल्ड मोएस्ट्रो एन्ड्रेस एनिएस्टा। एन्ड्रेस एनिएस्टा विश्व फुटबल इतिहासका सबैभन्दा प्रभावशाली, शान्त स्वभावका र उच्च स्तरीय मिडफिल्डरहरूमध्ये एक मानिन्छ। उनले आफ्नो करियरभरि देखाएको कौशल, खेलप्रति समर्पण र निर्णायक क्षणहरूमा गरेको प्रदर्शनले उनलाई फुटबलको महान कलाकारको रूपमा चिनिएको छ। आज म तपाईँहरूलाई एनिएस्टाको जीवन, करियर, खेल शैली, उपलब्धि, व्यक्तिगत जीवन र उनको दीर्घकालीन प्रभावबारे सुनाउनेछु, अथवा भनौँ तपाईँहरूलाई म बताउनेछु। एन्ड्रेस एनिएस्टाको प्रारम्भिक जीवन र बाल्यकाल। एन्ड्रेस एनिएस्टाको जन्म 11 मे 1984 स्पेनको आल्बास्ते प्रान्तको सानो गाउँ फुएन्टेल बिल्लामा भएको थियो। उनी एक सामान्य परिवारमा जन्मिएका थिए। उनका बुबा जोसे एन्टोनियो एनिएस्टा व्यवसायी गर्थे भने उनकी आमा मारिया लुज गृहिणी थिइन्। सानैदेखि एनिएस्टालाई फुटबलप्रति गहिरो रुचि थियो। उनी आफ्नो गाउँमा साथीहरूसँग फुटबल खेल्दै हुर्किए। उनको प्रतिभा सानै उमेरमा प्रष्ट देखिन्थ्यो। उनले सानो क्लब बालम्पाईको युवा टोलीबाट खेल्न सुरु गरे। जब उनी 12 वर्षका भए उनलाई स्पेनको चर्चित क्लब बार्सिलोनाले आफ्नो प्रतिष्ठित एकाडेमी ला मासियामा भर्ती गर्यो। यो निर्णय उनको जीवनको टर्निङ पोइन्ट बन्यो। यद्यपि परिवार छोडेर टाढा जानु भावनात्मक रूपमा गाह्रो थियो, उनले आफ्नो सपना पूरा गर्न साहस देखाए। ला मासिया र प्रारम्भिक सङ्घर्ष। ला मासिया केवल एक फुटबल एकाडेमी मात्र होइन, यो एक अनुशासन, संस्कार र खेलप्रतिको समर्पण सिकाउने संस्था हो। यहाँ एनिएस्टाले केवल फुटबल मात्र होइन, जीवनका महत्त्वपूर्ण मूल्यहरू पनि सिके।

सुरुका दिनहरूमा उनी निकै शान्त र लजालु स्वभावका थिए। घरको सम्झनाले कहिलेकाहीँ उनलाई भावुक बनाउँथ्यो, तर प्रशिक्षकहरू र सहकर्मीहरूले उनलाई समर्थन गरे। उनको खेल कौशल, विशेष गरी बल नियन्त्रण, सटीक पास र खेल बुझ्ने क्षमताले उनलाई चाँडै नै अन्य खेलाडीहरूभन्दा फरक बनायो। बार्सिलोना क्लब करियर। एनिएस्टाले 2002 बार्सिलोनाको पहिलो टोलीबाट डेब्यू गरे। सुरुमा उनले सीमित अवसर पाए, तर उनले प्रत्येक अवसरलाई उत्कृष्ट प्रदर्शनमा परिणत गरे। उदयमान खेलाडीबाट स्टारसम्म उनले आफ्नो करियरको सुरुवाती क्षणहरूमा जावी हर्नान्डेज, रोनाल्डिनियो र फुटबलकै भगवान मानिने, फुटबलकै गोट भनेर चिनिने लियोनल मेस्सी जस्ता महान खेलाडीहरूसँग खेले। यसले उनको खेललाई अझ निखार्न मद्दत गर्यो। श्रोता मित्र, हामीहरू छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रममा र हामीहरूले सुनिरहेका छौँ मिडफिल्ड मोएस्ट्रो एन्ड्रेस एनिएस्टाको जीवनीमाथि कुराकानी। र अहिलेलाई भने एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि हजुरहरूलाई एन्द्रेस एनिएस्टाको जीवनीमाथि कुराकानीहरू सुनाउनेछु। स्वर्णिम युग, बार्सिलोनाको स्वर्णिम युग विशेष गरी पेप गोर्डियोला भने कोचको नेतृत्वमा आयो। यस समयमा फुटबल खेलकै अहिलेसम्मकै सबैभन्दा प्रभावकारी र लोकप्रिय फुटबल खेलिने शैली जसलाई टिकी टाका भनिन्छ, हो यही टिकी टाका शैली अपनायो, जसमा एनिएस्टाको भूमिका अत्यन्तै महत्त्वपूर्ण थियो। प्रमुख उपलब्धिहरू बार्सिलोना क्लबसँग 9 पटक ला लिगा विजेता, 4 पटक युएफा च्याम्पियन्स लिग विजेता, 6 पटक कोप्पा डेलरे विजेता। उनले बार्सिलोनासँग कुल 30 भन्दा बढी ट्रफी जिते। एनिएस्टाको अन्तर्राष्ट्रिय करियर, एनिएस्टा स्पेन राष्ट्रिय टोलीका लागि पनि अत्यन्तै महत्त्वपूर्ण खेलाडी थिए। युरो 2008 जित्दा एनिएस्टा टोलीको महत्त्वपूर्ण सदस्य थिए। 2010 फिफा वर्ल्ड कप, फुटबल इतिहासको सबैभन्दा यादगार क्षणहरूमध्ये 2010 विश्वकप फाइनलमा आयो। स्पेन र निदरल्यान्ड बीचको खेल अतिरिक्त समयमा पुगेको थियो। त्यसबेला एनिएस्टाले निर्णायक गोल गर्दै स्पेनलाई पहिलो पटक विश्वकप जिताए। उनको त्यो गोल केवल खेल जिताउने मात्र थिएन, तर यो सम्पूर्ण राष्ट्रका लागि ऐतिहासिक क्षण थियो। युरो 2012, युरो 2012 एनिएस्टालाई प्लेयर अफ द टुर्नामेन्ट घोषित गरियो। खेल शैलीको विश्लेषण, एनिएस्टाको खेल शैलीलाई बुझ्न सजिलो छैन किनकि उनी केवल एक खेलाडी होइन, एक कला थिए। बल नियन्त्रण, उनको बल नियन्त्रण अत्यन्तै उत्कृष्ट थियो। सानो ठाउँमा पनि उनी सहज रूपमा खेल्न सक्थे। पासिङ, उनका पासहरू सटीक, तेज र रचनात्मक हुन्थे। ड्रिब्लिङ, उनी विपक्षीलाई सजिलै छक्काउन सक्थे र विश्वस्तरीय ड्रिब्लिङहरू गर्थे। दृष्टि अथवा भनौँ भिजन, उनले खेलको दिशा नियन्त्रण गर्न सहजसँग सक्थे। शान्तता, महत्त्वपूर्ण क्षणहरूमा पनि उनी कहिले तनावमा देखिँदैनथे। नेतृत्व र व्यक्तित्व, एनिएस्टा एक शान्त नेता थिए। उनले चिच्याएर होइन, आफ्नो प्रदर्शनहरूद्वारा टोलीलाई नेतृत्व गरे। उनको व्यक्तित्वमा मुख्य विशेषताहरू विनम्रता, अनुशासन र सम्मान। उनी कहिल्यै विवादमा परेनन् र सबैबाट सम्मानित भए। श्रोता मित्र, फेरि पनि एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

जे नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनु हुन्न आँसु।

यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि हजुरहरूलाई सोही विषयमा कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्। जापान र अन्य अनुभवहरू। 2018 एनिएस्टाले बार्सिलोना छोडेर जापानको क्लब भिजेल कोबेमा खेले। त्यहाँ उनले आफ्नो अनुभवले टोलीलाई नयाँ स्तरमा पुर्याए। पछि उनले युएईको क्लबमा पनि आफ्नो करियर जारी राखे। व्यक्तिगत जीवन। एनिएस्टा विवाहित छन्। उनका पत्नीको नाम आन्ना ओर्ट्रिज हुन्। उनीहरूको परिवार सुखी र सन्तुलित छ। उनले आफ्नो व्यक्तिगत जीवनलाई सधैँ गोप्य र सन्तुलित राखेका छन्। मानसिक स्वास्थ्य र सङ्घर्ष। एनिएस्टाले एकपटक आफ्नो करियरको क्रममा मानसिक स्वास्थ्य समस्याहरूको सामना गरेका थिए। उनका साथी ड्यानी जार्क्वेकको मृत्युले उनलाई गहिरो असर पारेको थियो। तर उनले आफ्नो दृढता र परिवारको सहयोगले यो कठिन समय पार गरे। पुरस्कार र सम्मान। युएफा बेस्ट प्लेयर 2012, फिफा वर्ल्ड कप फाइनल म्यान अफ द म्याच 2010, ब्यालेन्डोरमा शीर्ष स्थानहरूमा। फुटबल प्रभाव। एनिएस्टाले देखाए कि फुटबल केवल शक्ति होइन, बुद्धिमत्ता र रचनात्मकता पनि हो। उनले नयाँ पुस्तालाई सिकाए कि खेललाई कसरी बुझ्ने, टोलीसँग कसरी काम गर्ने र दबावमा कसरी खेल्ने। प्रेरणा र विरासत। एनिएस्टा आज पनि युवा खेलाडीहरूको लागि प्रेरणाको स्रोत हुन्। उनको खेल व्यवहार र जीवनशैलीले उनलाई एक आदर्श व्यक्तित्व बनाएको छ। निष्कर्ष। एन्द्रेस एनिएस्टाको जीवन र करियरले हामीलाई धेरै कुरा सिकाउँछ। समर्पण, धैर्य र विनम्रताको महत्त्व। उनले फुटबलमा केवल ट्रफी मात्र जितेनन्, उनले करोडौँ मानिसहरूको मन जिते। उनको नाम सधैँ फुटबल इतिहासमा अमर रहनेछ। एन्द्रेस एनिएस्टा केवल एक महान फुटबल खेलाडी मात्र होइनन्, उनी खेलकुदको आदर्श व्यक्तित्व पनि हुन्। उनले आफ्नो प्रतिभा, मेहनत र विनम्रताले संसारभरका मानिसहरूको मन जितेका छन् भने उनको करियरले देखाउँछ कि सफलता प्राप्त गर्नका लागि समर्पण, अनुशासन र धैर्य अत्यन्तै आवश्यक हुन्छ। एनिएस्टाको जीवनीले हामीलाई यी कुराहरू नै सिकाइरहेका हुन्छन्। एनिएस्टाको नाम

सधैं फुटबल इतिहासमा सुनौलो अक्षरले लेखिनेछ। उनका योगदानहरू कहिल्यै बिर्सन सकिने छैन र उनी भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्नेछन् र युगौँ युगसम्म बनिरहनेछन्। श्रोता मित्र, हामीहरू छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रममा र हामीहरूले सुनिरहेका छौँ विश्व प्रसिद्ध खेलाडी मिडफिल्ड माएस्ट्रो एन्द्रेस एनिएस्टाको जीवनीमाथि कुराकानी। र आजलाई भने प्रस्तुता योजना मोहरा लगायत म प्रयासलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 103.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआइआरमा पनि।

0: संस्कृति आशा विश्वास गौरव एकता अखण्डता राष्ट्र रक्षा अनि देशभक्तिको अटुट श्रद्धाको केन्द्र सोमनाथ बारे चर्चा गर्नेछौ। यस चर्चामा भाग लिन आफ्नो बहुमूल्य समय लिएर स्टुडियोमा आउनु भएको छ दिवाकर छेत्री। वहाँ एक सामाजिक अनि आध्यात्मिक व्यक्ति हुनुहुन्छ। दिवाकरज्यू, तपाईँलाई म प्रस्तोता रोशनी छेत्रीबाट हाम्रो स्टुडियोमा स्वागत अनि नमस्कार छ।
1: धेरै धेरै धन्यवाद, तपाईँले मलाई सम्झना गरी लिएर आउनुभयो।
0: दिवाकरज्यू, सोमनाथ भारतको आदि ज्योतिर्लिङ्ग अर्थात सृष्टिकै पहिलो ज्योतिर्लिङ्ग हो। भगवान शिवको यो पवित्र स्थान हिन्दू आस्था र सभ्यताको एउटा महान प्रतीकमाथि 1026 सालमा मोहम्मद गजनीले हमला गरी विध्वंस गर्यो। सोमनाथ मन्दिरको धन सम्पत्ति लुटेर लग्यो। विश्वको इतिहासमा सोमनाथ मन्दिर एकमात्र आस्थाको स्थान थियो जसमाथि जेहादी कट्टर मुस्लिम आक्रान्ताहरूले 17 पटक हमला गरेको थियो। प्रत्येक हमलादेखि मन्दिरको रक्षा गर्न लाखौं हिन्दूहरूले बलिदान दिएका थिए। हरेक हमला र विध्वंसपछि मन्दिरको जीर्णोद्धार गरे। त्यो विध्वंसक जिहादी हमलाको 1000 वर्ष पूरा भएको अवसरमा सोमनाथ स्वाभिमान पर्व पालन गरियो, जसमा स्वयं प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुनुभयो। यो सोमनाथ स्वाभिमान पर्व आततायी जेहादी इस्लामिक हमलाको स्मरणमा होइन, तर हरेक हमलाको प्रतिकार गर्न हिन्दूहरूले दिएका बलिदानलाई स्मरण गर्न यो पर्व पालन गरिएको हो। सोमनाथको अस्तित्व मेटाउने भारतलाई इस्लामिक राष्ट्र बनाउने मोहम्मद गजनीको सपनालाई चकनाचुर पार्न लाखौं हिन्दू को संघर्ष अनि त्यसको जीर्णोद्धारको अटुट संकल्पको सम्झना गर्न यो पर्व पालन गरिएको हो। यसबारे प्रधानमन्त्री नरेन्द्र मोदीले यसो भन्नुहुन्छ।
2: महान धैर्य सृजन और निर्माण का ऐसा जीवन, ये सामर्थ्य अपनी संस्कृति में ऐसा विश्वास और ऐसी आस्था दुनिया के इतिहास में ऐसा उदाहरण मिलना मुश्किल है। जब गजनी से लेकर औरंगजेब तक तमाम आक्रांता सोमनाथ पर हमला कर रहे थे, तो उन्हें लग रहा था कि उनकी तलवार सनातन सोमनाथ को जीत रही है। वो मजहबी कट्टरपंथी

समय यस बेला रात्रिको 10:30 भइरहेछ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौ। यसको साथै आजको सन्ध्याकालीन अधिवेशन यतिमै पूरा हुँदछ। भोलि बिहान 6:26 पुनः कार्यक्रम लिएर उपस्थित हुने नै छौ। तबसम्मलाई आज्ञा चाहन्छौ। शुभरात्री, जय हिन्द।